0: यो के भनेको भन्ने कुरो चाहिँ कुनै अधिकृतलाई दिनेछ भन्ने कुरो, कुनै विज्ञ अधिकृत अथवा त्यहाँ कुनै कुनै चाहिँ तोक्नुपर्छ भन्ने, त्यो पनि तोकौँ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलतारका कार्यकारी निर्देशक मोनिका झा हुनुहुन्छ। छोटकरीमा यहाँको विचार, त्यसपछि पछाडिपट्टि आउँछु।
2: उपस्थित सम्पूर्ण मेरो हार्दिक अभिवादन। अहिले यो ऐन भनेको के भने हामी क्लियरली के बुझ्नुपर्छ, यो ऐन भनेको यो ल्याबलाई हाउ टु पर्फर्म बेटर, स्थापना र सञ्चालन भनेपछि हामीले त्यतिमा लिमिट हुनुपर्छ। अहिले नै हामीले नेपाललाई पुरा एकदम न्याय भनौँ न रुल अफ ल भनेर कसरी हामीले त्यो गर्ने, त्यो हिसाबले ल्याबोरेटरी बनाउनु लागेको होइन, भएको एक्जिस्टिङ ल्याबोरेटरीले बेटर पर्फर्म गर्नु पर्यो, त्यसले आफ्नो क्यापेसिटीमा काम गर्नु पर्यो, त्यसपछि हामी थप्दै जाने हो। थप्नेमा त हामीले धेरै कुरा थप्नु छ, डिजिटल फोरेन्सिक अहिले कुनै भएको छैन यो लमा, त्यो पनि थप्नुपर्छ। फिजिकल फोरेन्सिक जस्तै भूकम्प गएपछि त्यत्रो इन्फ्रास्ट्रक्चर भत्कियो, त्यसलाई पनि त हाम्रो फोरेन्सिक डेटाबेस हुन्छ, त्यसलाई पनि एनडिटी मेथडहरू हुन्छ भनेपछि त्यो थप्ने त थुप्रै छन्। हाम्रो इन्टरनेसनल प्र्याक्टिस हेर्ने कि हाम्रो घाटी हेरेर हार मिल्ने भन्ने कुरा हो कि हाम्रो एक्जिस्टिङ इन्फ्रास्ट्रक्चर भनेको अहिले चाहिँ हामीले क्विक न्याय सम्पादन गर्नलाई सहयोग गर्ने अवस्थामा पनि छैन। जब कि म फोरेन्सिकको मान्छे होइन, उहाँ सरले भने जस्तै आम आउट अफ दिस फिल्ड, तर मलाई त्यो रियलाइज भयो विदिन फाइभ मन्थ्स भनेपछि पहिला हामीले यो ऐन आउन दिनुपर्छ। यसमा चाहिँ बेसिक सरले भने दुईवटा कुरा चाहिँ एकदम मिसिङ छ, त्यो मैले पनि मान्छु। के मान्छु भन्दा जुन पनि ऐनमा दण्ड सजाय हुन्छ, किनभने कुनै पनि ऐनलाई हामीले रेगुलेट गर्दाखेरि त्यहाँ के मिस्टेक भयो त्यसलाई दण्ड सजाय नदिकन त त्यहाँका इम्प्लोयर अराजक हुन्छन्, त्यो त्यो पोइन्ट एउटा थप्नै पर्यो। अर्को कोडिङ डिकोडिङ पनि उहाँले इन्ट्रेस्टिङ कुरा ल्याउनु भएको छ, स्याम्पल आएपछि काम गर्छ तर बेटरमेन्टको लागि उहाँले भने जस्तो त्यो चाहिँ मैले पनि फिल गरेको त्यहाँ फाइभ मन्थ्स गर्दा त्यो कोडिङ डिकोडिङ गर्यो भने अलिकति म्यानिपुलेसन हुने चान्सेस
1: हेमन्त मल्लजीको थोरै कुरा सुनौ। नेपाल प्रहरीको पनि पहिला डिपेन्डेन्ट केमा थियो, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा थियो होइन, तर अहिले के भयो छुटेर नेपाल प्रहरीको आफ्नै ल्याब भयो र काठमाडौँभरि धेरै ल्याबहरू छन् अहिले होइन, त्यसले गर्दा हामीहरूले बाहिर कता कता हेरेका छौँ। अब नेपाल प्रहरीमा के भयो एउटा विधि विज्ञान प्रयोगशाला एउटा भयो, चाहिने भन्दा बढी त्यसले पनि जुन बियरिङ क्यापेसिटी छ बियरिङ क्यापेसिटी क्षतिभन्दा पनि अगाडि पुगिसकेको अवस्था छ। त्यसो भने
3: कुमलतारमा पनि प्रयोगशाला छ, नेपाल प्रहरीको पनि प्रयोगशाला छ, डाक्टर रुणा तपाईँको नजिक
4: हुनुहुन्छ,
3: उहाँ पनि अब प्रयोगशाला भयो। खासमा पुलिसलाई यो प्रयोगशाला किन चाहियो?
1: फेरि पुलिसलाई प्रयोगशाला चाहिएको किन भनेपछि बिदाको दिन पनि पुलिसको प्रयोगशाला काम गर्छ, र म नार्कोटेसन हुँदाखेरि मलाई याद छ राति मैले 9 बजे पनि टेस्ट गराएको छु एउटा एयरपोर्टको एउटा केसमा होइन, केन्द्रीय विधि विज्ञान प्रयोगशाला त राति खुल्दैन नि त, त्यो जहिले पनि खुल्छ त्यो, त्यसले गर्दाखेरि के छ यस्ता प्रब्लमहरूले गर्दा पुलिसले यता ल्याब लिएर आएको। तर मैले भन्न खोजेको के भनेपछि समयको आवश्यकता अनुसार हाम्रो ऊ पनि खोलिसकेको छ, डिजिटल फोरेन्सिक ल्याब पनि पुलिसले आवश्यकता अनुसार खोलिसकेको छ। तर मेरो भनाइ के हो भनेपछि यसलाई कसरी रेगुलेट गर्ने हामीहरूले
3: सञ्चालन
1: हो रेगुलेट, किनकि अहिले हामी केन्द्रीय विधि विज्ञान प्रयोगशाला मात्रै कुरा गरेका छौँ, पुलिसको ल्याब छ हाम्रो पालसाको ल्याब, बियरिङ क्यापेसिटी त्यति छ कि छैन जति काम गरिरहेको छ, हामी एक्सपेक्टेसन जुन गरेका छौँ ल्याबको कुरा गरिरहेको छौँ, ल्याबको टेस्टिङको कुरा गरिरहेको छौँ, तर त्यो गएर कहाँ ठोकिन्छ भनेपछि तल गएर सिन अफ क्राइम अफिसर्सहरूसँग ठोकिन्छ कि, उनीहरू हामीले ट्रेन गर्छौँ, फिल्डमा जान्छन्, फिल्डमा गएपछि उनीहरूको जुन अडिट हामीले गर्नुपर्ने हो कि।
3: नजिकै त्यहाँनिर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डाक्टर रुणा झा हुनुहुन्छ, यहाँको मनमा लागेको अथवा छुटेको केही छ भने त्यो थपाउनु छ।
5: यो एउटा मात्र प्रयोगशाला चल्ने हो कि, जस्तो एउटैमा त सबै स्पेसलाइजेसनको मान्छेले त बस्न सक्नुहुन्न, यसले चाहिँ आफ्नो वर्कको दायरा अनुसार चाहिँ विभिन्न ठाउँमा प्रयोगशालाहरू राखेर ब्यालिस्टिकको लागि एउटा हुन सक्ला, फिङ्गरप्रिन्टको लागि अर्को हुन सक्ला, होइन अरू कामको लागि या भेटनरी सेक्टरको लागि छुट्टै एउटा हुन सक्ला होइन, सो त्यो सबमा फोकस, त्यसपछि यहाँको जनशक्ति। अब अहिलेको डेटमा समस्या हामी फोरेन्सिकको पाटोबाट के गर्छौँ भने हिस्टोपेथोलोजीको स्याम्पल्स जुन बायोप्सी निकालिन्छ मृतकबाट, त्यो चाहिँ हामीलाई परीक्षण गरेर यस्तो कज अफ डेथ आदि इत्यादिको लागि पठाउनुहुन्छ। हिस्टोपेथोलोजी पढाएछौँ हामी, फोरेन्सिक विज्ञ चाहिँ होइन। आफैलाई बहुत गाह्रो लागिरह हुन्छ, त्यो रिपोर्ट गर्न मान्छे तयार हुनुहुन्न, कुनै पनि ल्याबले स्याम्पल लिँदैन, एनपिएचएलले लिइरहेको छ, हाम्रो त्यो स्कोप अफ वर्क नभए पनि हामी त्यसमा न ट्रेन छौँ न केही छौँ, यस्तो टिस्यू चिन्नेसम्म चाहिँ छौँ, त्यति हेरेर रिपोर्ट दिइदिन्छौँ, डाक्टरले के गर्नुहुन्छ, त्यो हिस्टोपेथोलोजीको स्याम्पल पनि त त्यही टेस्ट हुनु पर्यो नि। त्यहीको मान्छे जो त्यहाँ करियर बिल्ड गर्नुहुन्छ उहाँको एक्सपर्टिज र हाम्रो एक्सपर्टिज त कहिले पनि सेम हुन सक्दैन। ह्युमन हेल्थ भन्दा यो बढी अझ अप्ठ्यारो र मोर सेन्सिटिभ छ, किनकि यसले त कसैको लाइफ कुनै बेगुनालाई यसले सजाय दिएसम्म दिन सक्ने हुन्छ गलत प्रमाणले, हाम्रो त रिजल्ट एकचोटि गलत भयो भने फेरि त्यसलाई सच्याउने ठाउँ पनि हुन्छ। सो त्यसको चाहिँ के दायरा हुने के दायरा नहुने हुने, फर इक्जाम्पल डीएनएको कुरा गर्यौँ, परीक्षण हामी त डिजिज आइडेन्टिफिकेसनको लागि पनि गर्छौँ नि, त्यो एनपिएचएलले गरि पनि रहेको छ सर्टेन डिजिजको लागि, अरू ल्याब्सले पनि गर्छ, त्यो चाहिँ यसको दायरामा आउने छैन है भनेर सम्बन्ध पनि मेन्सन गर्नुपर्ने हुन्छ। ल्याब संस्था चलाउनलाई यो त एउटा टेक्निकल फिल्ड हो नि, इट इज नट जस्ट वान एडमिनिस्ट्रेटिभ लेबोरेटरी होइन, टेक्निकल भएपछि जसरी हामी ह्युमन हेल्थमा रजिस्ट्रेसनको व्यवस्था राखिएको छ, हामी त प्र्याक्टिस गर्नलाई त रजिस्टर हुनुपर्छ, फोरेन्सिक काहीँ पनि त्योभन्दा कम हो र त्यसमा डिफरेन्ट हुन सक्ला, कोही एमडी प्याथोलोजी गरेको आउला, एमडी फोरेन्सिक गरेको आउला, कोही फोरेन्सिक साइन्सै पढेको आउला, बायोलोजीबाट ट्रेन गरेको आउनु होला, सर्टेन यस्तो यस्तो जनशक्ति हुने तिनीहरूको लागि चाहिँ रजिस्ट्रेसन हुनलाई कुनै एउटा काउन्सिलकै व्यवस्था गर्न सकिन्छ कि त ऐनले त त्यो सबै गर्न सक्छ नि। जुन दण्ड सजायको कुरा गर्नुभएको छ त्यसमा चाहिँ मेरो के भनाइ छ भने अग्रि दण्ड सजाय कानूनमा व्यवस्था हुन्छ हुनुपर्छ। एट द सेम टाइम आजकै डेटमा हाम्रो ल्याबमा साथीहरू किन अरू ल्याबले लिनुहुन्न स्याम्पल, हामी त एउटा राष्ट्रिय दायित्व भनेर जस्ट आउट अफ स्कोप भए पनि गरिरहेछ। आ यसमा त केही प्रब्लम पऱ्यो भने भोलि त हामीलाई फसाइदिएला नि, हामी त एक्सपर्ट त होइन नि, त्यो कन्फिडेन्सै छैन, नबुझेर पनि केही गल्ती भयो भने त अदालतमा 10 चोटि फेरि बयान दिन बोलाउला हामीलाई फसाइदिएला। डाक्टर साहबले आएर कति काउन्सिलिङ गरेपछि साथीहरू त टिचिङ हस्पिटलले लिँदैन, टिचिङ हस्पिटलको फोरेन्सिक मेडिसिनमा गरेको अटोप्सी एनपिएचएलसम्म नआउने अवस्था थियो। किन यो झमेलामा कसले परिरहने, हाम्रो विज्ञति पुग्दैन पछि हामीलाई नि फसाइदिन्छ यो रिपोर्टमा केही भयो भने। त्यो दण्ड सजाय राखेर भोलि तपाईँको टेक्निकल विज्ञले काम गर्छ, मेडिकल नेग्लिजेन्सको जसरी हुन्छ नि एउटा त्यसको त तरिका हुनु पर्यो नि। अहिले नै त्यो सबै राखिदिएर यो कारणले चाहिँ उसलाई चाहिँ सजाय गर्नुपर्ने भन्ने त्यसरी चाहिँ अलिकति नभएर त्यो सब त पछि नेवाले पनि सम्बोधन गर्न सक्छ, त्यसलाई छानबिन गर्ने हुन्छ नि, त्यो ल यसरी कसैले गरेको पाइएमा चाहिँ छानबिन गर्ने, विज्ञ लडाइदिने, त्यो रियलमा जानी नेग्लिजेन्स गरेको हो कि, त्यो काम गर्दाखेरि त नोबडी इज 100% पर्फेक्ट होइन, जस्तो राम्रो ल्याबले पनि मिस्टेक त गरेकै हुन्छ, भनेपछि त्यो सिचुएसनल मात्र भएको हो कि त्यो त नियतवश भएको हो कि भनेर त्यो सबै कुराहरू विचार गर्नुपर्ने होला दण्ड सजाय राख्नलाई। एकदमै त्यो गरिदिएपछि त काम गराउन सक्नुहुन्न है, त्यति चाहिँ मेरो भनाइ रह्यो।
3: संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचन, यहाँ सुनेको विषयवस्तु हामीले यो खालको छलफल पछिको निष्कर्ष जुन प्रस्तुत गर्छौँ त्यसलाई पनि आगामी दिनमा समितिले अगाडि बढाउला विचार राख्नको लागि अनुरोध गर्दछु। मान्यज्यू
4: आज यस एकदम इम्पोर्टेन्ट विधेयक सम्बन्धी छलफलको कार्यक्रममा मलाई पनि सहभागी बनाउनु भएकोमा कार्यक्रम संचालकज्यूलाई धेरै धेरै धन्यवाद। धन्यवाद तपाईँहरूको अमूल्य सजेसनको लागि। मैले पनि यो विधेयक चाहिँ नि एकचोटि सरस्वती हेरेको छु, विधेयक आफैमा चाहिँ एकदम गुड एक्सिलेन्ट भन्ने कन्डिसनमा चाहिँ छैन भनेर मैले पनि देखेँ, मैले पनि बुझेको छु, र तपाईँहरूको पनि सबैको कुराहरू चाहिँ समेटेर चाहिँ यसलाई अझै हाउ टु मेक इट बेटर वेन वी आर टर्निङ दिस इन्टु एन एक्ट, यसलाई चाहिँ कस्तो खाले एक्ट बनाउने ताकि चाहिँ हाम्रो यो जस्टिस सिस्टमले पनि यसबाट फाइदा लियोस् र यसमा सम्बन्धित सबै एक्सपर्टहरूले पनि विदाउट देम गेटिङ द क्रिटिसिजम होइन कसरी यसलाई चाहिँ लिगलाइज र एकदम नियम कानून पूर्वकै कसरी चलाउने भनेर देयर निड्स टु बी सम चेन्जेस द्याट इज नेसेसरी भन्न चाहन्छु।
3: सभापतिजी यहाँ मलाई केही साथीहरूले के भन्नुभएको छ भने आज हामी जति जति छलफल गर्यौं जे जे कुराहरू यहाँ आयो के समितिले यसलाई स्वीकारेर हाम्रा विषयवस्तुहरू पनि भोलि विधेयकमा आउँछन् त भन्नुभएको छ, यसमा छोटोमा केही थप्न चाहनुहुन्छ कि?
4: विज्ञकै टेबल थ्रुबाट वृहत छलफल, अझै यो त वान राउन्ड भयो, म त भन्छु यस्तो छलफल त अझै इट हेजको 2-3 राउन्ड अझै डिटेलमा पढेर अझै हामीले नयाँ कुराहरू कसरी इन्क्लुसिभ गर्न सक्छौँ, हाम्रो राष्ट्रको अर्थतन्त्र हाम्रो राष्ट्रमा कति रिसोर्सेस छ र यो आर्थिक अवस्था छ त्यसलाई ध्यानमा राखेर हाउ वी क्यान फुल्ली युटिलाइज द्याट एन्ड स्टिल कम विथ पोलिसिज द्याट इज पर्टेनिङ टु दि पपुलेसन भनेर हामी त्यसरी जानुपर्छ। र तपाईँहरूले भनेको धेरै कुराहरू आज मैले टिपिसकेको छु, त्यो कुराहरू चाहिँ मैले समितिमा एड्रेस गर्दै गर्दाखेरि चाहिँ डिस्कसन फोरम चाहिँ इट हेज टु कन्टिन्यू। यदि हामीले साँच्चै नै इफेक्टिभ पोलिसी बनाउने हो, हामीले खास गरी यो शिक्षा र स्वास्थ्य जस्तो यस्तो कुराहरूमा चाहिँ रियली डेभलप गर्ने हो भने चाहिँ वी निड एक्सपर्ट्स ओपिनियन, त्यही भएर यो एकदम स्वागत योग्य छ, यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
6: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081ले प्रयोगशालाको व्यवस्थापनको बारेमा धेरै कुरा समेट्न खोजेको भए पनि परीक्षणको समयमा कुनै कमजोरी वा गल्ती भएमा सरकारवाला निकायलाई कार्यवाहीको दायरामा ल्याउन कुनै व्यवस्था गरेको छैन। विधेयकमा थप्नुपर्ने विषयका बारेमा समीक्षा गर्दै हुनुहुन्छ नेपाल ल क्याम्पसका सहायक क्याम्पस प्रमुख अधिवक्ता डाक्टर रमेश पराजुली।
7: अब यसको सबल पक्षहरू पनि छ यो एक्टको, यसको ब्रोड ज्युरिस्डिक्सन छ, जस्तै यसले बायोलोजिकल स्याम्पल नन बायोलोजिकल स्याम्पल डकुमेन्ट्सहरू होइन कृति ल्याब लगायतको कुराहरू फिङ्गर प्रिन्ट्सदेखि लिएर सबै कुराहरू फिजिकल इभिडेन्सेसहरू इलेक्ट्रोनिक डिजिटल मेटेरियल्सहरूको पनि यसले सबै कभरेज गर्छ भने अर्को स्ट्रक्चरल अटोनोमीको कुरा पनि गर्छ, एउटा बोर्ड अफ डिरेक्टरको कुरा गर्छ र क्लियर एक्जिक्युटिभ पावर्सहरू कसको के हुने भन्ने कुरा पनि यसले गर्छ, स्पेसलाइज स्टाफिङ एक्सपर्ट्सहरूलाई स्टाफको रूपमा राख्ने कुरा पनि गर्छ भने फाइनेन्सियल फ्रेमवर्कमा चाहिँ एउटा आफ्नै छुट्टै फन्ड म्यानेजमेन्ट गर्ने अकाउन्ट गर्ने अडिटिङलाई चाहिँ म्यान्डेटरी गर्ने भन्ने खालका कुराहरू यसका सबल पक्षहरू छन्। डिएनए एकदमै इम्पोर्टेन्ट कुरा हो, एकदमै सेन्सिटिभ कुरा पनि हो, यो डेटा प्रोटेक्सन सम्बन्धी हामीसँग कुनै सेफ गार्ड एडुकेट छैन यसमा, त्यसपछि गएर डिसेन्ट्रलाइजेसन ग्याप्सहरू विभिन्न प्रोभिन्सेसहरूमा फेडरल ल्याबोरेटोरिजहरू होइन प्रोभिन्सियल ल्याबोरेटोरिजहरूको बिचमा कसरी के रेगुलेट गर्ने भन्ने खालको गाइडलाइन्सले पुग्दैन, लिगल फ्रेमवर्क नै आवश्यक पर्छ, त्यो कुरा म हुन्छ। त्यसपछि चेन अफ कस्टडीका कुराहरू, एउटा रिजिड लोकलाइज प्रोटोकल्सहरू जस्तै क्राइम सिन अफिसर्सदेखि लिएर यो ल्याबोरेटोरी सम्मिसनसम्मका कुराहरू चेन अफ कस्टडीलाई पनि राम्रोसँग रेगुलेट गर्ने लिगल फ्रेमवर्क पनि यसमा थप्न आवश्यक छ। त्यसपछि रिसोर्स प्लानिङहरू, कसरी यो आईएसओ र आईआईईसी 17025 फरेन्सिक एग्रिडेसनमा पुग्ने, हामी हाम्रो डीएनए परीक्षणलाई चाहिँ इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्डाइजेसन आईएसओ र इन्टरनेसनल इलेक्ट्रो टेक्नोलोजिकल कमिसन आईईसीको स्ट्यान्डर्डमा कसरी पुर्याउने दीर्घकालीन रूपमा भन्ने स्ट्राटेजिक भिजन यसमा देखिँदैन। यो ऐन अन्तर्गतका कसुरहरू पनि त हुन्छन् होला नि त, तर यो किन एक्सेप्सनको रूपमा पर्यो, यसमा किन कसैलाई पनि एउटा रूल अफ लको फ्रेमवर्कभित्र बाँध्ने प्रयास गरिएन। एउटा च्याप्टर थुप्रै छुट्टै थप्न जरुरी छ अफेन्सेस पनिसेबल भनेर, र निम्न कार्यहरूलाई चाहिँ क्रिमिनलाइज गर्न जरुरी छ यो ऐन अन्तर्गत। नेशनल फोरेन्सिक साइन्स ल्याबोरेटोरी इस्टाब्लिसमेन्ट एन्ड अपरेसन एक्ट, त्यो जुन ऐन छ ऐनभित्र एउटा छुट्टै कसुर तथा सजायहरू भन्ने च्याप्टर थप्न आवश्यक छ, जुन अहिलेसम्म कसैले पनि त्यो थप्नुपर्छ भन्ने कुरालाई हाइलाइट गरेन अथवा त्यो कुरालाई महत्व दिएन अथवा त्यो स्किप हुँदै आएर हामी पनि चुप लाएर बस्यौं, अब त्यस्तो तालले चल्दैन। तीनटा बेसिकल्ली तीनटा कुराहरूलाई क्रिमिनल अफेन्सको रूपमा यो ऐनभित्र ल्याउनुपर्छ। पहिलो साइन्टिफिक इन्टिग्रिटी, एक्सपर्ट्सहरूले वस्तुनिष्ठ हुनुपर्ने कि नपर्ने, इथिक्सभित्र बस्नुपर्ने कि नपर्ने, मोरल हुनुपर्ने कि नपर्ने, कि एक्सपर्ट्सलाई भगवान मानेर छोडदिने, मरेको हो कि मारेको हो भन्ने कुरामा ममा एउटा आकार थप्नलाई मोलमोलाई भयो भने के गर्ने, त्यसलाई हेर्ने हामीसँग कुनै ल चाहिन्छ चाहिँदैन, मलाई मा चाहियो कि मालाई म बनाइदिउँ भनेर यदि कोही एक्सपर्टले सेवाग्राहीलाई भन्यो भने त्यसलाई रेगुलेट गराउने खालको ल हामीले ल्याउने कि नल्याउने, वी हेभ टु बी सिरियस एउटा कुरा। अर्को ब्रिच अफ डाटा प्राइभेसी, त्यहाँभित्र भएको डेटाहरूलाई ब्रिच गर्यो एक्सपर्टले अथवा अरू कसैले, कोर्टमै पनि आएर त्यो डाटा लिक हुन सक्ला, जुडिसियल अफिसरबाट हुन सक्ला, जजबाट हुन सक्ला, त्यसलाई हामीले छोडिदिने कि त्यसलाई पनि अकाउन्टेबल बनाउने, यो डेटा प्राइभेसीको कुराहरू। त्यसपछि गएर अब्स्ट्रक द एडमिनिस्ट्रेसन अफ जस्टिस, न्याय पर्ने कुरामा अब्स्ट्रक्सन जसले गर्छ त्यसलाई पनि कसुरको भागीदार क्राइमको रूपमा चाहिँ हामीले रिकग्नाइज गर्नुपर्छ। त्यो जो पनि हुनसक्छ, फोरेन्सिक एक्सपर्ट हुनसक्छ, ट्रान्सपोर्टर हुन पनि सक्छ, त्यो रिपोर्टलाई एक ठाउँबाट अर्को ठाउँमा लिएर जाने ट्रान्सपोर्ट गर्ने व्यक्ति, लयर हुनसक्छ, प्रोसिक्युटर हुनसक्छ, जुडिसियल स्टाफ हुनसक्छ, जज हुनसक्छ, न्याय पार्ने कुरामा यदि कोही बीचमा अब्स्ट्रक्सन गर्न आउँछ भने द्याट सुड बी क्रिमिनलाइज, यो फोरेन्सिक एक्टमै मेन्सन गर्नुपर्छ भन्ने मलाई लाग्छ। चरम लापरवाही गर्यो, इभिडेन्सेसहरूलाई कन्टामिनेट गर्यो, त्यताको अर्को एउटा परीक्षणको स्याम्पल अर्कै केसको अर्कोसँग मिसाएर त्यो गरिदियो, होइन, त्यो ग्रस नेग्लिजेन्स। मेडिकल नेग्लिजेन्समा डक्टरको मात्रै नेग्लिजेन्स हुँदैन, हस्पिटलको मात्रै हुँदैन, नर्सको मात्रै हुँदैन, फार्मास्युटिकल कम्पनीको मात्रै हुँदैन, अब फोरेन्सिक सेक्टरमा पनि फोरेन्सिक एक्सपर्ट्सको नेग्लिजेन्सलाई पनि रिकग्नाइज गर्नुपर्ने हुन्छ।
8: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081 गरिएको व्यवस्था र यसमा सुधारका लागि सरकारवालाको सुझाव, विचार र धारणा प्रस्तुत गर्दा गर्दै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
9: साझा खबर @gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
8: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्,
9: नमस्कार।
10: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
11: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्व सँगै दीपक आचार्यको तपाईलाई हार्दिक स्वागत छ।
2: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल असार 1 गते सोमबार, जून 15 तारीक सन् 2026, नेपाल सम्मत 1146, अधिक ज्येष्ठ कृष्ण पक्षको औंसी तिथि, विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
1: सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
2: रासपामा मौलाउँदो गुटबन्दी, आन्तरिक किचोलोको दलदलमा ठूला विपक्षी दल एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
1: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता।
2: अमेरिका इरान शान्ति वार्ता लम्बिँदै, वार्ताको बेलायत फ्रान्स जर्मनी र इटलीका नेताहरूद्वारा स्वागत। न्यूजील्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
1: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा क्रुआसाओ 7-1 पराजित। विश्वकप फुटबलमा आज बिहानै 3 खेल हुँदै भोलि बिहान 3 खेल।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको शुरूमा आज सातै प्रदेशमा बजेट आउने प्रसंग।
2: सातै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकता राखेर बजेट ल्याउने तयारी पूरा गरेका हुन्। कुनै प्रदेशले गत वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले सोही आकार हाराहारीमा बजेट ल्याउन लागेका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। यसैबीच कोशी प्रदेशको बजेट तयारी अन्तिम चरणमा पुगेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष 2083-84 बजेटको अन्तिम चरणमा तयारी पुगेकोमा यो आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोश हरि निरोलाले जानकारी दिनुभयो। उहाँका अनुसार कोशीको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 तुलनामा बढ़ने भएको छ। त्यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 भन्दा करिब 6 अर्ब रूपियाँ बढ़ाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको हो। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। बजेट वक्तव्य मार्फत सरकारले गत वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको नेपाली कांग्रेसका प्रदेश सांसद रामकृष्ण चित्रकारले जानकारी दिनुभयो। बागमतीले चालू आर्थिक वर्ष 2082-83 लागि 67,47,73,27,000 विनियोजन गरेको थियो। अहिले पनि सोही हाराहारीमा बजेटको सिलिङ गरेको उहाँले बताउनुभयो। त्यस्तै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आकार केही बढ़ाउने तयारी गरेको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जितबहादुर शेरचनले 33 अर्ब हाराहारीको बजेट पेश गर्ने तयारी गर्नुभएको हो। संघको अनुदानका साथै चालू वर्षको मौजदात पनि पूर्व अनुमान भन्दा बढ़ी भएकाले बजेटको आकार बढ़ेको निकट स्रोतले बताएको छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि चालू आर्थिक वर्ष 2082-83 भन्दा 5 अर्ब कम बजेट ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै 38 अर्ब रूपियाँको बजेट ल्याउन लागेको हो। हिजो लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धरेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो। त्यस्तै कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्ष 82-83 भन्दा झण्डै 4 खर्ब बढ़ी बजेट ल्याउने गरी काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट प्रत्येक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट ल्याउने गरेको भन्दै गुनासो बढ़ने गरेको हो। प्रत्येक वर्षको बजेट पहुँच र बिचौलियाबाट कमिशन खाएर बनेको भन्दै सड़कदेखि सदनसम्म चर्को आलोचना हुने गरेको छ। बजेट बन्ने बेला महिना दिनसम्म विभिन्न जिल्लाबाट आएका बिचौलियाहरू प्रदेश राजधानी धनगढ़ीमा होटलमा भरिभरा हुने गरेको बताइएको छ। विगतका वर्षमा 15-35% अग्रिम कमिशन बाफतको बजेट लिएर योजना खरिद बिक्री गर्ने गरेको समेत आरोप लाग्दै गरेको छ। यो वर्षको बजेट पनि विगतको जस्तै आवश्यकताका आधारमा भन्दा पनि पहुँच र प्रभावका आधारमा नै तयार भएको प्रदेश सदस्यहरूले गुनासो गरेका छन्।
1: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रादेशिक र जिल्ला अधिवेशन धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशमा अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुईवटा प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त भएका हुन्। यसले परम्परागत पार्टीहरूलाई जस्तै रासपालाई पनि गुटबन्दी र पदको हानथापमा फस्ने आभास दिलाएको छ। स्थापनाको 4 वर्षपछि पहिलो महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले राजनैतिक वैचारिक स्पष्टतासँगै संगठनात्मक संरचनामा व्यापक हेरफेरको तयारी अघि बढ़ाएको छ। आगामी 7 र 9 असारमा चितवनमा हुने प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा पार्टीले विधान संशोधनका विषय टुंग्याउँदै नेतृत्व चयनदेखि राजनैतिक वैचारिक दिशा स्पष्ट पार्ने प्रयास थालेको हो। सहमहामन्त्री विपिन आचार्यको संयोजकतामा गठित विधान मस्यौदा समितिले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको संख्या बढ़ाउने प्रस्ताव पनि तयार पारेको छ। यसैबीच नेपाली कांग्रेसमा एकताको अभ्यास गर्ने भनिए तापनि संस्थापन र इतर पक्षले साथै प्रदेशमा छुट्टा छुट्टै भेला गरेर पार्टी फुटाउने रणनीति लिएका छन्। कानूनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबीचको अविश्वास गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ। विराटनगरमा हिजो आयोजित इतर पक्षको प्रादेशिक भेलामा नेताहरूले कांग्रेस व्यावहारिक रूपमा फुटिसकेको अभिव्यक्ति दिएका हुन्। भनाईमा मात्र होइन व्यवहारमै कांग्रेस अलग पार्टीको अभ्यासमा गइसकेको छ नेताहरूले बताएका छन्। यसैबीच नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा निरन्तरता दिने वा पार्टी पुनर्गठनको प्रक्रियामा जान्ने भन्ने केन्द्रीय नेतृत्वमा सीमित बहस अहिले जिल्ला तहसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म पुगेको छ। शुक्रबार र शनिबार काठमाण्डुमा सम्पन्न भेलामा पार्टीभित्र देखिएको ध्रुवीकरण खुल्ला रूपमा सतहमा आएको छ भने केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा पद नछोड्ने बताउनु भएको छ। प्रतिक्रान्तिको अभ्यासमा पार्टीभित्र अध्यक्षलाई हटाउने र नेतृत्वको रक्षा गर्ने दुई लाइन संघर्षमा परेको छ। एकताको केन्द्रबिन्दुमा राखेर कमजोरी सचिने गरी सुझाव दिनुहोला बागमती प्रदेश स्तरीय भेलामा उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनु भएको छ।
2: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण 83 नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछ भने झापाका 30 चिया उद्योग 4 असारदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूका थप 7 लाख किलो भन्दा बढ़ी तयारी चिया मौजूदा छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्ने देखिएको छ। उद्योग बन्द लम्बिएर हरियो चियापत्ती बाटोमा नै हुर्किँदा चिया किसान पनि सोझै मर्कामा पर्ने छन्, बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघि नै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताउँदै आएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव जस्तै बनेको बताउनु भएको छ। नेपालबाट निर्यात हुने प्रत्येक खेप चियाको गुणस्तर अनिवार्य परीक्षण गर्नुपर्ने हुन्छ। त्यसको प्रतिवेदन आउन दुई साताभन्दा बढ़ी समय लाग्ने गर्छ। प्रतिवेदन नआउन्जेल बिक्री गर्न नपाइने तथा नमूना असफल भए चिया नष्ट गर्नु वा फिर्ता ल्याउनुपर्ने भएकाले पनि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताउँदै आएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आवासीय चिकित्सकको आन्दोलनमा सरकारवालाको चासो।
4: स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै एक ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
2: एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण, पोहोर भन्दा कम दर्ता लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन्छ।

0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
1: नेपाल र छिमेकी चीन बीचको सम्बन्ध सुदृढ बनाउँदै विगतमा भएका विविध सम्झौताको गहन समीक्षा गर्ने बताउनु भएको छ। चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुग्नुभएका उहाँले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोह कार्यक्रममा सम्बोधन गर्दै यो भ्रमणमा द्विपक्षीय सम्बन्धको विस्तार प्रमुख आधारभूत पक्ष रहेको औल्याउनु भएको हो। दूतावासका अनुसार नेपालको एउटा विशेष परिस्थितिमा चुनावपछि एउटा बलियो सरकार निर्माण भएको स्मरण गराउँदै वहाँले सुशासन र आर्थिक समृद्धिको सपना हामीले बोकेका छौं, देखेका छौं र त्यो प्राप्त गर्नका लागि दुई देश बीचको सहकार्यलाई अगाडि बढ़ाउने हाम्रो प्राथमिकता हो भन्ने सन्देश दिनुभएको बताइएको छ। त्यस्तै अगाडि बढ़न सकेनन् अध्यादेश शीर्षकमा अर्को खबर छ। खरीद प्रक्रियाको सबलीकरण, राजनैतिक नियुक्ति खारेजी तथा संवैधानिक निकायमा पदाधिकारी सिफारिश लगायतका लागि जारी अध्यादेश संसदीय प्रक्रियामा अल्पत्र परेका छन्। विभिन्न मितिमा जारी 8 अध्यादेश संसदको चालू अधिवेशनको पहिलो बैठकमा दुवै सदनमा पेश भए पनि स्वीकृतिको प्रक्रिया अघि बढ़ेको छैन। अध्यादेश स्वीकृतिको प्रक्रिया नै अगाडि नबढ़ेपछि प्रतिस्थापन कार्य पनि रोकिएको छ। त्यस्तै एसिया र युरोपसँग जोड्ने रेलमार्ग योजना सुस्त शीर्षकमा अर्को खबर छ। नेपालले ट्रान्स एसियन रेलवे नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको दुई दशक बित्न लागेको छ। द्रुत रेल मार्गको सपना देख्न थालिएको छ तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको छ। त्यस्तै भित्री पृष्ठमा पर्यटकका लागि मार्गदर्शन शीर्षकमा अर्को खबर छ भने गोर्खापत्रमा निजी क्षेत्रले पनि मल ल्याउने तयारी शीर्षकमा अर्को खबर छ। तरकारीका 126 नमूनामा उपयोग गर्न नहुने विषादी शीर्षकमा खबर छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा करोड़ प्रतीक्षा कमजोर प्रतिरक्षाले मध्यस्थकर्तामा करोड़ौं गुमाउँदै सरकार शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा उद्योगमा घट्यो आकर्षण, पोहोरभन्दा 120 उद्योग कम दर्ता शीर्षकमा एग्गे बंजारेले खबर लेख्नु भएको छ। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा साना, मझौला र ठूला गरी मुलुकभर थप 461 उद्योग दर्ता भएका छन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गत आर्थिक वर्षको पहिलो 6 महिनामा मुलुकभर थप 581 उद्योग दर्ता भएका थिए। त्यस्तै देशभर सड़क बत्तीको बक्यौदा 10 अर्ब, मधेसको मात्रै 2 अर्ब 35 करोड़ शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्री पृष्ठमा भारतीय सैनिक हेलिकप्टर अनुमति बिना अनुमति नेपाली आकाशमा, वन कर्मचारीले टेम्पो भीरबाट खसालेको घटनामा थालियो अनुसन्धान शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा पहिले पक्राउ पछि कसूर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगी अनुसन्धानमा लापरवाही शीर्षकमा गौरव पोखरेलले पनि खबर लेख्नु भएको छ।
2: यसैबीच नागरिक दैनिकको आर्थिक पृष्ठमा औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव शीर्षकमा समाचार लेखिएको छ। मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुको लागि उपयुक्त बजार नहुनुलाई प्रमुख समस्याका रूपमा चित्रण गरिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार पर्याप्त पूँजीको अभाव र उच्च उत्पादन लागत, प्रविधिगत पछौटेपन, पूर्ण क्षमताको अभाव, जनशक्ति पलायन, पर्यावरण मैत्री उद्योगको व्यवस्थापन संचालनमा पनि चुनौतीहरू देखिएका छन्। औद्योगिक पूर्वाधार निर्माणलाई तीव्रता दिनु, औद्योगिक उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, कच्चा पदार्थको उचित प्रवर्धन गर्नु, स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नु, निर्यातजन्य वस्तुको विविधीकरण गर्नु लगायतका चुनौती औद्योगिक क्षेत्रमा रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको हो। यसैबीच वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर पुनः गिरावट आएको छ। बैंकिङ प्रणालीमा निक्षेप निरन्तर बढ़दै गएको र कर्जाको माग अपेक्षाकृत सुस्त रहँदा बैंकहरूले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिँदै आएका हुन्। यसैबीच 7 वर्षपछि अघि बढ़्यो बागमतीको स्थायी प्रशासनिक संरचना निर्माणको काम। निर्माण स्थलमा रूख छपान शुरू, 5,000 भन्दा बढ़ी रूख कटान हुने शीर्षकमा पोस्टराज अधिकारीले नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। हेटौँडा उपमहानगरपालिका वडा नम्बर 16 र 17 निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रूख छपानको काम शुरू भएको हो। प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवास समेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको हो। यसैबीच बाजुरा र हुम्ला जिल्लाको सीमा क्षेत्रमा पर्ने रानीचयन लामपाटामा उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन सरकारले संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको खबर बाजुरा बाजुराको यो खबरलाई नयाँ पत्रिका दैनिकको भित्री पृष्ठमा लेखिएको छ। त्यस्तै गरी काठमाण्डुमा फिल्म फेस्टिभलदेखि बाइक एम्बुलेन्ससम्म काठमाण्डु महानगरको नीति तथा कार्यक्रम शीर्षकमा शिवहरि घिमिरेले नयाँ पत्रिकामा लेख्नु भएको छ। काठमाण्डु महानगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि सुशासन, प्रविधि, स्वास्थ्य, शिक्षा, पूर्वाधार, वातावरण, सम्पदा संरक्षणको केन्द्रमा राख्दै हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। महानगरको 19 नगरसभामा कार्यवाहक मेयर सुनिता डंगोले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले सांस्कृतिक शहर र समृद्ध महानगर दीर्घकालीन परिकल्पना अघि सारिएको छ। नीति तथा कार्यक्रममा डिजिटल शासन, सामाजिक सुरक्षा, आधुनिक शहरी सेवा, वातावरणीय दिगोपन तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्रमुख प्राथमिकताको रूपमा राखिएको छ। यसैबीच आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण वीरगंज प्रदेश मधेस प्रदेश सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धि दर 1.31% रहने प्रक्षेपण गरिएको छ। त्यस्तै गरी कारोबार दैनिकमा विस्तारित बजेटलाई सहयोग गर्न मौद्रिक नीति थप स्पेस दिन नहुने शीर्षकमा पूर्व अर्थमन्त्री तथा अर्थविदहरूलाई समेटिएर यो खबर तयार पारिएको छ। बजेट कार्यान्वयन संस्थागत क्षमतामा निर्भर हुन्छ। हाम्रो बजेट कार्यान्वयन प्रणालीगत समस्याहरू छन्। खास गरी बजेट जतिसुकै राम्रो भए पनि किन कार्यान्वयन हुन सकेको छैन भन्नेमा सबैले प्रश्न गर्नुपर्दछ। विनियोजन र कार्यान्वयन गर्ने निकायबीचको समन्वयको आवश्यकता रहेको छ। कारोबार दैनिकमा खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका र इरान बीच हुने भनेको सम्झौता अन्यलमा परेको छ। दुवै देश बीच हुन लागेको सम्झौताको 14 बुधे समझदारी पत्रको प्रारम्भिक विवरण सार्वजनिक भए पनि यसलाई अपनत्व गर्न नसक्दा हस्ताक्षर हुन नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यद्यपि यी मुद्दाहरूलाई हालसम्म कुनै पनि पक्षले औपचारिक रूपमा पुष्टि भने गरेका छैनन्। मुख्य गरी लेबनान सहित सबै मोर्चामा स्थायी युद्ध विराम, अमेरिका र इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, 30 दिनभित्र अमेरिकी नौसैनिकका नाकाबन्दी हटाउनुपर्ने, अमेरिकी सैन्य बलहरू इरानबाट फिर्ता हुनुपर्ने, इरानको व्यवस्थापनमा 30 दिनभित्र हर्मुज जल मार्ग पुनः संचालनमा ल्याइने जस्ता सम्झौतामा विषयहरू उल्लेख गरिएको छ। त्यस्तै इरान तेल तथा ऊर्जा उत्पादनमाथिका प्रतिबन्ध हटाउने, इरानले परमाणु हतियार नबनाउने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याउने र अमेरिकाले मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति नबढ़ाउने र नयाँ प्रतिबन्ध नलगाउने जस्ता विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। यसैबीच अमेरिका र इरान बीच भएको भनिएको शान्ति सम्झौताप्रति बेलायत, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त रूपमा स्वागत गरेका छन्। यसलाई कूटनीतिक उपलब्धि समेत भएको बताइएको छ। यी चार देशको समूह यी चारले अमेरिका, इरान र क्षेत्रीय साझेदारहरूसँग मिलेर यो अवसरलाई सफल बनाउन काम गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन्। युरोपेली शक्तिहरूले सम्भावित अमेरिका इरान सम्झौताप्रति सकारात्मक दृष्टिकोण राखेको समेत विश्लेषणमा भनिएको छ। र स्विजरल्याण्डमा का मतदाताले देशको जनसंख्या 1 करोड़मा सीमित गर्ने प्रस्ताव अस्वीकार गरेका छन्। हिजो सम्पन्न जनमत संग्रहको नतिजा अनुसार करिब 55% मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने 45% समर्थन गरेका छन्। मतदानमा कुल 60% मतदाताको सहभागिता रहेको थियो। प्रस्ताव दक्षिणपन्थी स्वीट पीपुल्स पार्टीले अघि सारेको हो। उक्त दल लामो समयदेखि आप्रवासन नियन्त्रणको पक्षमा अभियान चलाउँदै आएको छ।
2: साझा खबरमा अब खेल खबर। नेदरल्याण्डस फिफा विश्वकप 2026 जापानसँग बराबरीमा रोकिएको छ। खेल 2-2 बराबरीमा रोकिएको हो। पहिलो हाफ गोल रहित बराबरीमा सकिए पनि दोस्रो हाफमा सबै गोल भएका थिए। त्यसपछि कुनै गोल भएनन् र दुवै टोलीले अंक बाँडेका छन्। यसअघि भएको खेलमा 4 पटकको विश्व विजेता जर्मनीले फिफा विश्वकप 2026 पहिलो खेलमा कुरासाओलाई 7-1 सहजै पराजित गरेको हो। समूह ई को खेलमा क्यारेबियन राष्ट्र कुरासाओले विश्वकपमा डेब्यू गर्दै पूर्व च्याम्पियन विरूद्ध गोलको खाता खोल्न सफल भए पनि गोलको वर्षा भने रोक्न सकेन। जर्मनीले पहिलो हाफमा 3 र दोस्रो हाफमा 4 गोल गरेको थियो। यसैबीच विश्वकप फुटबलमा आज बिहान 3 खेल हुँदैछन्।
1: पटक पटक भएका सहमति कार्यान्वयनमा नजाँदा आवश्यक चिकित्सक फेरि आन्दोलनमा समस्या समाधानको उपाय र चुनौतीको कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र।
3: लैंगिक हिंसा विरूद्धको 16 दिने अभियान 25 नोभेम्बरदेखि 10 डिसेम्बर 2025 प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं।
0: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो हो रेडियो दिदी बहिनी 95.2 MHz।
4: क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
5: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
6: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
5: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
8: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
9: प्रोप्राइटर मधुमाया जीसी पढे होइन, प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
5: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देश्तै भर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
6: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब आवश्यक चिकित्सकको माग पूरा गर्ने उपायका कुरा। इन्टर्न र आवश्यक चिकित्सकले आफूहरूमाथि भइरहेको श्रम शोषण अन्त्य गर्न माग गर्दै फेरि आन्दोलनको तयारी गरेका छन्। सरकारले श्रम ऐनले तोकेको मापदण्ड समेत पालना नगरी प्रशिक्षार्थी चिकित्सकलाई अत्यधिक समयमा काम लगाउने, पर्याप्त विदा नदिने तथा न्यून पारिश्रमिकमा काम गराउने गरेको उनीहरूको आरोप छ। चिकित्सकहरूको माग सम्बोधनका विषयमा कुन निकाय गम्भीर हुनुपर्ने हो भनी हामीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोधेका छौं।
11: विभागीय मन्त्रालय चिकित्सकहरूको, स्वास्थ्य कर्मीहरूको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय भएको हुनाले हामीले पनि आवश्यक सहजीकरण, त्यसमा थप अरू विषयहरू बुझ्ने विषयहरू चाहिँ हामीले पनि गर्छौं, तर अहिलेको तत्कालको मैले ठ्याक्कै भन्न सक्ने अवस्था चाहिँ रहेन।
1: पटक पटक यो मागहरू उठाउने अनि आन्दोलन गर्ने गरिरहनु भएको छ, होइन? उहाँहरूको माग सम्बोधन गर्नका लागि चाहिँ के कुराको समस्या हुने हो? यहाँहरूले अन्य सरकारवाला निकायसँग छलफल गर्नुभएको छैन?
11: अध्ययनरत विद्यार्थीहरूसँग जोडिएको विषय भएको हुनाले अब यो विशेष रूपमा इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय गर्छौं।
1: पछिल्लो समय फेरि उहाँहरू आन्दोलनमा अगाडि बढ्ने भन्ने पनि छ, र त्यो आन्दोलन गर्दै गर्दाखेरि पटक पटक आवश्यक चिकित्सकहरू आन्दोलनमा रहँदा स्वास्थ्य क्षेत्रमा पनि समस्याहरू पर्न सक्ला, नागरिकले स्वास्थ्य सेवा पाउने विषयमा, त्यो विषयमा त मन्त्रालयले पनि एउटा खालको गम्भीरता त देखाउनु पर्ला नि।
11: होइन, त्यो इन्टर्न र रेजिडेन्टसँग बढी जोडिएको विषय भए हुनाले यसमा शिक्षा मन्त्रालय बढी प्रत्यक्ष जोडिने विषय भयो। थप अब स्वास्थ्य मन्त्रालय र अन्तर्गतका निकायमा पनि अध्ययन अध्यापन हुने भए हुनाले त्यसमा पनि हामीले थप समन्वय

0: भएन, त्यसमाथि पनि अध्ययन गरेर भोलि सेवामा आउँदा अथवा परिषदमा दर्ता भएपछि सेवा प्रवाहको विषयहरू स्वास्थ्य मन्त्रालयसँग जोडिने विषय हुन्छ, उहाँहरूलाई अहिले त्यसमा अलि उत्प्रेरित गरेर व्यवस्थित गर्न नसकिएन भने भोलि सेवा पाउने कुरामा त चुनौती हुन्छ।
1: पहिला भएका सहमति कार्यान्वयन नहुनुका पछाडि के देख्नुहुन्छ यहाँले चाहिँ?
0: विगतमा के भयो भन्ने भन्दा पनि अब अहिलेको इस्यूलाई लिएर हामीले थप त्यसमा के गर्ने भन्ने हुन्छ। विगतमा भएको अब स्वास्थ्य मन्त्रालयको विगतका कागजातहरू हामीसँग केही पनि छैनन्, सबै कुरा जलेर जुन अफिसमा काम गरेका छन् त्यहाँबाट अन्त सरेर काम गरिरहनु परेको, अस्थायी रूपमा गरिरहनु भएको अवस्था छ। हामीसँग विगतका सहमति अथवा कागजातहरू भएर अथवा त्यसको फलोअप हुँदाखेरि हामी यसरी भन्न सक्ने अवस्था रहन्थ्यो होला। मैले विगतसँग जोडेर अहिले ठ्याक्कै यस्तै भनेर भन्न सक्ने अवस्था भएन। अहिलेको सन्दर्भमा कसरी सहजीकरण गर्न सकिन्छ, के गर्न सकिन्छ भने विशेष रूपमा उहाँहरूलाई दिनुपर्ने पैसाको माग भन्ने जस्तो लाग्छ र कामको श्रम ऐन अनुसारको कामको विषयहरू भनेर सार्वजनिक रूपमा आइरहेका विषयवस्तुहरू देखिन्छन्। यस्तो विषयमा अब स्वास्थ्य मन्त्रालय मात्रै भन्दा पनि नेपाल सरकारका सबै सरकारवाला मन्त्रालयहरू सबै ठाउँ बसेर हामीले कसरी सहजीकरण गर्ने भन्ने पाटो चाहिँ महत्वपूर्ण हुन्छ होला।
1: मन्त्रालयले चाहिँ उहाँहरूका माग सम्बोधन गराउनका लागि कसरी भूमिका खेल्न सक्छ?
0: मन्त्रालयले अब स्वास्थ्य कर्मीको विषय भएको हुनाले स्वास्थ्य कर्मीका जायज मागहरू, जायज विषयवस्तुहरूका सन्दर्भमा सुनिदिने, त्यसलाई सहजीकरण गरिदिने, सरकारका तर्फबाट सम्बन्धित निकायहरूसँग के गरी गर्न सकिन्छ भन्ने कुराहरूमा नै पहल गर्ने कुराहरू रहन्छ। उहाँहरूले भन्नुभएको जस्तो विषयवस्तु ठ्याक्कै छ कि छैन अथवा भए कस्तो अवस्थासम्म छ भन्ने कुराहरूको जानकारी लिएर प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा जानकारी लिएर सम्बन्धित निकायहरूसँग समन्वय गर्ने, त्यसको कार्यान्वयनमा आइपरेका अप्ठ्याराहरूका केही त्यस्ता कानूनी सहजता गर्न सकिन्छ भने त्यसमा सहजीकरण गर्ने भूमिका स्वास्थ्य मन्त्रालयको रहन सक्छ।
2: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: साथै प्रदेश सरकारले आज बजेट ल्याउँदै सरकारले ल्याएका अध्यादेश संसदमा अलपत्र, नेपाल चीन सम्बन्ध सुदृढ बनाउने परराष्ट्र मन्त्री खनालको दावी।
2: रासपामा मौलाउँदो कुटबन्दी, आन्तरिक किचलोको दलदलमा ठूला विपक्षी दल, एमालेमा पेचिलो बन्दै पुनर्गठनको मुद्दा।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, एसिया र युरोप जोड्ने रेलमार्ग योजना सुस्त, उद्योगमा घट्यो आकर्षण पोहोर भन्दा कम दर्ता।
2: अमेरिका इरान शान्तिवार्ता लम्बिँदै, वार्ताको बेलायत, फ्रान्स, जर्मनी र इटालीका नेताद्वारा स्वागत, स्विजरल्याण्डमा जनसंख्या 1 करोड़मा सीमित राख्ने प्रस्ताव अस्वीकार।
1: र नेदरल्याण्डसँग जापान बराबरीमा रोकियो, जर्मनद्वारा कारा साओ 7-1 पराजित, विश्वकप फुटबलमा आज 3 खेल हुँदै भोलि बिहान पनि 3 खेल हुने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय टाइम्सबाट लिएका छौं। महेश बास्ताकोटीले चसक्क शीर्षकमा यो कार्टुन लेख्नु भएको छ। यहाँ एकजना पत्रिका लिएर बसिरहनु भएको छ, पढ़िरहनु भएको छ। पत्रिकामा लेखिएको छ भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दामा सांसद पद निलम्बन नहुने भन्ने शीर्षकमा लेखिएको छ र अर्का एकजना व्यक्ति त्यहाँ नजिक आएर यसरी भनिरहनु भएको छ, पत्रिका पढ़िरहने व्यक्तिलाई औंला देखाएर जे गरेर भए पनि अर्को पटक सांसद बन्नै पर्ने भयो, यी मुद्दा मामिलाले नि हैरान बनायो, सांसद भएपछि सबै सफा चट।
1: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: सानु कति मोबाइल हेरेको, खाना खाने बेला भइसक्यो, आँखा पनि राता भइसकेछन्, उठ त बुर बाहिर गएर खेल। के तपाईँको घर परिवारमा पनि यस्तो भइरहेको छ? कतै डिजिटल संसारको लतले हाम्रा बाल बालिकाको सुनौलो भविष्य खोसेको त छैन? मोबाइलको अत्याधिक प्रयोगले केटाकेटीको आँखा कमजोर हुने, निन्द्रा नलाग्ने, मानसिक तनाव बढ्ने मात्र होइन, उनीहरूको शारीरिक सामाजिक विकास समेत रोक्न सक्छ। त्यसैले आफ्ना बाल बालिकालाई मोबाइल होइन मैदानमा पठाऊ। कुस्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुस्मा पर्वत।
1: आइमै भएर मुख मुखे लाग्ने मसँग, तेरो बाउको कमाइ खाएको छु मैले, लाफ्नलाई। के चाहियो तपाईँहरूलाई?
2: हामीलाई शान्ति चाहियो, मानवता चाहियो,
3: महिलामाथि हुने हिंसाको अन्त्य चाहियो।
1: तपाईँको कारणले तपाईँको सन्तान र परिवारलाई मात्र होइन सिङ्गो समाजलाई पनि असर पुर्याएको छ। जस निला कुटेर बहादुर भइन्छ भन्ने भ्रम अब आफ्नो मनबाट हटाए हुन्छ।
4: महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बालाकोट पर्वत।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: अनुरोधक अध्यक्ष राजु आचार्य, उपाध्यक्ष दीपक आचार्य एवं जलजला गाउँ कार्यपालिकाको कार्यालय पर्वत।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: कुष्मा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कुष्मा पर्वत।
3: सबै मिलाएर एक लाख, डेढ लाख, ल दुई लाख भनौँ न,
4: एक लाख। एक लाखले के हुन्छ भन्नुहोस् त, मन्त्रीको तलब कति हुन्छ? अनि त्योभन्दा मुनि त सुब्बाको तलब हुन्छ होला नि त, अधिकारीको तलब हुन्छ होला नि त। त्यसले तपाईँले यति बुझ्नु, सिन्की भात, सिन्कीको झोल, आलु नमिसाइकन खाना पुग्दैन। अनि कसरी जोड्न मिल्छ? ल ठिक छ, ओके, ल जोडेर त्यसको ट्याक्स इन्कम ट्याक्स तिरेछन् कि छैनन्? सबै चिजको इन्क्वायरी गर्नु पर्दैन। त्यसैले तपाईँले जुन यिनीहरूले आफ्नो सम्पत्ति देखाएका छन्, धेरै सुन देखाएका छन्, तोलाका तोला,
3: सुनपत्तिहरू धेरै छन्, हेर्नुहोस् त, 89 तोला त गृहमन्त्रीसँग छ, होइन 190 तोला चाहिँ प्रधानमन्त्रीज्यूसँग छ, धेरै छन्।
4: जस्तै गृहमन्त्री भइसकेपछि पनि सुदन गुरुङको नाममा थुप्रै खालका सेयर, थुप्रै कम्पनीका सेयरहरू आएको छ, होइन, थुप्रै जग्गाहरू किनबेच भएको छ
3: देखिन्छ,
4: आएको देखिन्छ। यसलाई नैतिकतासँग जोडेर हेर्न मिल्छ कि मिल्दैन? उनीहरूले खालि सिकाउने मान्छे अथवा उनीहरू डाइरेक्सन गर्ने मान्छे डाइरेक्टर मात्रै हुन्, उनीहरूमाथि उठेका प्रश्नहरूको जवाबदेही हुनु पर्दैन?
3: जवाबदेही मात्र होइन, अहिले त छानबिन पनि गर्न पाइँदैन बालबालाहरूलाई त।
4: ओ, जस्तै प्रधानमन्त्रीको विषयमा पनि जुन बेला प्रधानमन्त्रीले कोहीसँग जसलाई विवाह गर्नुभएको थियो त्यो बेला दाइजोको नाममा उहाँलाई कुनै पनि चिज प्राप्ति भएको थिएन, तर आज दाइजोको नाममा धेरै सुन, धेरै तोला सुन उहाँलाई उहाँको नाममा देखाइएको छ। दाइजो आयो, दाइजो प्राप्ति भयो,
3: दाइजो त दिया हुन सक्छ नि त बेडवाणी चौधरीजी, हामीलाई के थाहा हुन्छ र दाइजो त अब त देखाएर दिने कुरो भएन नि त, होइन?
4: कस्तो बेला कन्फ्लिक्ट भएको थियो, जुन बेला उहाँ विवाह गरिराख्नु भएको थियो, ससुराली र उहाँको बीचमा, उहाँको फ्यामिलीको बीचमा कन्फ्लिक्ट थियो। कन्फ्लिक्ट भएको बेला कुनै परिवारले ससुरालीले दाइजो दिन्छ त? तर यो सबै हास्यास्पद, हास्य रस भन्छ नि, हाँसो लाग्ने कुरा, यद्यपि उहाँहरूको बारेमा मान्छेले क्वेसन त उठाइरहेका छन् र बोल्न बोलेका छैनन्, किनकि बोल्ने बित्तिकै समातिनु पर्छ कि भन्ने एउटा आतंक छ, टेरोर छ, भयभ छ। यसले जुन गरिएको छ तपाईँले, यो सुशासनका कुरा होइन, अरू कुरा नियमन गर्ने कुरा हो खेम सर, जसले कसैले कानून खरच गरेको छ, कसैले बदमासी गरेको छ, उसलाई नियमन गर्ने हो, उसको हातमा हत्करी लगाएर थुन्ने होइन, जेल पठाउने होइन। आज व्यापारीहरू पलायन भइरहेको छन्, आज इकोनोमिकली हामीले आफूलाई राम्रो ठाउँमा पुर्याउन खोज्दैछौ, तर जसले जो इकोनोमी समाजमा या सोसाइटीमा इकोनोमी चलायमान गर्छ, ती व्यक्तिहरूले आतंकित गर्ने कुरा, यहाँबाट पलायन गर्ने कुरा, यहाँबाट भाग्न बाध्य बनाउने कुरा त बेठिक होला नि त। त्यसैले सुशासनका कुरा गफ मात्रै हो, यति बुझ्नुहोस्।
3: अहिलेको अवस्थामा अब देश बनाउनु पर्छ, देशलाई चाहिँ सुशासनको दिशामा अगाडि बढाउनु पर्छ भन्ने कुरामा सबै नागरिकहरूको ऐक्यबद्धता पनि छ, एकमत पनि छ। अब सरकारलाई सजिलो ढंगले, राम्रो ढंगले खबरदारी गर्दै काम गर्ने वातावरण सृजना गर्नुपर्छ नि त, होइन? अहिलेका स्थापित दलहरूले पनि विरोध मात्र गरेर त हुँदैन नि त मेटमणिजी.
4: होइन होइन, त्यो गर्ने हो क्याम्प सर, एकदमै गर्ने हो. तर क्वेसन उठ्नु हुँदैन उहाँहरूकै विषयमा. जस्तै आज अर्थमन्त्रीकै विषयमा पनि अनेक प्रश्न उठेको छ. होइन, जस्तै बजेट बनिरहेको छ, कर कसमा बढाउने कसमा घटाउने कुरा भइरहेको छ. यो त नितान्त अर्थमन्त्रीसँग मात्रै जोडिएको, अर्थमन्त्रीले मात्रै थाहा हुन्छ या अर्थमन्त्रीको एउटा टिमले थाहा हुन्छ? तर त्योभन्दा अगाडि सयौंको संख्यामा बीवाईडी गाडी नेपाल भित्रिने कुरा, त्यो पनि कुनै पनि चिज नमिलाइकन ल्याउने कुरा, यो त अर्थमन्त्रीमाथि, प्रधानमन्त्रीमाथि, गृहमन्त्रीमाथि प्रश्न त उठ्यो नि त. सिमानासँग जोडियो गृहमन्त्री, करको दर तलमाथि बनाइयो अर्थमन्त्री, र त्यहीसँग जोडिएको चाहिँ सबै चिजको हेड प्रधानमन्त्री. यी सबैसँग त जोडियो नि त, सबैसँग नैतिक प्रश्न उठ्यो. अब यसको जवाबदेही उहाँहरूले बन्नुपर्छ. तर उल्टै अर्थमन्त्री हेर्नु न, संसदमा गएर
3: अर्थमन्त्रीले त भन्नुभएको छ 2 अर्बको कुरा नगर्नुहोस् न, 2 रुपियाँ मात्रै पनि मैले खाएको छु भने म राजनीतिक जीवन त्याग गरिदिन्छु भन्नुभएको छ नि उहाँले. होइन,
4: अनि खाएको कुरा कसरी देखिन्छ त खेम सर? त मिलो म जस्तै करको दर एकफेर हुँदैछ, बढिरहेछ अथवा घटिरहेछ, यसको सूचना कसले चुहायो त? अर्थमन्त्री बाहेक अथवा अर्थमन्त्रीको निर्देशन बेगर अरब खरबमा इन्भेस्ट गरेर कसले गाडी ल्याउन सक्छ?
3: होइन, त्यो त अब थाहा हुन सक्छ नि त, अर्थ मन्त्रालयको सचिवहरूलाई थाहा हुन सक्ला, वा चाहिँ राजस्व सचिवहरूलाई थाहा हुन सक्ला. होइन
4: होइन होइन, तर त्योसँग त नेक्सस त अर्थमन्त्रीसँगै जोडियो नि त. त्यसैले कसैमाथि प्रश्न उठ्यो, रेल पल्टिँदा रेल मन्त्रीले रिजाइनेसन गरेको कुरा सुन्नु भयो होला नि त?
3: सुनिया छ, प्रश्न उठ्दाखेरि नेपालमा पनि गरे हामी कतिपयले त.
4: हो, आलु कुहिँदा कृषि मन्त्रीले रिजाइनेसन गरेको कुरा त देख्नुभयो होला, इतिहास हेर्नु भएको होला.
3: हाम्रो त के यस्तो छ, देशै कुहिँदा प्रधानमन्त्री त हाँसेर बसिरहेको हुन्छ. अब यो देश त यस्तो छ नि त, तपाईँहरूले त हिजो
4: होइन होइन यस्तो छ खेम्छ, ल ठिक छ, हामीले मिस्टेक गर्यौँ रे, ल हामीले गल्ती गर्यौँ. तर यो प्रश्न त उहाँहरूमाथि पनि त उठिरहेको छ नि त,
3: प्रश्न त उठ्छ, समय भएको छैन, अझै प्रश्न चाहिँ
4: हो. आज आज पनि सुकुम्बासीहरू बिचल्लीमा छन्, कतिखेर घर भट्काइदिन्छ, कतिखेर विस्थापित हुनुपर्छ, यो पनि एउटा आतंक हो नि त. आतंक कसले सिर्जना गरिरहेछ? स्वयं प्रधानमन्त्रीले सिर्जना गरिरहेछ अथवा राज्यले गरिरहेछ, गृहमन्त्रीले त्यो सिर्जना गरिरहेको अवस्था छ. त्यसको व्यवस्थापन गर्ने कुरा हो खेम सर. त्यसैले यहाँहरूमाथि प्रश्न उठिसकेपछि जवाब दिनुपर्छ. आज प्रधानमन्त्रीको बारेमा अनेक प्रश्नहरू उठेको छ.
3: होइन, नेपालले भारतको सीमा कहाँ कहाँ मिच्याएको छ मेघमणि चौधरीजी? तपाईँ सीमानाकै मान्छे हो नि होइन?
4: होइन, त्यो विषयमा त उहाँले भन्नुपर्छ. हामी त मिचेकै, हामी त मिचेकै छैनौँ भनिरहेछौँ त.
3: सीमानाको
4: भारतको हो, नेपालले भारतको कुनै पनि सीमाना मिचेको छैन भन्ने कुरा, त्यो विषयमा त हामी कन्फिडेन्स छौँ. तर आज हाम्रो स्वयं प्रधानमन्त्री जसले सीमानाको रक्षा गर्नुपर्ने हो, उहाँले नै हामीले पनि इन्डियाको भूमि मिचिरहेका छौं भन्ने कुरा स्टेटमेन्ट दिइराख्नु भएको छ. अझ यसलाई अनेक उहाँको वरिपरि आसेपासेहरूले जस्टिफाइड गर्ने प्रयास गरिराख्नु भएको छ. बबलु गुप्ताको कुरा तपाईँले सुन्नु भएको छ, इन्डियाको मान्छेले नेपालको भूमि मिचेर घर बनाएको छ.
3: होइन, सांसदको त के कुरा गर्नुहुन्छ अहिले? होइन, 10 गजाका ती साधहरूलाई हेरेर वारिपारी गोरु बाँधेको त देखाइरहेछन् भनेपछि यसलाई पुष्ट्याइ गर्न खोजिँदैछ क्या? यो जति नेग्लेक्ट नगरात्मक केही पनि हुन सक्दैन. होइन, जनताले बुझ्नुपर्छ.
4: यो त सुन न खेम सर, यो त अब मेरो आफ्नो मुखबाट भन्न मिल्ने होइन, यो त राष्ट्रघाती देशद्रोही विषय हो नि त. आफ्नो भूमि अर्कोले मिचेको छ, तर हामीले मिचेका छौँ भने तिनी तस्विरहरू, पिक्चरहरू पोस्ट गर्ने कुरा, जस्टिफाइड गर्ने कुरा, भ्रमित भ्रम सिर्जना गर्ने कुरा, यो त बेठिक कुरा होला नि त. त्यसैले यो सरकार, अहिले बनेको सरकार केवल यो जुन आफूलाई सुशासनका कुरा गरिएको छ, सुशासन भन्दा कुशासन देशद्रोही विषय हो. यसको जस्टिफाइड अब यसको उत्तर जवाब त पीएमले दिनुपर्छ, तर पीएमले स्केप गरिराख्नु भएको छ आफूलाई. पीएम भन्ने चाहिँ जनताहरूको अभिभावक, नेपालको अभिभावक हो नि त. उहाँले म यसरी गरिरहेको छु, यसरी गर्ने प्रयास गरिरहेको छु, यति दिनमा यो हुन्छ भन्ने कुरा जनताले आश्वस्त त बनाउनु पर्छ नि त। अब सांसद हो, सांसदबाट स्केप गर्ने कुरा, सांसदमा आएर नबोल्ने कुरा, म बोल्दैन भन्ने कुरा, फार्म गर्छु भनिराख्ने कुरा, यसले कुनै अर्थ राख्दैन। हेर्नु, सांसद प्रधानमन्त्री सांसदप्रति जवाबदेही भन्ने कुरा, सांसदमा आएर स्टेटमेन्ट दिने कुरा, जनताहरूलाई आश्वास कन्फिडेन्स बनाउने कुरा, आफ्नो भिजन बताउने कुरा होला नि त। तर यो केही नगरिकन काम के गर्नुभएको छ उहाँ, त्यो हाम्रो त थाहा भएन होइन। र मान्छेले भन्दै थिए कहिले छोरी खेलाइराख्नु भएको थियो, कहिले के गरिराख्नु भएको थियो, कुनै होटलमा बसेर के तानिराख्नु भएको थियो भन्ने प्रश्न पनि त उठिरहेछ नि त। संसद राष्ट्रपतिले सम्बोधन गर्ने दिन सबैभन्दा ठूलो कुरो प्रधानमन्त्रीको त्यो ठाउँमा उपस्थित हुने कुरा हो र उपस्थित हुने कुरा, योभन्दा अर्को इम्पोर्टेन्ट कुरा हुनै सक्दैन, अर्को महत्वपूर्ण विषय हुनै सक्दैन। तर आज पीएमले त्यसलाई निग्लेक्ट गरिराख्नु भएको छ। सांसदले कुनै पनि विषयमा प्रश्न उठाइसकेपछि तपाईँ त्यसको जवाब दिने कुरा योभन्दा महत्वपूर्ण अर्को विषय हुनै सक्दैन। त्यो विषयमा उहाँ नेग्लिजेन्स गरिराख्नु भएको छ भन्नाले पीएम सांसदप्रति जवाबदेही, सांसद जनताप्रतिको जवाबदेही भन्ने कुरामा उहाँले ध्यान दिनुपर्छ। उहाँहरूले यसैले सुशासन भन्नुहुन्छ, सुशासन उहाँको नयाँ के व्याख्या गर्ने मान्छे अथवा आविष्कारक त होइन होला नि त, अथवा उहाँले भनिदिएको कुरा सबै जनताले एकै पटक पत्याइदिनुपर्छ भन्ने छैन होला नि त। कि छ भन्नुहोस् त, यो त डेमोक्रेसी हो, आफूले लागेको कुरा उठाउन पाइन्छ। जस्तै आज मैले पनि भन्दैछु, पीएमले जुन बोल्नुभयो, जुन स्टेटमेन्ट दिनुभयो, त्यो विषयमा संसदमा आएर कि एक्सक्युज गर्नुपर्छ कि यो ठाउँमा, यो जिल्लाको यो ठाउँमा यति एरिया पुगी हामीले मिचेका छौँ भनेर जस्टिफाई गर्नु पर्यो। त्यो त गर्नुपर्ने होला नि त,
3: होइन? सांसदहरूले गरिरहनु भएको छ नि त, यहाँ मिचेको छ भनेर तस्विरहरू आइरहेछन् नि त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका
4: सांसदहरूले यसले त बेठिक तरिकाले होइन इन्डियाको फोटो खिचेर ल यसरी एउटा मिचेको छ भन्ने कुरा, यो जतिको हावादारी कुराहरू के हुन सक्छ?
3: मेघमणि चौधरीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो नेकपाका नेता एवं पूर्व मन्त्री मेघमणि चौधरी। आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
5: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
6: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
7: हर विषयमा सरो बहस, नेपाली बहस,
8: यस नेपाली बहसका साथमा
9: प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक, सबैका लागि बैंक
10: डिसोम फाइबर नेट।
3: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ, धन्यवाद।
3: लोभी पापीले पार्टी फुटाउन सक्छन्, सतर्क रहनुहोला। पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेमा लोभी पार्टीहरू को को छन् अहिले?
11: मैले त सुनेको छैन उहाँले भनेको, होइन? मिडियामा अलिअलि मैले देखेँ,
3: होइन? हिजो चाहिँ उहाँले भन्नुभएको छ एउटा कार्यक्रममा, लोभी पार्टीहरूले पार्टी फुट्दैछ
11: भन्नुभएन। भन्नुभएको हो भने त्यो गलत भन्नुभयो। नेकपा एमालेमा उहाँका सहयोद्धाहरू हुनुहुन्छ, उहाँहरूले जसलाई भन्नुभयो भन्ने कुरा मिडियामा सुनियो, त्यो कुरा चाहिँ त्यो गलत नै हो। उहाँले त्यस्तो भन्नुभएको छैन भन्ने लाग्छ मलाई त
3: होइन भनिसक्नुभयो आइसक्यो उहाँका मुखारविन्दुबाट आएका विषयहरू हामीले यहाँ तथ्य प्रमाण फेला पारिसक्यौँ अब तपाईँले भनिरहनु भएको छैन भन्नुभएको छैन भनेर त कहाँ पत्याउने त भनेर
11: अब उहाँले त्यसो भन्नुभयो भनेदेखि त्यो गलत हो र उहाँका सहयोगदाहरू हुनुहुन्छ
3: होइन उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फोड्न खोज्दै हुनुहुन्छ त्यो तयारी गरिरहनु भएको छ राति राति पनि लामो समय डिस्कसन गरिरहनु भएको छ मलाई हटाउनु खोज्नु भएको छ म हट्दैन भन्नु भएको छ क्या उहाँले
11: त्यो कुरा चाहिँ के छ भन्दाखेरि हामी अहिले जुन ठाउँमा पुगेका छौँ यो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले जुन अवस्थामा पुगेको छ यसको समीक्षा गर्नुपर्ने र त्यो समीक्षामा हटिएर यो पार्टीलाई पुनर्गठन र पुनर्जागृत गरेर अगाडि बढ्नुपर्ने जुन विषय छ यो नेकपा एमालेको जिन्दगीका लागि यो अपरिहार्य विषय बनिसकेको छ र जनताको आदेश पनि नेकपा एमाले आफूलाई चाहिँ सच्याओस् नेकपा एमाले आफूभित्र कमजोरी छन् अरू बाह्य आक्रमण पनि छ नेकपा एमालेका प्रति नेकपा एमालेका प्रति घेराबन्दी पनि हुन सक्दछ तर मुख्य कुरा भनेको नेकपा एमालेभित्र आफ्ना कमजोरीहरू छन् जुन कारणले गर्दाखेरि आज नेकपा एमाले यो अवस्थामा पुगेको छ त्यस कारणले जनताले आफ्नो मत मार्फत के आदेश दिएका छन् भन्दा यो नेकपा एमाले आफ्ना कमजोरी खोतल्नु पर्दछ यसको समीक्षा गर्नुपर्दछ र आफूलाई पुनर्संरचित गरेर अगाडि बढ्नुपर्दछ पुनर्गठन गरेर अगाडि बढ्नुपर्दछ यसको नेतृत्वको सन्दर्भमा सांगठनिक जीवनको सन्दर्भमा यसको वैचारिक कार्यदिशाको सन्दर्भमा यसले चाहिँ आफूलाई पुनर्गठित गरेर अगाडि जानुपर्छ कार्यशैलीमा पुनर्गठन हुनुपर्छ एउटा कम्युनिस्ट लोकतान्त्रिक पार्टीको रूपमा नेकपा एमाले अगाडि आउनुपर्दछ भन्ने जनताको आदेश छ त्यो जनताको आदेशलाई यति बेला चाहिँ पार्टीको उपाध्यक्ष विष्णु पौडेल र यति बेला शंकर पोखरेल पार्टीको महासचिव उहाँहरूले यो जनताको आदेशलाई प्रतिबिम्बित गर्ने र त्यसलाई चाहिँ बाहिर ल्याउने काम गर्नुभएको छ यो एकदमै जायज छ कमरेड विष्णु पौडेल र कमरेड शंकर पोखरेलले यति बेला चाहिँ नेकपा एमालेलाई जनताको जुन आदेश छ पार्टी कार्यकर्ताहरूको जुन भावना र आदेश छ त्यसलाई प्रतिबिम्बित गरिरहनु भएको छ यो ठिक छ
3: यसको मतलब चाहिँ पार्टी महासचिव र पार्टी उपाध्यक्ष विष्णु पौडेलले जुन जुन काम गरिरहनु भएको छ अबको नेतृत्व केपी शर्मा ओलीबाट हुँदैन अब चाहिँ एमाले रिफर्म हुनुपर्छ त्यो ढंगले चाहिँ पार्टी अगाडि बढाउनुपर्छ भन्ने हिसाबले एउटा अभियान चलिसक्यो होइन
11: रिफर्म हुनै पर्दछ यसमा के छ भन्दाखेरि पार्टी अध्यक्ष स्वयंले पनि नेकपा एमाले पुनर्गठित भएर अगाडि बढ्नु पर्दछ भनेर नै आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट उहाँ स्वयंले चाहिँ पार्टी पुनर्गठित हुनुपर्दछ पार्टीले ठिक छ यसलाई समीक्षा पनि गरौं भनेर एउटा कार्यदल बनाउनु भएको छ र अहिले त्यो कार्यदल सक्रिय छ पार्टी अध्यक्ष त्यसको विरूद्धमा हुनुहुन्छ मलाई यस्तो लाग्दैन पार्टी अध्यक्ष स्वयंले आफ्नो कार्यदल बनाउनु भएको छ र अहिले कार्यदल काममा लागिरहेको छ पार्टी कार्यकर्ताहरूले त्यस उपर विचार पार्टीको त्यो कार्यदल जुन बनेको छ त्यो कार्यदलले आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले आफ्नो विचार राखिरहनु भएको छ केन्द्रीय कमिटिका सदस्यहरू र मातहत कमिटिका नेताहरूले चाहिँ त्यो विचार प्रस्तुत गरिरहनु भएको छ अहिले भएको यति नै हो त्यहाँभन्दा बढी केही पनि भएको छैन र एउटा तलको जनताको भावना र कार्यकर्ताहरूको भावनालाई पार्टीको स्थानीय कमिटीले प्रतिनिधित्व गरिरहेछ त्यो कुरालाई उठाइरहेछ र उहाँहरूले पार्टीको उपाध्यक्ष र महासचिवले पनि अब एमाले यसरी चल्दैन है यो कुरा त स्वयं अध्यक्षले पनि भनिरहनु भएको छ त्यस कारणले
3: मेरो मात्र गल्ती छैन या सबैको दोष छ सबैको गल्ती छ म पूरा जिम्मेवारी लिन तयार छैन मलाई हटाउने यदि प्रयत्न गर्यो भने सिधै कारवाहीको डण्डा बजाउँछु भन्नु भएको छ पार्टी अध्यक्ष
11: ठिकै छ अब कारवाही कतिलाई गर्नु कारवाहीको कुरा केही छैन यसमा चाहिँ अब त्यो बाटोबाट एमाले अगाडि जान सक्दैन एमाले जानु पनि हुँदैन त्यस हिसाबले तरङ्गित हुन जरुरी पनि छैन तर अहिले के हो भन्दाखेरि चाहिँ पार्टी पंक्तिको भावनालाई हामीले बुझ्नै पर्यो हामी चाहिँ या त पार्टीको नेतृत्वको जिम्मेवारी के हुन्छ भन्दाखेरि या त हामीले जनतालाई कन्भिन्स गर्नुपर्छ कार्यकर्तालाई कन्भिन्स गर्नुपर्छ आफ्ना निर्णय नीति र विचारको सन्दर्भमा या त हामीले कार्यकर्ता र जनताको भावना अनुसार आफूलाई बदल्नुपर्छ हामीले यदि आफूलाई पनि बदल्न सक्दैनौँ र जनतालाई र कार्यकर्तालाई कन्भिन्स पनि गर्न सक्दैनौँ भनेदेखि त्यो पार्टी चल्न सक्दैन त्यस कारणले नेकपा एमाले एउटा हैसियत राख्नै पर्यो या त हामीले जनतालाई कन्भिन्स गर्नु पर्यो या त जनताको भावना अनुसार हामी हिँड्नु पर्यो र अहिले यति बेलाको आवश्यकता के हो भने पार्टी कार्यकर्ता र जनतालाई हामीले कन्भिन्स गर्नुभन्दा पनि उहाँहरूको भावना अनुसार आफूलाई बदलेर अगाडि जाने कुरा हो. त्यस हिसाबले नै अगाडि जानुपर्छ. जुन कुरा अहिले पार्टीमा बहस छलफल भइरहेछ र नेकपा एमालेको पार्टी जीवनमा यो असाध्यै आवश्यक र असाध्यै राम्रो काम चाहिँ अहिले अगाडि बढिरहेछ. यो छलफल भइरहेछ, यसले नेकपा एमालेलाई जीवन दिन्छ.
3: अनि यसको मतलब चाहिँ अब चाहिँ उहाँको नेतृत्वमा चाहिँ सम्भव छैन भन्ने कुरामा तपाईँहरू पुगिसक्नु भएको छ. पार्टी विभाजनको आधारमा छैन, पार्टी विभाजन हुँदैछ.
11: यो छलफल चलिरहेछ, उहाँ स्वयंले बुझ्ने कुरा हो. अब चाहिँ
3: पार्टी विभाजन कहिलेसम्म हुन्छ त्यसो भए? अर्को पार्टी कहिले गठन?
11: सुन्नुहोस्, अब तपाईँको मिडिया मार्फत म यो कुरा भन्न चाहन्न. पार्टी अध्यक्ष स्वयंले यो कुरा हाम्रो अध्यक्षले बुझ्नुहुन्छ र स्वयंले चाहिँ एउटा निकासको प्रस्तावलाई अगाडि ल्याउनुहुन्छ भन्ने अहिले पनि मेरो विश्वास छ.
3: होइन, अहिले त एउटा समिति बनिएको छ रामबहादुर थापा बादलको नेतृत्वमा, होइन, यसको चाहिँ समीक्षा गर्नका निम्ति. त्यो प्रतिवेदनले त पक्कै पनि ओलीजीको मात्र गलत छैन, उहाँको चाहिँ एकदम राम्रो भूमिका थियो भनेर केन्द्रीय कमिटीमा पेश त पक्कै गर्छ. त्यो त क्लियर नै छ, ओपन सेक्रेट नै छ, होइन?
11: त्यसको छलफल भइ नै हाल्छ. यसको निकास दिने काम पनि स्वयं अध्यक्षले गर्नुहुन्छ र उहाँले गर्नु.
3: अध्यक्षले त भनिसक्नु भएको छ, म छोड्दैन अहिले, म महाधिवेशनबाट अहिले फेर भएर आएको, मेरो के हो विधि, के प्रक्रियाबाट म बाहिरिने, त्यसको पनि विधि चाहिएला, प्रक्रिया चाहिएला, होइन, नियम चाहिएला, मलाई त्यतिकै जा भनेर चाहिँ जाने, म चाहिँ के खेलाउन हो भन्नुभएको छ उहाँले.
11: ठिकै हो, या त उहाँ स्वयंले एउटा छ नि अब यसरी जाउँ भनेर भन्नुहुन्छ वा मार्ग प्रशस्त गर्नुहुन्छ, या त चाहिँ अब विधिको कुरा, उहाँको कुरा ठिकै छ, विधिबाट भन्ने कुरामा या त हामी उहाँ मार्फत हामी विधिमै जान्छौँ, त्यसमा पनि समस्या भएन.
3: विधिमा जान्छौँ भने चाहिँ फेरि अर्ली महाधिवेशन त्यसो भए
11: त्यसो पनि हुनसक्छ. तर अब यो कुरा चाहिँ अब हाम्रो यो अहिलेको समीक्षा कार्यदलले एउटा रिपोर्ट ल्याउला, त्यो रिपोर्टमा आधारित भएर हामी अगाडि बढ्छौँ. स्वयं अध्यक्षले चाहिँ त्यसको प्रस्ताव गरेर अगाडि आउनुपर्छ, उहाँले चाहिँ त्यो काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ.
3: अब भनेपछि चाहिँ अब उहाँले छोड्नै नमान्ने, उहाँको पक्षमा पनि धेरै नेता कार्यकर्ताहरू छन्. अस्ति भर्खरै मात्र मैले पूर्व मन्त्री देवेन्द्र दाहालदेखि लिएर चाहिँ महेश बस्नेतहरूसँग पनि कुराकानी गरेको छु, होइन, उहाँको विकल्पमा अहिले सोच्ने बेला भएको छैन भन्ने एउटा स्थिति आएको छ. यसो हुँदा त नेकपा एमाले त अब विभाजनको अन्तिम तयारीमा छ भन्न पाइयो नि त, होइन?
11: विभाजन हुँदैन, विभाजन हुँदैन, यो सपना कसरी देखिया छ भने यो गलत हो.
3: तपाईँहरूले सपना देखिसक्नु भने अब योभन्दा ठुलो सपना के हुन सक्छ? विभाजन
11: त्यसरी तरङ्गित हुनु जरुरी छैन, विभाजन केही पनि हुँदैन. यो पार्टी एकताबद्ध भएर अगाडि बढ्छ र स्वयं अध्यक्षले चाहिँ एउटा प्रस्ताव गरेर अगाडि आउनुहुन्छ, हामी त्यसमा जाउँला. तर के हो भन्दाखेरि यति बेलाको आवश्यकता चाहिँ हामीले जनतालाई, जनताले त हामीलाई भनिसकेका स्थिति छ नि, यो निर्वाचनमा जुन एउटा चाहिँ पराजय हामीले बिहोर्यौँ, दुःखद पराजय हामीले बिहोर्नु परेको छ र जुन दुःखद अवस्था अहिले पार्टीभित्र छ, पार्टीको चाहिँ जीवन हामीले देखिरहेछौँ नि, यो चाहिँ नचलिराखेको जुन पार्टी जीवन छ यो कोमामा गइरहेको, अब यसलाई जीवन दिनका लागि त हामीले केही न केही गर्नु पर्यो. कन्भिन्स गर्न हामीले सकेनौँ, हामीले निर्णय गऱ्यौँ, हामीले नीति बनायौँ, हामीले कार्यक्रम पनि बनायौँ होला, काम गऱ्यौँ होला, धेरै काम पनि हामीले गरियो, हामीलाई त्यस्तो लाग्यो नि त, तर पनि जनतालाई कन्भिन्स गर्न सकेका रहेनछौँ, जुन कारणले गर्दाखेरि जनता हामीबाट टाढा भएको स्थिति भयो. त्यस कारणले अहिले यति बेला छ नि, अब त्यो जनताको भावना, जनताले एमालेलाई परिवर्तन भएर आऊ है भनेर भनेको स्थिति छ, यो एकदम स्पष्ट छ.
3: होइन, तपाईँलाई धेरैले के भनिरहेका छन् भने नि, खिमलाल भट्टराईजी, तपाईँको र मेरो बहस हुँदै गर्दाखेरि देशका 350 बढी रेडियो एफएम स्टेशनले यसलाई प्रसारण गर्दैछन्, अनलाइनहरूमा जाँदैछ, होइन, यो म यो सामाजिक सञ्जाल फेसबुकमा हेर्दैछु. तपाईँले टिकट लिएर पनि जानुभयो, निर्वाचन पनि लड्नुभयो, अहिले चाहिँ पराजय भइसकेपछि उसले हटाउनुपर्छ भन्ने अभियानमा जाने खिमलाल भट्टराईजी, यस्तो दुई चरित्रको कुरा गर्ने भन्नुभएको छ क्या? हेर्नु त कार्यक्रम
11: यस्तो छ, यसमा चाहिँ के छ भन्दाखेरि, उहाँलाई हटाउनै पर्छ, हटाउनै भनेर हामी त्यस्तो कुरा होइन, हामीलाई एउटा पुनर्गठित भएर अगाडि बढ्नुपर्नेछ, हामी चाहिँ परिवर्तित भएर अगाडि बढ्नु.
3: उहाँलाई बाइपास गराउने भनेर चाहिँ कसरी पुनर्गठित?

0: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में।
1: इंटरवेंशनल रेडियोलॉजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भंडारी आईतवार देखि शुक्रवार सम्म साझा 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हॉस्पिटल नागढुंगा पोखरा में आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78, 582-7-79, 582-7-80।

0: साथै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-691।

0: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
1: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
0: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
1: अध्यापन हुने विषयहरू
0: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज,
1: विशेषताहरू,
0: विषय विज्ञद्वारा अध्यापन गराइने,
1: अत्याधुनिक प्रयोगशाला,
0: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि, फोन 061577444, 543333।

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: म दलित हो रे, मलाई धारामा पानी थाप्न नि दिँदैनन्, मलाई समाजले घृणा गर्छ, के म मान्छे होइन र?
2: दलित र गैर दलित बीचको विभेद हामीले नै सुरुवात गरेका हौ, यसको अन्त्य पनि हामीबाटै हुनुपर्छ।
3: सालको पनि ठिकका लागि
4: फलेवास नगर कार्यपालिकाको कार्यालय पर्वत।

0: Mania Extreme Energy Drink.
1: 아니, 따요 가급게임에 지휘와 어, 질까이 그의 퍼스널 넘버 블록라이 와디 퍼스널 모바일 넘버미 우니요 텔레컴을 오피스터리 아이라 블록라이라 컬카이 아니, 뱅거리? 뱅그리? 아, 사르사이 탈리 락파디 썸널 파디나 아프이나 모바일 넘버 फेडिया बदेरा ब्लक तयाई विषय आफैना बैंक देबिनी जानकारी पिन परिम दे आफैना बैंक खातैना जानकारी अरुइना योरी थनिब दक्या सचेतल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगिना
3: सिद्धार्थ बैंक क्याले जनहितरी जारी संदेश
4: सिद्धार्थ बैंक सम्बन्ध सधैं भरिलाई
5: सिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना
6: एसई उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाई बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना
5: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा एचए फार्मेसी मेडिकल ल्याब टेक्नोलोजी
5: फारम वितरण सम्बन्धी विवरण अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गते देखि 2083 जेठ 13 गते सम्म न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण
6: विशेष जानकारी एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्
5: हाम्रा सेवाहरू धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ
6: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्
5: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुडुले जाने बाटोमा सम्पर्क नम्बर 068-420-003 420-001 मोबाइल नम्बर 98-576-21-917 98-576-36567 र 98-451-20-736

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: Fun Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक स्थलसम्म बहस चल्न थालेको छ। बाल विवाहले मानव बेचबिखनलाई प्रशय मिलिरहेको छ। बाल विवाह र मानव बेचबिखन एक अर्कासँग पनि सम्बन्धित समस्या हुन्। नेपाल मानव बेचबिखनको स्रोत, ट्रान्जिट र गन्तव्य देशका रूपमा चिनिन्छ। हरेक वर्ष हजारौं नेपाली महिला तथा बाल बालिका वैदेशिक रोजगारी, विवाह, शिक्षा वा राम्रो जीवनको प्रलोभनमा परेर बेचबिखनको जोखिममा पर्ने गरेका छन्। बेचबिखनका प्रमुख गन्तव्यहरूमा भारत तथा केही खाड़ी देशहरू समावेश छन्। बाल विवाह भएका किशोरीहरू शिक्षा, आर्थिक अवसर र निर्णय क्षमताबाट वञ्चित हुने भएकाले बेचबिखन तथा शोषणको जोखिममा बढ़ी पर्छन्। यस्ता समस्याको समाधानका लागि कानूनको प्रभावकारी कार्यान्वयन, शिक्षा, आर्थिक सशक्तिकरण तथा जनचेतना कार्यक्रम आवश्यक पर्छन्। आजको कार्यक्रममा हामी नेपालमा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखाका प्रमुख गीता कुमारी दाहाल र जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्रसँग छलफल गर्छौं। नमस्कार अनि स्वागत छ यहाँहरू दुवैजनालाई कार्यक्रम बदलिदो नेपालमा।
4: धन्यवाद।
5: धन्यवाद म्याम।
3: सबैभन्दा पहिला म म्यामबाट नै सुरु गर्छु। पछिल्लो समयमा के छ बाल विवाहको अवस्था के छ नेपालमा?
5: धन्यवाद म्याम। यो एकदमै महत्वपूर्ण विषय यहाँले उठान गर्नुभएको छ बाल विवाहको सम्बन्धमा। र बाल विवाह नेपालको हामीले हेर्दाखेरि हामीले तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ र तथ्याङ्क नै भर पर्दो हुन्छ। अब नेपालको राष्ट्रिय जनगणना 2078 अनुसार हेर्दा 35% चाहिँ बाल विवाह छ नेपालमा भनेको देखिन्छ। त्यसैलाई पनि अब टुक्रियाएर राखेको छ होइन, अब 35 छ, हिमाल, मधेश, पहाड़ भनेर यसरी राखेको छ। भन्दाखेरि बाल विवाहको अवस्था अहिले भयावह नै देखिन्छ, धेरै देखिन्छ।
3: अलिकति बाल विवाह सम्बन्धी मुद्दाको संख्या र उजुरीको कुराहरू गरौं होइन, विशेष गरेर मिस्टर सर यहाँले नै भनिदिनु होला के छ त अहिलेको अवस्था चाहिँ।
4: अब विगतको तुलनामा बिस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। रिपोर्टिङ चाहिँ बढ़िया छ, विवाह चाहिँ कम भएको छ। यसको मतलब के हो भन्दाखेरि हामीले जति पनि यन नियम कानूनहरू बनायौं, जति पनि अवेरनेस कार्यक्रमहरू सञ्चालन गर्यौं, यो सबैले सबैको प्रभाव के देखिया छ भन्दाखेरि सबै सेक्टरमा बिहा बाल विवाह चाहिँ गर्न हुन्न भन्ने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। र काहीँ झुकिएर कसैले ढाँटेर बिहा गरेको छ भने पनि प्रहरीलाई सूचना चाहिँ तत्काल आइहाल्ने, किन भन्दा यो सम्बन्धी अवेरनेस नै बढी भएको कारणले होला। त्यो कारणले गर्दाखेरि यो बाल विवाहको रिपोर्टिङ, काहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा, ठाउँ विशेषमा, सबै ठाउँ होइन, केही ठाउँ विशेषहरूमा चाहिँ त्यहाँको कल्चर, त्यहाँको संस्कृति र तिनको धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनछिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएको अवस्था छ अहिले।
3: विगतका तुलनामा चाहिँ मुद्दा र उजुरी चाहिँ कम पर्यो भनेर सरले भनिरहनु भएको छ, संसदमा पनि उठिरहेछ। अहिले विवाहको उमेर त हामीले 20 वर्ष भनेका छौँ कानूनी रूपमा, तर आजकल चाहिँ विवाहको उमेर घटाउँदैला भन्ने पनि आइरहेछ। के छ म्याम यस विषयमा चाहिँ अलिकति बताइदिनु होला।
5: युनिसेफले गरेको डाटा यो राष्ट्रिय जनगणनामा पनि यो हेर्दाखेरि, संख्या हेर्दाखेरि नि म अलिकति संख्यामा पनि जान्छु हजुरलाई, हेर्दाखेरि चाहिँ प्रदेशगत हेर्दाखेरि सुदूरपश्चिममा चाहिँ 29.1% छ, कर्णालीमा 35.9% छ, लुम्बिनीमा चाहिँ 34% छ, गण्डकीमा 32.4%, बागमतीमा 29.3%, मधेसमा चाहिँ 42.4% र कोशीमा 34.4% छ। यो बाल विवाहको संख्या हो, यो राष्ट्रिय डाटा हो।
3: भनेपछि मधेसमा चाहिँ
5: मधेसमा चाहिँ धेरै देखियो। र अब हजुरले भन्नुभए अनुसार अब यो उमेर टाउने भन्ने जुन कुरा उठिरहेछ नि, यो के मलाई त कस्तो लाग्छ भने नि, कि त यो संख्यालाई उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन, देखिँदैन नि, अहिले त 20 वर्ष छ र पो, यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त, तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन, त्यसले चाहिँ कम देखाउँछ, त्यो पनि एउटा हो कि भन्ने लाग्छ मलाई है, त्यो ल्याएको ल्याउनमा छलफल ल्याउनमा एउटा जनसङ्ख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रशय दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। जस्तो अब कुनै पनि कानून नियम आएको त्यसको 10 वर्ष पछाडि मात्रै त्यसको एक्सर्साइज हुनुपर्छ नि त, साँच्चै भने 16 वर्षमा विवाहलाई 18 वर्षसम्मलाई थियो, अब अहिले आएको चाहिँ 20 वर्ष भनेपछि त 74 सालमा आएको कारणले गर्दा त्यही भएर चाहिँ बाल विवाह भन्ने मिडियाहरूमा धेरै आएको छ, यसलाई घटाउन पनि खोजिएको छ, यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्, धेरै खोजी नीति गर्नुपर्नेछ, के कारणले हो त, किन कानूनहरू परिवर्तन गर्न खोजियो त, साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्, किनभने यसको एकदम डाइरेक्ट समस्या प्रत्यक्ष समस्या भने त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि, बालिकाले नि बच्चा जन्माउने गर्भ धारण गर्ने प्रजनन संस्था उसैको, बच्चा हुर्काउने उसैको, त्यही भएर चाहिँ बढी बाहिर अहिले यसलाई घटाउने कुराहरूमा चाहिँ आइरहेछ, यसको खोजबिन गर्नुपर्छ।
3: विवाहको उमेर चाहिँ अब घटाउँदै लानुपर्ने स्थिति केही छ, के देख्नुहुन्छ त यहाँहरूले, जुन उजुरी मुद्दाहरूको अवस्था हेर्ने हो भने साँच्चीकै विवाहको उमेर घटाउनु पर्ने स्थितिमा छ त?
4: अब यस्तो छ, अब अहिले नयाँ जेनेरेसनहरू जुन हिसाबले डेभलप भइरहेका छन्, यिनीहरूको चाहिँ सानै उमेरमा चाहिँ हेर्दाखेरि चाहिँ शारीरिक बनोट चाहिँ ठूलो भइसक्ने अवस्थाहरू छ, बालिकाको हेर्दाखेरि मेन्सुरेन्स पिरियड पनि 10 वर्ष 9 वर्ष, पहिलाको अवस्थामा चाहिँ 13-14 हुन्थ्यो भने अहिले त 11-12 हुने भएको भन्ने कुराहरू आइरहेको छ। अब अर्को के छ भन्दाखेरि, अब हामीसँग जति पनि अहिले मुद्दामा परेका बाल बालिकाहरू छन्, विशेष गरी बालको नाबालको भनौँ न, अब 16-18 बालक पनि बालिका पनि त्यो एज ग्रुपका चाहिँ अलिकति बढी भएको कारणले अलि बहस त्यही कारणले उठेको हुन सक्छ जस्तो लाग्छ मलाई। बाल बालिका एनले चाहिँ 18 वर्षसम्मकोलाई बाल बालिका भनेको छ, बाल बालिकालाई गरेका शारीरिक सम्पर्कहरू चाहिँ सहमति नमानिने छैन भनेर उल्लेख भएको छ, एज रिक्स एज पनि त्यही 16-18 बीचको छ, यो कारणले गर्दाखेरि धेरै अभियुक्तहरू हामीले जन्मायौं, धेरै पीड़ितहरू हामीले जन्मायौं भन्ने हिसाबले चाहिँ यो माथि बहस भएको हो भन्ने लाग्छ मलाई। विवाह भन्दा पनि विवाहको एजको हकमा चाहिँ विवाहको 20 वर्ष जो भनेको छ त्यो ठिकै जस्तो लाग्छ, किन भन्दाखेरि 20 वर्ष नाबालिकै अवस्थामा बिहा गरिदियो भने हामीले यो घटाकै कारणले गर्दा समाजमा अन्य समस्याहरू देखिन सक्छन्, शिक्षा स्वास्थ्यमा गम्भीर असरहरू पर्न सक्छन्, मान्छेको क्यारियरमा असरहरू पर्न सक्छन्, त्यो कारणले गर्दाखेरि विवाहको एज भन्दा पनि यो हामीले नाबालक मानिने र नाबालक माथि हुने यौनजन्य घटनाका सम्बन्धमा चाहिँ यो एजमा चाहिँ बढी इस्यु उठिरहेको कारणले गर्दा त्यो बास आइरहेको हो कि भन्ने लाग्छ। अब त्यही बालिका चाहिँ 16-18 बीचमा चाहिँ स्वइच्छाले चाहिँ शारीरिक सम्पर्कमा जान्छन् र त्यही एजको मान्छे केटा अथवा त्योभन्दा बढी एजको मान्छेहरू पनि त्यसमा चाहिँ इन्भल्भ हुन्छन् भने केटा चाहिँ कानुन दायरामा आउने भयो, केटीको चाहिँ अब कन्सेन्ट छ, त्यो कन्सेन्ट पनि त्यसलाई चाहिँ कानुनले चाहिँ कन्सेन्ट नमान्ने भयो, त्यो कारणले गर्दा शिकार भएको कारणले बहस आएको हो कि भन्ने लाग्छ। नत्र विवाहको एजको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिएको छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ, किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जानिसक्ने अवस्थाहरूको विषयमा एनालाइसिस पनि गर्न सक्ने भयो, त्यो कारणले गर्दाखेरि ठिकै जस्तो लाग्छ मलाई चाहिँ।
3: समस्या बारे नै चर्चा गरौँ न गीता म्याम, जस्तो बाल विवाह गर्दाखेरि चाहिँ के कस्ता खालका समस्याहरू आउँछन् जुन चाहिँ समाधान गर्न अहिले चाहिँ एउटा जटिल यो जुन समस्या चाहिँ हामी माझमा छ यतिखेर।
5: बाल विवाह चाहिँ हुनुहुँदैन, 20 वर्षै हुनुपर्छ भन्ने कुरा पनि आयो होइन, हामीले त्यसैले राम्रो छ, तर त्योभन्दा पछाडिको उमेर 20 वर्षभन्दा तलको उमेरमा बाल विवाह भएको देखिरहेको छ। पहिलो समस्या चाहिँ बालिकाहरूको बालक र बालिकाकैमा पनि हेर्दा हुन त बालकको केटाको पनि विवाह बाल विवाह भइरहेको छ, तर यसमा बालिकाको बढी संख्या देखिन्छ। कारण के छ भने एउटा चाहिँ छोरी हाम्रो समाजमा केटी भन्दा केटाको उमेर बढी हुनै पर्छ भन्ने एउटा मान्यता, धार्मिक मान्यता, सामाजिक मान्यता, सांस्कृतिक मान्यता छ, किन त्यो लैङ्गिक विभेदबाट आएको छ नि त, महिला अलिक कमजोरै हुनुपर्छ अनि अलिक व्यवहार पनि हेर्छन् भनेको पनि मान्छन् भन्ने हिसाबले, त्यो कारणले पनि बाल विवाहमा पनि बालिकाको विवाह बढी भइरहेको छ हाम्रो समाजमा, त्यो एउटा समस्या भयो होइन, त्यो चाहिँ अलिकति त्यसलाई पनि हेर्न पर्ने हुन्छ कसको चाहिँ बढी भएको छ भनेर, एउटा त्यो भयो। अर्को चाहिँ शिक्षामा उनीहरूलाई धेरै त्यसबाट ड्रप आउट हुनुपर्ने, शिक्षाबाट वञ्चित हुनुपर्ने, पढाइ नै रोकिने हुन्छ होइन, बाल विवाह भएपछि पढ्नै जान सक्दैनन्, त्यसले गर्दाखेरि त उच्च शिक्षा नै हासिल गर्न पाउँदैनन्, अनि करियरमा पनि त्यसले असर गर्ने हुन्छ होइन, बाल विवाहको कारणले गर्दाखेरि। यो चाहिँ बालकको पनि हुन्छ, बालिकाको पनि हुन्छ, र बढी बालिकाको बिहा भएको हुनाले चाहिँ बालिकालाई बढी असर परिरहेको छ, मैले त्यसरी परिभाषित गरेँ। अनि अर्को चाहिँ स्वास्थ्यमा अधिकार बढी हुन्छ, स्वास्थ्य अधिकारको पनि एकदम समस्याहरू देखिरहेछ, जस्तो प्रजनन स्वास्थ्यको कुरा आयो, अब यौन शिक्षाको कुरा आयो, त्यो एउटा बालिकालाई त केही पनि थाहा हुँदैन, त्यसले गर्दाखेरि विभिन्न संक्रमित यौनिक सम्बन्धी रोगहरू लाग्ने, त्यसपछि अहिले हाम्रो यो जन्मदरको मृत्युदर हेर्ने हो भने पनि मृत्युदर संख्या धेरै छ, पोषणका कुराहरू छन् होइन, स्वास्थ्यको उनीहरूको आङ झर्ने समस्या पछि गर यस्तो देखिन्छ नि गाउँ घर, म त कोटाङमा 2 वर्ष बसेर आएको, धेरै मान्छेहरू आङ झर्ने समस्या महिलाहरू पीड़ित छन्, उनीहरूको निर्णय गर्ने अधिकार पनि हुँदैन नि होइन, उनीहरू सबै कुरामा आर्थिक रूपमा सामाजिक रूपमा अरूप्रति डिपेन्डेन्ट हुन्छन् नि, अनि निर्णय नभएपछि उनीहरू दोस्रो दर्जाको नागरिक जस्तो भएर बस्नुपर्ने छ नि त, खास गरेर अहिले धेरै समस्या अहिले पनि मैले भनेको थिएँ, बाल विवाह मधेस प्रदेशमा बढी छ होइन, अब त्यहाँको जनजीवन त्यहाँको अवस्था हेर्दाखेरि पनि महिलाहरू अगाडि देखिँदैनन् होइन, त्यो पनि एउटा पछिसम्म लाग्छ। त्यस्तै गरेर अर्को चाहिँ हिंसा बढी छ, घरेलु हिंसा बाल विवाहमा होइन धेरै देखिन्छ, किनभने हिंसाबाट पनि उनीहरू चाहिँ एकदमै गुज्रिराख्नु पर्छ, जोखिममा छन् मृत्युसम्म हुने, अनि बाल विवाह भएर घरेलु हिंसा भएर समस्या भएर आत्महत्याको दर बढी छ, फेरि हाम्रो नेपालमा पनि आत्महत्या पनि यसमा जोडिन्छ धेरै छ। र सबैभन्दा राम्रो न्यूनीकरण भनेको मेरो विचारमा चाहिँ यसलाई चाहिँ उमेर पनि राख्नुपर्ने हुन्छ, त्यो उमेर भएपछि त्यसले रोक्छ नि त, यति वर्षसम्म गर्न हुँदैन रोक्छ नि त, त्यो राख्नुपर्ने हुन्छ। अब यो उमेरको सम्बन्धमा पनि अब जस्तो हाम्रो कानूनले चाहिँ के भन्छ भने अहिले साँच्चै भनियो भने 18 वर्षसम्मको बालिकालाई चाहिँ यौन सम्पर्क गर्नको लागि अलाउ गर्दैन, दिँदैन, कानूनले दिँदैन, यदि कसैले गर्छ भनेदेखि त्यो चाहिँ के हुन्छ भन्दा त्यो बलात्कारमा जान्छ होइन, यौनिक अपराधमा जान्छ, त्यस्तो खालको कानून छ। तर यहाँ त के भइरहेछ भने 16 वर्षको बालिकालाई 20 वर्षभन्दा माथिको पुरुषहरूले पनि बलात्कार गरिरहेको अवस्थाहरू छन् त होइन, त्यस्तै पछि अनि फेरि समाजले उसलाई त श्रीमान भनेर बुझाइरहेको अवस्थाहरू पनि छ क्या, त्यस्तो खालको पनि हामीले घटना देखेका छौँ अनुगमन गर्दाखेरि, भनेपछि यस्तो खालको समस्याहरू धेरै छ।
6: हजुर, मैले अलि सरलाई यसमा अलिकति जोडे, जस्तो म्यामले पनि भन्नुभयो कि विशेष गरेर यो जुन घटनाहरू चाहिँ 20 वर्षभन्दा कमको विवाह गर्ने बित्तिकै चाहिँ त्यस्ता घटना मुद्दाहरू चाहिँ कतिको आउने गरेका छन्, यो चाहिँ अलिकति समस्याकै रूपमा छन् त अहिले।
4: म्यामले भनेको कुरामा मेरो समर्थन छ, त्यो वास्तविक समस्याहरू हुन् ती समस्याहरूको अलावा अर्को चाहिँ बाल विवाहले निम्त्याउने ठूलो समस्या भनेको के भने पारिवारिक विखण्डन आउँछ। हामीले बाल बालिकामै बिहा गरिदिन्छौँ, बच्चा जन्मिन्छ, बच्चा जन्मिएपछि जब उनी त्यो अवस्था देशमा राम्रोसँग रोजगारीको अवस्था पनि छैन, सँगै बस्न सक्ने अवस्था पनि छैन, रोजगारीको सिलसिलामा विभिन्न देशमा उहाँ रोजगारी गर्न जाँदाखेरि यतापट्टि त्यो बिस्तारै त्यो बाल बालिका बिहा गरेपछि तिनी बिस्तारै जवान हुन्छन् बच्चा साइपा हुन्छ अथवा बच्चा नहुन्छ भने अब त्यो हिसाब जवान हुन्छ, भइसक्यो त्यो माथि चाहिँ अन्य समाजका तत्त्वहरू विभिन्न तवरबाट उनलाई एट्याक हुन थाल्छ, त्यो एट्याकको डिफेन्स गर्न नसक्ने अवस्थामा तिनी पुग्छन्। कतिपय अवस्थामा शारीरिक अवस्थाले गर्दाखेरि पनि त्यो हुन्छ, कतिपय अवस्थामा चाहिँ अब उनको श्रीमानसँग समीप्यता नभएको कारणले पनि त्यो हुनसक्छ, धेरै डिभोर्सका केसहरू र धेरै चाहिँ फेरि अन्य बहुविवाहका केसहरू क्राइम पनि बढ्ने भयो, त्यो क्राइम बढ्छ एकातिर, अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन्, त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनु हुन्छ, त्यो माथि पर्यो घरभित्रका धेरै केसहरू हामी हेरेका छौँ, घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न परिरहेको अवस्था छ। हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरूबाट महिला सुरक्षित नभएको अवस्थाहरू, त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चिजहरू चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरू भएका छन्। त्यो भएर बाल विवाह त 100% रोक्नुपर्छ र नेपाल प्रहरी लागिरहेछ, तर यसो डाटा हेर्दाखेरि पनि त्यति बाल विवाहको केसहरू फेरि दर्ता भए भएर हेऱ्यो भने पनि वर्षभरिमा 77 जिल्लामा 61 केस दर्ता भएको छन्। भनिसकेपछि यो बाल विवाह धेरै छ देशमा भनेर भनिराख्ने अवस्था, किनभने कि चाहिँ उजुरी नभए हुनु पर्यो, कि चाहिँ प्रहरी समक्षसम्म यो केसहरू आइ नपुगे हुनु पर्यो, पहिला पहिला हामी ज्याकेट खाँदाखेरि ज्याकेट धेरै वर्ष खाइसकियो, खाँदाखेरि धेरै केसहरू आउँथे, फलानठाम बिहाको हुँदैछ रोग दिनु पऱ्यो भनेर आउँथ्यो, कानुन आइसक्यो खोइ तपाईँहरूले हेर्नु भएको भनेर आउँथ्यो। हामी कति ठाउँ गएर चाहिँ बिहा भत्काएको छौँ पनि, जग्गा राज लाउने ठाउँ जग्गा भत्काएको छौँ, जन्तीलाई बिचबाट फिर्ता पनि गरिदिएका छौँ, कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ, त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्ने लागि कारवाहीको दायरामा लिएर आएको अवस्था थियो। त्यो स्थिति अहिले छैन छैन, तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी अवेरनेस कार्यक्रमहरू दिनुपर्छ। हामी कानुनी व्यवस्था यो छ, तपाईँहरूको धर्म भन् अब कतिपय धर्म सारिया ल भन्छ, विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरिरहेको छ, हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन्, तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ, के अरे मतलब कानुनलाई छोडेका छैनौँ भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति अवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ, कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ, त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन, कानुन र सोसाइटीको द्वन्द हुने गरी कानुन बनिरहेको छैन, हामीलाई यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ अवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
6: हामी यतिखेर कार्यक्रम बद्दिदो नेपालमा छौं। कार्यक्रम बद्दिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा। यो विषयमा कुराकानी गर्नको लागि, छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल। म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु। अहिले चाहिँ जस्तो कानूनले के भन्छ, जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ त?
4: बाल विवाह सम्बन्ध बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ, पाइँदैन, गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेका छ कानूनले।
6: होइन,
4: 20 वर्ष मुनि यस्तो छ, त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ नि, नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ। अब यहाँ क्लियर के छ, नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो, त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ। एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्छन् अनि विवाहको लागि किन हुन्नन्? कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारीरिक सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गर्दैन, विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले। अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनल्ली र इन्टरनेसनल्ली धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ, हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौताभन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन। अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान् केही कानूनहरू बन्लान् होइन, त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेरपछि नै बिहा गरिदिन पायो भने त्यो खुकुले नै छ नि, 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गर्यो भने त उसको त्यति धेरै कडा कानुन पनि देख्दिनँ म, कि अब त्यसलाई कि अब अलिक टाइटली जानु पर्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्यो भने, त्यो हेर्दाखेरि 18 र 20 मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै लाग्छ हामीलाई हेर्दा पनि, त्यो स्थिति यो छ। तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गराउँदा।
6: हजुर, मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडेँ, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग, अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ?
5: हजुर, सरले भन्नुभयो अनुसार अब हाम्रो कानूनले बालबालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बालबालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ, किनभने नागरिक मानिन्छ, अनि यो भनेको हाम्रो एउटा यो परिचयको लागि हो होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानूनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ, त्यसले भन्छ बाल विवाह कसैलाई बन्ध अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने यही संविधानकै कुरालाई लिएर संविधान 2072 आयो, यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो, बीस वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यो मैले यहाँ के जोड्न चाहे भने यी कुराहरू सबै राखेर बाल विवाह विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले अघि सरले भनेअनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन मानसिक अधिकार आर्थिक अधिकार क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यत्रो यस्तो विषय हो यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन यसले त शिक्षाको अधिकार रोजगारको अधिकार आर्थिक अधिकार सामाजिक अधिकार राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैँटो होइन एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ जस्तो मलाई लाग्दैन। त्यस्तै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ त ऊ त 16 वर्षमा विवाह गर्नलाई त उचित भयो नि उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बास्केटमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय व्यक्तिसँग जोडिएको विषय प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो रोजगारसँग आर्थिकसँग र देशको समृद्धिसँग किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
6: अब हामी बाल विवाह सँगसँगै मानव बीच विखण्डलाई पनि अलिकति जोडौँ यो दुईटा बीचको सम्बन्ध के छ मैले अहिले गौतम सरलाई नै सोधेँ।
4: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बीच विखण्ड दुईटैका पीड़ितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुईटैका पीड़ितहरू महिला र बाल बालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बीच विखण्डमा पनि विशेष गरी महिला अशिक्षा कम भएका त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका अथवा यी बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव जीवनको शिकार बन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि जस्तो आर्थिक अवस्थाको कुरामा पारिवारिक बेमेलको कुराहरूमा त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने अपराधीहरूले बेचबिखन गर्ने कुराहरूले मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ यसलाई चाहिँ अब अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्नेर बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परि शरीरका अङ्गहरू झिक्ने भित्री बाहिरी अङ्गहरू जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखनभित्र परे वेशवृत्तिमा लगाउने भन्ने जो भन्छौँ हामी जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने ग्राहकमा र जानेलाई बेसा गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए त मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कार्यवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन्ड पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरेका हो। पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो बजारै हुन्थ्यो बजारमा गएर चाहिँ यो बलियो छ यसलाई यति पैसा यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे त्यो परम्पराहरू थियो हाम्रै पनि यो छ नि बाँधा राख्ने पहिला थियो नि नेपालमा नि हलि राख्ने बाँधा राख्ने काम गर्ने घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो त्यो पनि मानव जीवनको एउटा पार्ट हो त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढ़िया छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने अब बाधा राख्ने हल्ली राख्ने त घट्यो, बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढ़िराखेको छ, जस्तो तरिका फरक फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घर बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई तू साहुले उसँग बस, सँगै बस, अँगालो हालेर बस्दै हो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि, अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने, जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडेर खाने, यो हिसाबको ट्रेन चाहिँ जुन देखियो यो चाहिँ न्यू ट्रेन हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको उहरूभित्र अन्य धन्दा सञ्चालन गर्ने जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ, यो यो केसहरू पनि अहिले धेरै देखिरहेका छ। त्यो भएर मानव बेचबिखनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र विभिन्न कभरभित्र चाहिँ अहिले पनि भइराखेका छ, लुकेर बसेका छ, बाहिर बाहिर आँखा देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी कहाँ पनि जिल्ला परिवहन कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको, एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ इमाडोलतिर एकजना बस्ने एकजना नानीलाई त्यही मायाजालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यु गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी कहाँ पनि जिल्ला परिवहन कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचबिखनको, एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर त्यो टिकटकबाट परिचय गरेर इन्डिया

0: क्षमता छ एउटा
1: भनेको त्यो मानव बीज विघन हो कि प्रेम हो त
0: त्यो प्रेम होइन बीज विघन हो त्यो कतै प्रेमको मानव बीज विघन गर्नको लागि त त्यसको केही केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त बिहा गर्ने बहानामा कोहीले रोजगारीको बहानामा कोहीले जागिर दिने बहानामा कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बोक्ने एरिया बोर्डरहरू कटाएर चाहिँ लगेर त्यहाँनिर गएर त्यस्तै बन्धक बनाएर काममा लगाउने त्यस दास दासीहरू बनाउने लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेका छन् यसलाई मानव जीवन भनिन्छ अरूको त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ अर्को एउटा यही सानेपाको एउटा इस्पाभित्र चाहिँ 17 वर्षको केटीलाई जुन अन्डरएजको हामीलाई पहिला पनि भनेका छौँ त्यस्तो केटीहरू राखेर चाहिँ यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्जालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव जीवन केसहरू भइरहेको छ
1: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने त्यस्तो कतिको
0: त्यसमा अब प्रेम कहाँबाट शुरू भयो भन्ने कुराहरू नै आउँछ हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू कपडा नलागेको अवस्थाहरू के अवस्थाहरूमा त्यहाँदेखि फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई बार्गेनिङ गर्न थाल्यो केटी एकदम धेरै गाह्रो सोसियल मिडिया हालिदिन्छु के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म त्योसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु त अब त्यसले त्यस्तो गर्दैन म छु भएर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालले सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुरा सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएका छौँ जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने त हजुरले भनेको जस्तो केसहरू आउन सक्छन् नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाब लिएर फेरि लाँदाखेरि कसरी लगिएछ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिएछ ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव वेशविखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस द पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
3: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51 सम्पर्क गर्नुहोला एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना
4: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
2: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन

0: श्री भाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडे यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
3: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जाल हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जहाँ जहाँ भन्छ जे जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभई यो काम गर्न सकिँदैन, उसले विश्वास जित्ने काम गर्छ क्या। जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
1: हजुर, मैले गौतम सरलाई सोध्न चाहे, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ?
4: यो हजुरले भनेको मैले आशय बुझेँ हजुरको, यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन छ यो नयाँ ट्रेन हो। यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू अहिले त्यो टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू, डिभोर्सी महिलाहरू पनि धेरै छन् त्यसमा वास्तवमा भन्ने हो भने। त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू, दलालहरू, बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा, टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइदिने, पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ। जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ त्यो एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्टमा रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिए हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यति हजुरको करिब करिब 2.5 लाख रुपियाँ 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ लिएर खुवाउने पिलाउने टिकट काट्ने हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो, यो पठाइदियो, यति पैसा भएर ट्याक्क चाहिँ डिलिङ गरिसकेपछि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाए पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेका छन् त हाम्रो महिलाहरू, कति पीड़ा भोगिरहेका छन् त भन्ने कुराहरू हामी त प्रत्यक्ष साक्षात्कार भोगेका छौँ। हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ितको बनाएर हामीले मुद्दा दर्ता गरेका छौँ, कतिपय मान्छेहरूलाई थुनेका छौँ पनि। त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा विचारक विदारक कथा पनि सुनेका थियौँ। हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने कहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घण्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेको छ। यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेका छ। यो हिसाबले मानव व्यक्तिगत चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव जीवनको नयाँ स्वरूपहरू हुने।
1: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
3: बिहा गर्न जाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ नि बाल विवाह हुने, यो पनि जोडिन्छ कि फेरि बाल विवाह हुने, बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि, फेरि पालन पोषण गर्नु पर्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने चाहिँ यो एकदमै यो समस्याहरू छ। उसले उद्धार गरिएका घटनाहरू पनि छन् र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ होइन। त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई त्यो रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्।
1: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
3: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो यो चाहिँ एउटा चेन साङ्गठनिक अपराध हो। यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन् होइन। त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई होइन, कति सक्छ हामी गाउँ घरमा पुग्न सक्नु पर्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउन पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ। होइन भनेदेखि फेरि त्यो त्यहीमाथि त इन्टरनेसनल जालोको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनता मौलाउँछ, दण्डहीनता मौलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ। कुन कुन देशमा जान्छन् त होइन, त्यो त हाम्रो रिपोर्टले पनि भन्छ। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ।
1: गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन्, अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बेचबिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ
3: के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
4: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरी अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो होइन, यसको लागि छुट्टै कानुनी व्यवस्था पनि छ, अब प्रहरी अनुसन्धान गर्ने केसभित्र पर्छ। यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीडितहरू आएर, पीडितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ पहिला, त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ, अभियुक्त पक्राउ गर्ने कुरा गर्नुपर्छ। सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ, हामीलाई पीडित आइसकेपछि पीडितलाई हामी पीडितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिखित लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ, उहाँसँग भएसम्मका अथवा प्रमाण प्रहरीले आफै जुटाउँछ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सिडिआरका कुराहरू होलान् अथवा सिसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीडितलाई पीडितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानुनले गरेको क्षतिपूर्तिको व्यवस्था, जुन पीडितबाट भराउने र पीडितबाट भराउन नसकेको राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन, त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि, अब यहाँ पीडितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या, पहिलोचोटि चाहिँ पीडितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ, दोस्रोचोटि पीडितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि, आफन्तले बेच्छन् भनेको कुरा के छ भन्दाखेरि, कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर, उसको प्रलोभन परेर, उसका चाहिँ छलछामा लागेर, कतै उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने, अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी गरेको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टाइल हुने प्रहरीले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीडितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीडितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
3: मैले गीता म्यामलाई जोड्न चाहेँ, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
2: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छ, उतैबाट सम्पर्क हुने अहिले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्रिय मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ, जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिला जस्तो त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पुरै खाली यात आउनुहुन्छ, र यस्तो अवस्थामा हामीले सङ्घ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ, र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैनौँ, हामीले समन्वयको भूमिका निभाउँछौँ।
3: हामी समस्याको बारे त थुप्रै चर्चा गऱ्यौँ कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौँ, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर, मानव बेचबिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस् कहाँ कसरी हो
4: विदेशमा चाहिँ मानव बेचबिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट चाहिँ आइ जानकारीहरू प्राप्त भइरहेको हुन्छ, म फलानो मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानो हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पर्यो भनेर कतिपय मानव बेचबिखन ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेचबिखन ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा, र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालयका हाम्रा एजेन्सीहरू छन् परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी हाम्रो आफ्नो च्यानल हुन्छ हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ येलो कर्नर नोटिस भन्छौँ हामी खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छौँ कतिपय ठाउँमा र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीडित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर ल पहिला चाहिँ त्यो मान्छेलाई यहाँ रेस्क्यु गरेर उद्धार गर्छ जुन माध्यमबाट तैँले लिएर गएको थिइस् त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई झिकाउँछौँ झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले मानव बेचबिखन भइरहेको छ एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबिखन गर्ने कुराहरू छन् यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन् अब नेपालमा बिहा गर्न आउने घुम्न भनेर आउने यहाँ केही काम गर्ने काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजाला फसाउने फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने चाहिँ ऊ पनि भइरहेको थियो यो चाइनामा धेरै छ यो चाहिँ किनभने चाइनामा केटी भन्दा केटाको जनसङ्ख्या धेरै छ त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको
1: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्?
2: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ, नगरेको त भन्न मिल्दैन, किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन्। अहिले मैले भनिसकेँ त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यका लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ, यसलाई अगाडि बढाइरहेको छ। केही न्यूनीकरण त भएको छ, नभएको त भन्न मिल्दैन, तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन। यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी, अशिक्षा, बेरोजगारी, होइन सामाजिक दबाव, त्यस्तै गरेर दाइजो प्रथाहरू विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि। त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन, अब यसको लागि सरकारले अझ अर्को खालको पहल कर्मी एक स्टेप अगाडि बढ्नुपर्ने हुन्छ। जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि, अब बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ, त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर बाल विवाहलाई रोकथाम एकदमै जरुरी छ, होइन, अनि त्यस्तै गरेर यो बेचबिखन सेलिब्रिटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ, उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ। अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ, किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेको हुँदैन, यो समुदाय पछि फरक फरक छ नि त, होइन, यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय परिवार धार्मिक संघ संस्थाहरू, होइन, यिनीहरू जात जाति यी सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ। यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेशनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँचबुझ कार्यक्रम गरिरहेछौँ। त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाएको गर्ने होइन, टप टु बटम के समस्या छ त त्यो समेत सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन कानून बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिस गर्नको लागि हामीले गरिरहेछौँ। यो वर्ष अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामीले अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउनेछ। त्यसमा पनि धेरै कुराहरू आउँछ, किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि, त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह
1: भयो। यही मैले जोड्न खोजेँ गौतम सरलाई, जस्तो समुदायको कुरा छ, अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट, आयोगबाट, सरकारबाट मात्र गरेर सम्भव छैन, समुदाय, विद्यालय, पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला।
4: अब यसमा पनि यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको अवेरनेस नै हो, यो म्यामले भन्नुभयो त्यही हिसाबले अवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु चाहिँ समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन् भने तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ अवेरनेसको चाहिँ हामीले पाठोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ। त्यो गर्यो भने अलिकति राम्रो हुनसक्छ। दोस्रो अब विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठुलो कुरा भने पासपोर्ट चाहिन्छ हामीलाई। पासपोर्ट इस्यु गरिन्छ नि, हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि। लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त। त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ केको लागि पासपोर्ट बनाइराख्नु होला, यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि दिनुपर्ने स्थिति छ र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ पालिकाहरूले। रेकर्ड थोरै हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ, के को लागि जाँदैछ उसको, अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पनि चलन छ नि। यहाँ त उडेर विदेश गयो भनेपछि मात्रै नभन्नु है भने हुन्छ कि तस्करले, नभन्नु भने भन्नुभयो कसले बिगार्ने तपाईँको, अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ, कतै लिक नगर्नु भनेर अनेक गरेर भनिरहेको हुन्छ नि त। त्यो हिसाबले गर्दा यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यो भने चाहिँ हामीले केही रोक्न सक्छौँ। अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाटै यसको चाहिँ अवेरनेस नै हो।
2: हजुर, जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन, छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ?
3: अब व्यक्तिगत सुझावमा मलाई कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन, अब यो बाल विवाहकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ। यो उनीहरूलाई तालिममा लाने, उनीहरूलाई शिक्षा दिने, गाउँघरमा लाने, त्यो एउटा। अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बाल विवाह भइरहेको छ नि त होइन, त्यो उमेर पनि त्यसमा सठिक छ। त्यही भएर यसको सामाजिक कृतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ, यसलाई कानूनले अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु, समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नुपर्ने हुन्छ, कस्तो ट्रेन छ त। फेरि कानून अहिले अपराध भनेको त जति कानून आउँछ त्यति नै बढ्दै जान्छ, के ट्रेनहरू बढ्दै जान्छ नि। साइबर क्राइम छ अहिले होइन, अहिले मिडियाबाट धेरै भइरहेको छ। त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोडालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने, कानून परिमार्जन गर्ने, त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि, अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिराबाट जानुपर्छ। हामीले एआईको दुनियाँमा छौँ नि त। हस्,
2: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु, अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो। यहाँ दुवैजनालाई यो महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद।
3: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा, आफ्नो कुरा राख्न दिनुभएकोमा।
4: ल, मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसीका प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ।
1: अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवीमा मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको EMI
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 वटै प्रदेशले आज बजेट ल्याउँदै, बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 2-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। 7 वटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा 7 प्रदेशले कुल झण्डै 3 खर्ब 20 अर्ब रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले 7 प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12 खर्ब 9 करोड़ रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 मा बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसअघि संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 वटा जिल्लामा झण्डै 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3 लाख किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका छ टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढ़ीका कारण खोलाको बीच भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80.99 डलर पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर आइवरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइवरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइवरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गइराती कुराकाउलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराकाउ भने अहिलेसम्म अंकविहीन छन्। अब आइवरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे। त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 प्रदेशले आज बजेट ल्याउँदै बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै स्वीडेन 3-1 गोलले अगाडि, आइवरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. Juega ya. Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: 49-56 र 98-41-29-54-81 वेबसाइट झुले.com.np।
8: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333-493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। मलमास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ तीन गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिनामा 16 दिन 1 घण्टा 36 मिनटमा मलमास पर्ने गर्छ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नृसिंह धाममा पनि एक महिने मेला चलिरहेको छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछन्। पर्सि रातो मच्छेन्द्रनाथको रथ लगन खेलको थतीटोलबाट तानेर जावला खेल पुर्याउने तयारी छ। आज सोमबारे औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा शुक्रबारलाई बुक फ्री डेका रूपमा सञ्चालन गर्न थालेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ़ेको छ। विद्यार्थीलाई व्यावहारिक ज्ञान र नैतिक शिक्षामा अब्बल बनाउने उद्देश्यले हरेक शुक्रबार सामुदायिक विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको नगरपालिकाका प्रवक्ता कृष्ण हरि आचार्यले जानकारी दिनुभयो। शुक्रबारलाई बुक फ्री डे बनाएर फरक ढंगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिरहेको उहाँको भनाइ छ। विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्। नेपाल नेत्रज्योति संघको 30 केन्द्रीय सभाको अधिवेशनमा अन्धोपनको दरमा केही कमी आए पनि संख्यात्मक रूपमा जोखिम रहेको सहभागीहरूको भनाइ छ। औषध आयु रक्तचाप तथा मधुमेहका बिरामी बढ़ेका कारण नेपालमा आँखाका बिरामी बढ़ेको उल्लेख गर्दै नेत्ररोग विशेषज्ञहरूले ग्रामीण क्षेत्रमा आँखा उपचार सेवाको पहुँच अभिवृद्धि गर्नुपर्नेमा जोड़ दिएका छन्। र मानसिक स्वास्थ्य पेशाकर्मीको सम्मेलनमा मानसिक स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती, पेशागत मान्यता, सेवा विस्तार, गुणस्तरीय जनशक्ति उत्पादन, नीति निर्माण तथा मानसिक स्वास्थ्य प्रवर्धनका विषयमा छलफल भएको छ। मानसिक स्वास्थ्य पेशाकर्मी समाज नेपालका अध्यक्ष उमेश शिवाकोटीले मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत सम्पूर्ण पेशाकर्मीहरूलाई एउटै छातामुनि ल्याई साझा आवाज, सहकार्य तथा पेशागत एकता निर्माण गर्ने उद्देश्य रहेको बताउनुभयो। साथै उहाँले नेपाललाई दक्षिण एसियामा मानसिक स्वास्थ्य सम्वादको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि मलमास सकिँदै मौन स्नान गरेर सोमबारे औंसी मनाइयो। काठमाडौँ उपत्यका सहितका जिल्लामा बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। र बुक फ्री डे र दिवा खाजा कार्यक्रमले मध्यपुर थिमीका सामुदायिक विद्यालयहरूमा आकर्षण बढ़्यो। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ। अब प्रस्तुत छ कार्यक्रम सड़क र सवारी।

नमस्कार, कार्यक्रम सड़क र सवारीमा तपाईलाई स्वागत छ। प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै तपाईको साथमा छु मनोज केसी। कार्यक्रम सड़क र सवारी तपाईले उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि हरेक सोमबार अनि शुक्रबार बिहान 9 बजेको नेपाल खबरपछि 10 बजेसम्म सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई सिप्रदी टाटा मोटर्स र मिशेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको हो। कार्यक्रममा हामीले सुरक्षित यात्राको लागि हामी आफैले अपनाउनु पर्ने र अपनाउन सकिने विभिन्न सावधानीका कुरा गर्छौं, साथै सर्वसाधारणले सड़क र सवारीमा भोग्नु परेका समस्या र तिनको समाधानका लागि गर्न सकिने विभिन्न प्रयासका कुरा गर्छौं। विभिन्न गाड़ी, गाड़ीको बजार, गाड़ीका पार्ट पूर्जा अनि सुरक्षाका लागि प्रयोग गरिने सामग्री एवं सड़कमा बेला बेला प्रयोगमा आइरहने नयाँ नयाँ प्रविधिको पनि हामी यहाँ चर्चा गर्छौं।

0: उज्यालो रेडियो नेटवर्कको कार्यक्रम सड़क र सवारीको आजको अंकमा मसँग ट्राफिक अपडेटसँगै सड़क र सवारी सम्बन्धी गतिविधि त छन् नै। त्यस्तै आजको कार्यक्रममा नेपालमा बन्दै गरेका नयाँ नयाँ सड़क पूर्वाधार, सड़क सुरक्षा र सुरक्षित यात्राबारे टविङ नेपालका संस्थापक प्रवेश पौडेलसँग गरिएको कुराकानी पनि छ।
1: तपाईँको अझै पनि हामी फेरि त्यही इन्फ्रास्ट्रक्चर एउटा सिम्पल खालको इन्फ्रास्ट्रक्चर बनाएर हामीले ट्रली बसहरू चलाउन सक्यो भने त्यो एकदमै धेरै इफेक्टिभ हुन्छ, होइन? किनभने एकदमै थोरै बजेटमा अनि हामीसँग इनफ इलेक्ट्रिसिटी पनि छ, होइन? त्यसलाई चाहिँ फेरि पनि त्यसलाई नयाँ इन्फ्रास्ट्रक्चर बनाउन सक्यो भने त्यो एकदमै धेरै इफेक्टिभ हुनसक्छ। अहिलेखेरि रिङ रोडमै पनि रिङ रोड फुल बनिसकेपछि चाहिँ हामीले मेरो के अरे ट्रली बसहरू चाहिँ सञ्चालन गर्न सक्यो भने त्यो एकदम धेरै इफेक्टिभ र इभन हामीले च्यासिस मात्रै लिएर आएर बढी नेपालले काठमाडौँमै बनाउनु पनि सकिन्छ, होइन? हामीसँग इलेक्ट्रिसिटी जति पनि छ र रिपेयर मेन्टेनेन्सको लागि पनि त्यति धेरै गाह्रो कुरा आयो। त्यो कारणले मेरो पर्सनल भ्यूमा चाहिँ अहिलेको तत्कालको स्टेजमा चाहिँ मेट्रोहरू भन्दा पनि ट्रली बसहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउन सक्यो भने चाहिँ एकदम धेरै इफेक्टिभ हुन्छ।
0: कार्यक्रममा सवारी साहित्य पनि छ, यसै गरी कार्यक्रममा तपाईँको प्रतिक्रिया त छँदैछ। आज उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा हामीले तपाईँलाई सोधेका छौं, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यका कारण कतै मुख्य सड़क आयोजना प्रभावित हुनु, कतै धमाधम कालोपत्री थालिनुलाई तपाईँ के भन्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। कार्यक्रमको अर्को अंकमा हामी प्रसारण गर्छौं। सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। अब कार्यक्रम अघि बढ़ाउँ ट्राफिक अपडेटबाट। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाको सवारी आवागमन अहिले यति बेला सामान्य रहेको छ। विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा सञ्चालन भइरहेका छन्। सहज अनि सुरक्षित यात्राको लागि ट्राफिक नियमको पूर्ण पालना गर्न सम्पूर्णलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने 2598 सवारी चालक कार्यवाहीमा परेका छन्। यस कार्यवाहीबाट राज्य कोषमा कुल 17,86,501 रूपियाँ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयले सड़क अनुशासन कायम गराउन सक्रियता बढ़ाएसँगै ठूलो संख्यामा चालकहरू कार्यवाहीमा पर्न थालेका हुन्। कार्यवाहीमा पर्नेहरूमा सबैभन्दा धेरै जाँड रक्सी सेवन गरेर सवारी साधन चलाउने 199 जना, नियम विपरीत राइड शेयरिङ गर्ने 167 जना, तीव्र गतिमा सवारी साधन चलाउने 168 जना र ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने 120 जना रहेको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले सड़क सुरक्षालाई ध्यानमा राख्दै यी गम्भीर प्रकृतिका नियम उल्लंघनकर्ताहरूलाई कड़ाईका साथ कार्यवाही गरेको जानकारी दिएको छ। यसै गरी अन्य नियमहरू जस्तै लेन अनुशासन पालना नगर्ने 120 जना, त्यसै गरी निषेधित क्षेत्रमा हर्न बजाउने 126 जना, सड़क पेटीमा पार्किङ गर्ने 156 जना र एकतर्फी सड़कमा सवारी साधन चलाउने 186 जना पनि कार्यवाहीको दायरामा आएका छन्। यस बाहेक अन्य विविध सवारी नियम पालना नगर्ने 1356 जनालाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। ट्राफिक अपडेटसँगै अब सड़क र सवारी सम्बन्धी केही समाचार। नाइमा अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाले आगामी 2083 साउन 26 गतेदेखि 31 गतेसम्म भ्रिकुटी मण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026का लागि स्टल बाँडफाँट सम्पन्न गरेको छ। कुल 49 ब्राण्डका लागि पारदर्शी चिट्ठा प्रक्रिया मार्फत स्टलहरू वितरण गरिएको हो, जसमा 26 चार पाङ्रे र 23 दुई पाङ्रे तथा व्यावसायिक सवारी साधनका ब्राण्डहरू रहेका छन्। नाइमाका अध्यक्ष ऋतु सिंह वैद्य र अन्य पदाधिकारीहरूले यो एक्सपो नेपालको आधुनिक र दिगो गतिशीलता प्रदान गर्ने साझा मंच हुने बताएका छन्। उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको र निर्धारित समय सकिए पनि धेरै कम्पनीहरूले सहभागिताका लागि इच्छा देखाइरहेको उनीहरूको भनाई छ। एक्सपोलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ। एक्सपोमा नयाँ उत्पादनहरूको सार्वजनिकीकरण, त्यसै गरी अत्याधुनिक प्रविधिको प्रदर्शन र ज्ञानमूलक सत्रहरू समावेश गरिनेछन्, जसले उपभोक्ता र व्यवसायीहरूलाई नेपालको मोबिलिटी क्षेत्रको भविष्य बुझ्न मद्दत गर्नेछ। सरकारले पूर्व पश्चिम राजमार्ग अन्तर्गतको 165 किलोमिटर लामो चन्द्रौटा कोहलपुर सड़क खण्डलाई चार लेनमा स्तरोन्नति गर्ने प्रक्रिया शुरू गरेको छ। सड़क विभागले विश्व ब्याङ्कको ऋण सहयोगमा यस आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका लागि परामर्शदाता छनौटको काम अघि बढ़ाएको हो। यो आयोजना नेपालको सड़क पूर्वाधार विस्तारको दोस्रो चरणको महत्वपूर्ण हिस्सा हो। यस सड़क खण्डको 17 किलोमिटर पहाड़ी र कमजोर भौगोलिक क्षेत्रमा पर्ने भएकाले त्यहाँ सुरुङ मार्ग, भाइडक्ट र उच्च स्तरका पुलहरूको अध्ययन गरिनेछ। साथै वन्यजन्तुको सुरक्षाका लागि ओभरपास र अण्डरपास जस्ता वन्यजन्तु मैत्री संरचनाहरू पनि निर्माण गरिनेछ। सड़क विभागले विश्व ब्याङ्कको ऋण सहयोगमा यस आयोजनाको सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका लागि परामर्शदाता छनौटको काम अघि बढ़ाएको हो। यो आयोजना नेपालको सड़क पूर्वाधार विस्तारको

भन्ने विश्वास गरिएको छ। यो परियोजना नेपालमा पहिलो पटक सड़क निर्माणमा डिजाइन एण्ड बिल्ड मोडलमा कार्यान्वयन गर्न लागिएको हो। सड़कमा बजार क्षेत्रहरूमा सेवा लेन, फ्लाइओभर, त्यसै गरी पैदल मार्ग र ट्रक पार्किङ जस्ता आधुनिक सुविधाहरू समावेश हुनेछन्। हाल रहेका 71 पुलहरूको पुनरावलोकन गरी आवश्यकता अनुसार नयाँ निर्माण वा पुननिर्माण गर्ने योजना समेत रहेको छ। धादिङको धार्के बजार क्षेत्रमा रोकिएको नागढुङ्गा नौबिसे मलेखु सड़क खण्डको कालोपत्रे गर्ने काम पुनः शुरू भएको छ। मध्यपूर्वमा देखिएको भू राजनीतिक तनावका कारण अलकत्रा बिटुमिनको आयात रोकिएपछि यो महत्वपूर्ण सड़कको काम केही समयदेखि ठप्प भएको थियो। आयातमा सामान्य सुधार आएसँगै निर्माण व्यवसायीहरूले कामलाई अगाडि बढ़ाएका हुन्। सवारी साधनको अत्यधिक चाप हुने र संवेदनशील क्षेत्रहरूलाई प्राथमिकतामा राखेर अहिले कालोपत्रेको काम भइरहेको छ। यद्यपि लामो समयको प्रतीक्षापछि कच्चा पदार्थ उपलब्ध भए पनि वर्तमान वर्षातको मौसमका कारण कामलाई तीव्र गतिमा अघि बढ़ाउन कठिनाई भइरहेको व्यवसायीहरूको गुनासो छ। प्रतिकूल मौसमले काममा बाधा पुर्याए पनि यसलाई निरन्तरता दिने प्रयास भइरहेको छ। राजधानी काठमाण्डुलाई देशको पूर्वी र पश्चिमी भागसँग जोड्ने यो मुख्य सड़क खण्ड हो। कालोपत्रे नहुँदा धूलो र हिलोका कारण यात्रु तथा स्थानीय बासिन्दाले ठूलो शास्ति भोग्दै आएका थिए। धार्के बजारमा पिचको काम शुरू भएसँगै स्थानीय व्यवसायी र सर्वसाधारणले राहत महसुस गरेका छन् र यसले यातायात आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। उता सुदूरपश्चिमका सड़क योजनामा अवरोध आएको छ। पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिका कारण सुदूरपश्चिम प्रदेशका मुख्य सड़क आयोजनाहरू प्रभावित भएका छन्। सड़क डिभिजन कार्यालय महेन्द्रनगर अन्तर्गतका करिब 70% आयोजनाहरू अहिले ठप्प अवस्थामा पुगेका छन्। विशेष गरी अलकत्रा र इन्धनको मूल्य वृद्धि तथा अभावले कालोपत्रेसँग सम्बन्धित कामहरू अघि बढ़न सकेका छैनन्। धेरैजसो ठेक्का सम्झौताहरूमा मूल्य वृद्धि समायोजनको व्यवस्था नहुँदा निर्माण व्यवसायीहरूले काम रोकेका हुन्। अत्तरिया सहजपुर खण्डको आवधिक मर्मत र कैलाली कञ्चनपुरका 9 सड़क योजनाहरूको कालोपत्रे कार्य पूर्ण रूपमा बन्द छ। निर्माण सामग्रीको अभाव र मूल्य वृद्धिको नीतिगत सम्बोधन नहुँदा चालू आर्थिक वर्षको पूँजीगत खर्च समेत लक्ष्यभन्दा निकै कम हुने देखिएको छ। आर्थिक वर्ष सकिन लागेको समयमा काम रोकिँदा स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ। सड़क विभागले निर्धारित समयमा काम नसक्ने व्यवसायीलाई जरिवाना र कानूनी कार्यवाही गर्ने चेतावनी दिए पनि मूल्य वृद्धिको समस्या समाधान नभई काम अघि बढ़ने सम्भावना न्यून छ। यसले गर्दा रणनीतिक महत्वका धेरै सड़कहरूको भविष्य अन्योलमा परेको छ। आज असार 1 गते सड़क विभागले वर्षायाममा सड़कको अवस्था बिग्रन नदिन असार 1 गतेदेखि भदौ मसान्तसम्म सड़क खन्न रोक लगाएको छ। संघीय सड़क सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै 3 महिनासम्म धारा, ढल, बिजुली वा टेलिफोनका लागि सड़क खन्ने अनुमति नदिइने स्पष्ट पारेको हो। वर्षाको समयमा खनिएका सड़कहरू तत्काल मरमत गर्न नसकिने हुनाले यस्तो निर्णय गरिएको हो। वर्षायाममा सड़क खन्दा खाल्डाखुल्डी बढ़ने र यसले सड़क संरचनामा थप क्षति पुर्याउने कार्यालयको ठहर छ। सड़क खनेर पूर्ववत अवस्थामा ल्याउन कठिन हुने र यसले दुर्घटनाको जोखिम समेत बढ़ाउने भएकाले यो अवधिमा कड़ाई गरिनेछ। विभागले सड़कको संरक्षण र सर्वसाधारणको सुरक्षित यात्रा सुनिश्चित गर्न यो कदम चालेको हो। यदि कसैले सरकारी सूचनाको अवज्ञा गरी अनुमति बिना सड़क खनेको पाइएमा सार्वजनिक सड़क ऐन 2031 बमोजिम कड़ा कार्यवाही गरिने चेतावनी दिएको छ। कार्यालयले सड़कको मरमत र संरक्षणमा सहयोग गर्न सबै सरकारवाला निकाय र आम नागरिकलाई अनुरोध समेत गरेको छ। यसले वर्षायाममा हुन सक्ने सड़कको थप क्षतिलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम सड़क र सवारी सुन्दै हुनुहुन्छ। कार्यक्रममा हामी सड़क र सवारी सुरक्षाका विभिन्न विषयवस्तुमा चर्चा गर्छौं। भर्खरै मैले ट्राफिक अपडेट र सड़क र सवारी सम्बन्धी केही समाचार प्रस्तुत गरे। कार्यक्रममा अब केही बेरमा नेपालमा बन्दै गरेका नयाँ नयाँ सड़क पूर्वाधार, सड़क सुरक्षा र सुरक्षित यात्राबारे टोविङ नेपालका संस्थापक प्रवेश पौडेलसँग गरिएको कुराकानीको साथमा आउँछु। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

0: श्री भाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्कमा यति बेला तपाईँ सुन्दै हुनुहुन्छ सिप्रदी टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारी हामीलाई काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन .com का साथै उज्यालो एपबाट पनि सुनिरहनु भएको छ। भर्खरै हामीले एउटा गीत सुनेका थियौं, यो सिर्जना थियो कालीप्रसाद बास्कोटाको। यसमा स्वर रहेको थियो करण परियार र गंगा सोनामको। यो गीतलाई हामीले लिएका थियौं चलचित्र काजीबाट। कार्यक्रममा अब पालो नेपालमा बन्दै गरेका नयाँ नयाँ सड़क पूर्वाधार, सड़क सुरक्षा र सुरक्षित यात्राबारे टोविङ नेपालका संस्थापक प्रवेश पौडेलसँग गरिएको कुराकानीको उहाँलाई हाम्रो प्रश्न थियो।
2: नयाँ कुरा अर्को एउटा के पनि आइराखेको छ भने हामी काठमाडौँ चक्रपथ बाहिर अथवा चक्रपथको घेरोभन्दा अलिकति बाहिर चाहिँ रेल कुदाउने तयारीमा पनि छौँ, कतिको सम्भव छ?
3: अब यस्तो छ, मेरो पर्सनल भ्यूमा चाहिँ अब जुन मेट्रो रेलहरू जस्तो हाम्रो इन्डियामा अथवा धेरै कन्ट्रीहरूमा पनि मेट्रो रेलहरू छ कि अब के छ भने इन्भेस्टमेन्ट चाहिँ त्यसमा एकदमै धेरै हाई इन्भेस्टमेन्ट छ, होइन, त्यसको अपरेसिङ कस्टहरू पनि छ। अब हामीसँग त्यति धेरै मान्छेहरू मेट्रोमा चाहिँ तपाईँ एकदमै खाँदिएर उभिएर नै गर्ने हो, होइन, त्यति धेरै चाहिँ ऊ पनि छैन अहिलेको लागि ठ्याक्कै, होइन। तर त्योभन्दा बेटर अप्सन्स के हुनसक्छ भने तपाईँको अझै पनि हामी फेरि त्यही इन्फ्रास्ट्रक्चर एउटा सिम्पल खालको इन्फ्रास्ट्रक्चर बनाएर हामीले ट्रली बसहरू चलाउन सक्यो भने त्यो एकदमै धेरै इफेक्टिभ हुन्छ, होइन, किनभने एकदमै थोरै बजेटमा अनि हामीसँग इनफ इलेक्ट्रिसिटी पनि छ, होइन, त्यसलाई चाहिँ फेरि फेरि पनि त्यसलाई नयाँ इन्फ्रास्ट्रक्चर बनाउन सक्यो भने त्यो एकदमै धेरै इफेक्टिभ हुन सक्छ। अहिलेको रिङ रोडमै पनि रिङ रोड फुल बनिसकेपछि चाहिँ हामीले मेरो के अरे ट्रली बसहरू चाहिँ सञ्चालन गर्न सक्यो भने त्यो एकदम धेरै इफेक्टिभ र इभन हामीले च्यासिस मात्रै लिएर आएर बढी नेपालले काठमाडौँमै बनाउनु पनि सकिन्छ, होइन, हामीसँग इलेक्ट्रिसिटी जति पनि पनि छ र रिपेयर मेन्टेनेन्सको लागि पनि त्यति धेरै गाह्रो कुरा आयो। त्यो कारणले मेरो पर्सनल भ्यूमा चाहिँ अहिलेको तत्कालको स्टेजमा चाहिँ मेट्रोहरू भन्दा पनि ट्रली बसहरूलाई चाहिँ फेरि सञ्चालनमा ल्याउन सक्यो भने चाहिँ एकदम धेरै इफेक्टिभ हुन्छ।
2: अब रात्रिकालीन बसको कुरा गरौँ। साझा यातायात र काठमाडौँ महानगरपालिकाले मिलेर रात्रिकालीन बस सेवा चाहिँ आम नागरिकको लागि सुरु गर्नुभयो वैशाख 1 गतेबाट र अहिले प्रतिक्रिया राम्रै आइराखेको छ भन्नुहुन्छ। त्यसमा चाहिँ सड़क सुरक्षा र यात्रु सुरक्षाको हिसाबले हेर्दाखेरि चाहिँ यहाँले कस्तो देख्नुहुन्छ?
3: अब दिउँसोमा गाडी चलाउने र रातिमा गाडी चलाउने स्ट्राटेजी चाहिँ अलिकति फरक हुन जरुरी छ, होइन, जति पनि रातिमा काठमाडौँ भ्यालीमा अथवा सिटीमा गाडी कुदाउनुहुन्छ उहाँहरूलाई पनि टाइमली बेसिसमा ट्रेनिङहरू गराउने, होइन, इभन रातिमा जो यात्रा गर्छ गाडीभित्र चल्ने अथवा रोडमा हिँड्ने मान्छेहरूले पनि त्यो पनि विचार गर्नुपर्ने कुरा हो। सकेसम्म चाहिँ रिफ्लेक्ट हुने लाइटसँग रिफ्लेक्ट हुने कुराहरू लगाएर चाहिँ हिँड्नु पर्यो, होइन, र स्पेसली रातिमा जसले चाहिँ ड्राइभ गर्नुहुन्छ पब्लिक बसहरू, होइन, इभन प्राइभेट कारहरू हो, दिउँसोको तुलनामा दिउँसोमा हरेक कुरा चाहिँ एकदमै भिजिबल हुन्छ भने रातिमा चाहिँ कसैले डार्क खालको कपडाहरू लगाएको छ भने धेरै टाढाबाट देखिँदैन, होइन, मेन भनेको भिजिबिलिटी हो र अभियसली भिजिबिलिटी कम हुने ठाउँमा चाहिँ स्पिड चाहिँ कम गर्नुपर्ने हुन्छ, होइन, रातिको समय। त्यो माथि पनि अझै तपाईँको पानीहरू परेको सिजनहरूमा चाहिँ यसमा अलिकति एक्स्ट्रा केयर गर्ने कुरा नै हो। यो चाहिँ ह्युमनसँग रिलेटेड कुरा हो। गाडीले चाहिँ दिउँसोमा छुट्टै फङ्सन गर्ने, रातिको छुट्टै फङ्सन गर्ने भन्ने कुरा हुँदैन, तर गाडी चलाउने चाहिँ जो स्टाफ हुनुहुन्छ उहाँहरूको चाहिँ सजगता चाहिँ धेरै इम्पोर्टेन्ट त्यसमा छ। र प्लस अर्को कुरा के पनि हुन्छ भने यो अब नेपालमा धेरै इलेक्ट्रिक भेहिकलहरू पनि इम्पोर्ट भइरहेछ, होइन, अब कहिलेकाहीँ के हुनसक्छ भने हामीले जति पनि यात्राहरू गर्ने भने यात्राको प्लानिङ राम्रोसँग गरिएन भने, अब यात्राको प्लानिङ हामीले गर्न सकिएन भने के हुनसक्छ भने चार्जिङ स्टेसनहरू हामीले मिस हुनसक्छ र चार्ज चाहिँ बाटोमा चाहिँ कम हुनसक्ला, त्यो एन्जाइटीले पनि तपाईँको रोडमा फोकस नहुनसक्छ। त्यो भएको कारणले चाहिँ एउटा ह्याबिट बनाउनु पर्यो, होइन, स्पेसल इलेक्ट्रिक भेहिकलहरू चलाइरहेको छ भने चाहिँ म यहाँ जान्छु, होइन, यहाँ गएर खाजा खान्छु, यहाँ गएर चार्ज गर्छु, त्यसपछि घरमा यसरी चार्ज गर्छु भन्ने त्यो प्लानिङ चाहिँ एकदमै जरुरी छ। किनभने रिसेन्टली चाहिँ भइरहेको घटनाहरू पनि हामीसँग यो गतिका घटनाहरू चाहिँ आइरहेको छ, होइन, बाटोमा उसको बानेश्वरको चोकमा पुरै ड्रेन भएको ब्याट्रीहरू ड्रेन भएको घटनाहरू पनि छ. त्यो भनेको अब प्लानिङले राम्रोसँग भएन अथवा गाडीमा पनि केही फल्टहरू हुनसक्छ. त्यो चाहिँ रेगुलर बेसिसमा चाहिँ चेक गर्नु पऱ्यो, किनभने गाडीमा भएको प्रब्लमले पनि के गराउँछ भने ड्राइभरलाई चाहिँ एउटा चाहिँ डर चाहिँ पैदा गरिरहेको हुन्छ. त्यो कन्सन्ट्रेसन फुल रोडमा भएन भने पनि दुर्घटना हुन सक्छ.
1: अब मास ट्रान्सपोर्टेसनकै कुरा गरिराख्दाखेरि जुन हिसाबले चाहिँ यहाँहरू आफै पनि अनुसन्धानमा लाग्नुहुन्छ र कतिपय ठाउँमा दुर्घटना भएको ठाउँमै गएर पनि उहाँहरूको उद्धार गर्ने काम पनि गर्दै आउनु भएको छ, उद्धार गर्ने क्रममा चाहिँ त्रुटिहरू के देखिन्छ खास?
3: अब यस्तो छ, अब फर्स्ट कुरा चाहिँ अहिले के छ भने कुनै ठाउँमा दुर्घटना भयो भने पब्लिक मान्छेहरूले चाहिँ एकदमै चाँडै सपोर्ट गर्न चाहिँ उनीहरू चाहँदैन होइन. सकेसम्म चाहिँ पुलिसले आएर गरिदियोस् भन्ने कुराहरू छ होइन, किनभने केही केसहरू भयो भने अरू मैले लिएर गयो भने म पनि त्यो केसमा पर्छु नि भन्ने हिसाबले पनि त्यो भइरहेछ. त्यो चाहिँ ट्राफिक अथवा नेपाल सरकारले एकदमै धेरै चाहिँ यसमा चाहिँ एउटा इन्फर्मेसन सर्कुलेट गर्नु जरुरी छ होइन. सपोर्ट गर्दाखेरि अथवा हेल्प गर्दाखेरि चाहिँ कोही प्रब्लम पर्दैन भन्ने कुरा चाहिँ इन्फर्मेसन सेयरिङ गर्नु एकदमै जरुरी छ, किनभने जति सक्दो रोड एक्सिडेन्ट हुँदाखेरि जति सक्दो चाँडै उसले उपचार पाए त्यति उसले उसको चाहिँ प्रब्लम चाहिँ कम हुँदै गर्ने हो अथवा उसको डेथ हुने चान्सेस कम हुँदै जाने हो नि त होइन. त्यो भएको कारणले फर्स्ट कुरा चाहिँ त्यो गर्नु जरुरी छ. अर्को कुरा के छ भने अब एक्सिडेन्ट भयो, सिम्पल खालको क्षति भएको छ, तर जहाँ एक्सिडेन्ट भएको स्पोर्टबाट चाहिँ निकाल्दाखेरि इक्जाम्पलको लागि बाइकले च्यापिरहेको छ अथवा गाडीमा अड्किरहेको छ भने त्यहाँबाट निकाल्दाखेरि चाहिँ के छ भने तपाईँको कतिपय घटनाहरूमा गाडीबाट निकाल्दाखेरि स्पाइरल कर्ड नै भाँचियो होइन, उसको सिम्पल इन्जुरी छ तर चाहिँ हतार हतारमा चान्दाखेरि चाहिँ आइरहे. ती कुराहरू पनि एकदमै विचार गर्नु पर्यो होइन. सिम्पल एक्सिडेन्ट भएको हुन्छ तर पछि चाहिँ ऊ लाइफ टाइमभरि चलाउन सक्ने खालको चाहिँ अपाङ्ग हुनु पनि सक्छ. त्यो भएको कारणले जसले उद्धार गरिरहनु भएको छ उहाँहरूले पनि कमन चाहिँ लजिक लगाएर चाहिँ त्यसमा गर्नु पर्यो.
1: साना ठुला सवारी साधनको दुर्घटनाको जोखिम फरक हुन्छ भनिन्छ, यहाँहरूको आकलनबाट चाहिँ के देखिन्छ? ठुला सवारी साधन जोखिमपूर्ण कि साना सवारी साधन?
3: अब यस्तो छ, अब त्यो टेक्नोलोजीले फरक पर्ने कुरा हो होइन. कम्पेरेटिभली सानो गाडीहरूमा चाहिँ सेफ्टी फिचर्सहरू धेरै भएको हुन्छ होइन. त्यो भएको कारणले उनीहरू कम्पेरेटिभली कमर्सियलको कम्पेयरमा चाहिँ सानो गाडीहरूमा चाहिँ दुर्घटनाको ऊ चाहिँ कम नै हुन्छ. तर अब फेरि मैले भनिहालेँ, अब स्पिडमा यसमा फरक हुन्छ होइन. अब ठुला गाडीहरूकोमा के हुन्छ भने अब लोडहरू बोकेको उनीहरू चाहिँ अलिकति छ पनि बसेको नहुने चाहिँ हुँदैन, एक्सिडेन्ट सबैमा नै हुन्छ. तर कम्पेरिजन चाहिँ सेफ्टी फिचर्सको कम्पेरिजनमा गर्ने हो भने उनीहरू चाहिँ एक्सिडेन्टबाट हुने क्षतिमा चाहिँ सानो गाडीहरूमा अलिकति कम हुन्छ.
1: यो थियो नेपालमा बन्दै गरेका नयाँ नयाँ सड़क पूर्वाधार, सड़क सुरक्षा र सुरक्षित यात्राबारे टोमिङ नेपालका संस्थापक प्रवेश पौडेलसँग गरिएको कुराकानी. अब भने फेसबुकमा तपाईँले लेख्नुभएको प्रतिक्रिया समेटौं. उज्यालोको फेसबुक पेज UJYAALO उज्यालोमा कार्यक्रमको अघिल्लो अंकमा हाम्रो प्रश्न थियो, उपत्यकामा मेट्रो रेलमार्ग निर्माण गर्न निश्चित रूट छानेर डीपीआर बनाउने सरकारको तत्परताप्रति तपाईँ के भन्नुहुन्छ? विमल तिमिल सिन्हा लेख्नुहुन्छ, पहिलो प्रायोरिटी देशको हरेक जिल्लामा व्यवस्थित सड़क पुगोस् भन्नुभएको छ, सरकारको ध्यान आकर्षण होस् भन्नुभएको छ. त्यसै गरी श्याम रेग्मी लेख्नुहुन्छ, देशको राजधानी जस्तो शहरमा मेट्रो रेल अत्यावश्यक छ. सवारीका साधनहरूले अस्त व्यस्त भएको हाम्रो राजधानी लगायत प्रमुख शहरहरू विमानस्थलदेखि मुख्य चोक चोकमा आधुनिक रेल सञ्चालन गर्न सके यात्रुका भीड़भाड़ र ट्राफिक जाम कम गर्न मदत मिल्थ्यो भन्नुभएको छ. महावीर थारू लेख्नुहुन्छ, धेरै ढिलो भइसक्यो, 10 वर्ष पहिले काम थाल्नुपर्ने हो भन्नुभएको छ. विष्णु अर्ज्याल लेख्नुहुन्छ, रूसले जमानामा ट्रेन हालिदिन्छु भनेको थियो, त्यसको जवाफ अहिलेसम्मका कुनै सरकारले दिएका छैनन्, के यसबारे अहिलेको सरकारलाई केही थाहा छ भन्नुभएको छ. चित्र मगर लेख्नुहुन्छ, काठमाडौँ मात्रै नेपाल होइन, किन चाहियो रेल? दूर दराजसम्म पुग्ने सड़कहरू कस्ता छन्? त्यो सिंहदरबार बसेर योजना बनाउनेहरूलाई के थाहा भनेर व्यङ्ग्य गर्नुभएको छ. त्यसै गरी सागरनाथ भट्टराई लेख्नुहुन्छ, काठमाडौँ उपत्यकामा मेट्रो रेलमार्ग निर्माण गर्न सरकारको तत्परता एकदमै स्वागत योग्य छ. यसका लागि सरकारले प्रारम्भिक चरणमा विभिन्न 3 रूटको डीपीआर बनाउनु पर्ने आवश्यक देखिन्छ। पहिलो रूट सूर्यविनायकदेखि कोटेश्वर, बानेश्वर, शहीद गेट, कालीमाटी हुँदै कलंकीसम्म, त्यसै गरी दोस्रो रूट तीनकुने एयरपोर्ट, चाबेल, महाराजगंज, नयाँ बस पार्क हुँदै कलंकीसम्म, र तेस्रो रूट गोदावरी, सादो बाटो, कोपण्डोल, पुतली सड़क, दरबार मार्ग हुँदै महाराजगंजसम्म भन्नुभएको छ। समग्रमा सकारात्मक प्रतिक्रियाहरू आएका छन्, केही व्यङ्ग्यहरू पनि थिए। हाम्रो प्रश्न थियो कार्यक्रमको अघिल्लो अंकमा, काठमाडौँ उपत्यकामा मेट्रो रेल मार्ग निर्माण गर्न निश्चित रूट छानेर डीपीआर बनाउन सरकारको तत्परताप्रति तपाईँ के भन्नुहुन्छ? अब आजको प्रश्न, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यका कारण कतै मुख्य सड़क आयोजना प्रभावित हुनु, कतै धमाधम कालोपत्रे थालिनुलाई तपाईँ के भन्नुहुन्छ? यो प्रश्नमा आफ्नो प्रतिक्रिया लेख्दै गर्नुहोला। हामी कार्यक्रम सड़क र सवारीको अर्को अंकमा प्रसारण गर्नेछौ। कार्यक्रममा अब पालो सवारी साहित्यको।
4: सवारी साहित्य
1: आज यहाँ एउटा सानो सवारीको पछाडि लेखिएको साहित्य छ। त्यहाँ लेखिएको थियो, दिमागमा यादै मेटिनु बेग्लै कुरा, दिमागमा यादै मेटिनु बेग्लै कुरा, अरूले सम्झे पनि नसम्झे पनि सबैलाई सम्झेरै हिँडेको छु यताउता। तपाईले पनि यस्तै कुनै गाड़ीको पछाडि अथवा दायाँ बायाँ कतै लेखिएको साहित्य मन परेर आफ्नो क्यामेरामा कैद गर्नुभएको छ भने हामीलाई पठाउन सक्नुहुनेछ। सकेसम्म उक्त गाड़ीको नम्बर पनि नछुटाउनुहोला। हामी कार्यक्रम सड़क र सवारीमा तपाईँको नाम सहित प्रसारण गर्नेछौ। अब यिनै सामग्री सँगसँगै हामी सिप्रदी, टाटा मोटर्स र मिसेलिन टायर्सको सहकार्यमा उज्यालोले तयार पारेको रेडियो कार्यक्रम सड़क र सवारीको अन्त्यमा आइसकेका छौं। आजलाई कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै प्राविधिक सहकर्मी प्रवीण श्रेष्ठसँगै मनोज केसी विदा हुन्छौं। अब हाम्रो भेट आउने शुक्रबार कार्यक्रम सड़क र सवारीको अर्को अंकमा हुनेछ। उज्यालो रेडियो नेटवर्क सुन्दै गर्नुहोला। सचेत रहौं, सुरक्षित रहौं अनि स्वस्थ रहौं। नमस्कार, शुभ दिन।

0: Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Nepal lai chahiyeko cha yuddha. Tata yuddha pickup. Nasuksha na rokincha.
3: फुटबल सीजन आयो, अब एक्साइटमेंट टीवी में मात्र होइन, घर भित्र महसूस हुन्छ।
4: यो फुटबल सीजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs. Samsung Vision AI TVs नपाउनुहोस्, साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI.
5: सकिँदा हुनेछन्।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
12: 0942-3588-98 0942-3588

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 10 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: 那今年年底了，你把娃娃不看，从一零八七三年底飞家住了呢。
1: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बालबालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
2: बालबालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
3: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: लेना चुना दिला लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले चीशान मेगाहर्ज सीधा कुरा प्रश्न विचार जो जलपा उज्यालो रेडियो नेटवर्क या नेवा ज्याचु लहना पाखेन्जी शर्मिलय ज्याचु न्याना छना दिन पास चेसा उज्यालो रेडियो नेटवर्क न्याना छना दिगु दु स्वनिगले चेसा नमे घर सुना पाउथि थे एफएम स्टेशन उज्यालो अनलाइन डॉट कम पाखे ज्याचु चेसा हलिजं कहे न्याना छना दिगु छु थौ या लहना ज्याचु स बौद्ध विद्वान डाक्टर नरेश साक्य जोशी खलावला यातेन उजल वेक या सफु मेडिएबल बुद्धिस्ट पेन्टिङ्स अफ नेपाल वेगु तछला तो खसी अर्थात सिथि नख शनिबार खुनु पित बोज्या जुइ टेंगु जुल्ला स थुगु पित बोज्या ज्या अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालय गोसाले जुइटेङ खा थुगु कला महाविद्यालय नेपालले परम्परागत बौद्ध कला अन्तर्गत बहुभा चित्रकला वा मूर्तिकला बुङ्कीगु नापाङ नेपाली नापाङ कलेज न खसा थौया ज्याजोस सफुया चोमिलिसे कला महाविद्यालय प्राचार्य डाक्टर नरेश साक्य जुल्से खलावला यातेनगु जुल वेकसे छुन छुन अन्यास दुसा लहनाई फेसबुक ग्रुप चैदि फै नरेश जु ज्याजोस लस्को स्यान्चना दक्ले नापाला ग सफु पिहा वेटेङ चले सफू तस्क हे सौ हिसाब सान्दर्भिक अझ न ऐतिहासिक रूपले सफू छ चोइजीको जुल मेडिभल बुद्धिस्ट पेन्टिङ्स अफ नेपाल अर्थात नेपाली बुद्धिस्ट कला यो चले मध्यकालीन बुद्धिस्ट पेन्टिङ्स त गेख गरी खुके बारे छ सफू चोइजीको जुल्दा आथो सफू चुइपट्टि प्रिपरेसन कना दिला गब्ले चोइदिया घेना चोइदिया चुसु विषयवस्तु दुख्युपट्टि प्रिपरेसन
3: हरेक रिसर्च युपट्टि अनुसन्धान यो मेन पार्टे प्रश्न ख प्रश्न वाइ छ्या घटना वल अलि थुकै प्रयोजन छु वे बेसे छु यो गुजुल आ थो पुस्तक स्पेसली छ्या चिसँग चाहिँ मध्यकाली चित्रकला त जी फोकस हेर्नु भएको छ अपो एना झिगो कला यो पुस्तक त सपोर्ट चाहिँ विदेशी राइटर्स चाहिँ चोइतो खण्डो अहिले उके माथि न झियो नेपाली सन्दर्भ कला इतिहास बन्यो चाहिँ एकदमै कम जु जु नि झियो ठो एकदम प्रचलित कला त न झिसँग हे मखना चौँडो अहिले जिन आफ्नै जिउ ठो लेक्चर दौरानै जिन उयो झिबी झी थन सोनि गले चौम्बिन्छ मध्यकाली चित्र त झियो थमय मिखा चाहिँ न्यनी गोमेस न गुली ख टाइपले झिठा चाहिँ एकदमै लोभ ज्याउँदो झियो भित्ति चित्रलाई झियो मध्यकाली भित्ति चित्र ढाइ गुए मरो अहिले झियो ठो पौवा चित्र जुन चाहिँ तिब्बेत थाङ्का ढाइ ओ न झियो बा बहिली मध्यकाली पौवा चित्र एकदमै कमडो छौला झियो ठो इदुम्बाले छौ छौ पौवा चाहिँ ल्याउ ऊ बाहेक चाहिँ झिके एकदमै कम ऊ जुनिन झि चाहिँ अलि छौ मेउ चुरा छ झिउ त्यो चित्रकला यो विधि अलि थुके चोइको पनि चलेको पनि झियो उन रङ्गी ऊ न यो कुछ त मसिउ जुनि झि चाहिँ बिचारेन थो चाहिँ छौ झियो पनि मध्यकाली यो चित्रकला यो पनि छौ इतिहास छौ चाहिँ डकुमेन्टेसन या मारेका चाहिँ सूर्यनुजुला छो छोले जी रिसर्च आयो लागि आफ्नो मध्यकाली यो चित्रलाई थन नेपाल एकदमै कम अध्यक्ष लिक्क गर्न रहेछ मुस्ताङ मुस्ताङ जी
2: सुनि गरेको
3: हजुर झिगु मध्यकाली यो चित्रकला दक्ष बालका सुरक्षित जुया चङ्गो ढाइयो है जी खना मुस्ताङ खण्डु मुस्ताङ झाम्पा लाखाङ जी स्पेसली ऊ छौ टाइटलले चोया झाम्पा लाखाङ उपरि चित्रकला फोटो तयार भयो अन मेउ छौ चाहिँ थुप्चिन लाखाङ ढाइ न्युली चाहिँ खण्डु जुल अन मेउ मेउ न साइज त जी चोइरो अहिले ऊ सोले मेउ चाइनिज चाहिँ सिजाङ ढाइ झी झिसँग चाहिँ टिब्बेत ढाइ अन यो कुहे ढुका ताले झियो इतिहास झियो कला यो इतिहास त यो ताटै सोयो खसा झिसँग थन सोयोले न लासा सोयो जिउ अनुजुल अहिले मेउ छौ चाहिँ एकदमै हेपुसँग छुरा छ सिल्क रुट सिल्क रुटै झी लासा व्यापारी नेपाली यो कोयाचीसँग खन्याना जान वसेले नि हो अनि को यो टाइमन निसे तुङवाङ नाबरे छौ सिल्क रोड यो एकदम विकसित बुद्धिस्ट सेन्टर है अनन जी नेपाली त्यसँग चोयाट खण्डु सो जी थो शोधपत्र सुरु थो पुस्तक सुरुजी नि हो थयो चिज त माला उता चाहिँ एकीकृत एक यानु जुल्का थो मेन चाहिँ छाडायो कारण छाडाउ प्रश्न चाहिँ त्यो झिगु मल्ल कालीन स्पेसली त्यो मध्यकालीपट्टि कला त एकदम उत्कृष्ट तर गुली कला त थन छौ टाइमे चोरी चकारी उखे हुँदो अलि पेन्टिङ पेन्टिङ स्पेसली फोल्दैन इङ्गी जुनी बोला यो कोही मरुजुल अलि झियो बा भयो अलि मनुटे छे जुन पेन्टिङ दयो वन भोखा भयो कारण वन मरुजुनी सो पुस्तक चाहिँ झियो जनरल मनुटेटन ठोस कलर टेटा चाहिँ मगो झि साधारण मनुटेटन झियो सुनि गयो पनि कला चाहिँ मनुटेसँग थुइमा रह्यो पनि
2: ठिक सुरु नधैरी ल युगको यना छिपति चित्रकला जना मध्ये कालियो चित्रकला सुयोग खसा विदेशी राइटर्स त्यससँग चैतको सफु चकु मलाई थनै पनि राइटर्स त्यससँग चाहिँ खासै त्यो सफु चैत खनिमरु धैरीको छोले थरी विदेशी राइटर्स त्यससँग चाहिँ चोया दिएको जीसँग चाहिँ सुय मुखको कारण चाहिँ छिन्छु खङ्का दिया छिन् र थो च्यालेन्जको हिसाबमा चुनौती कहिले जुन
3: झियो मेन चाहिँ झियो शिक्षा झियो शिक्षा प्रणाली चाहिँ विदेश बेस जुगुजु तर झियो अक्षेश्वर ट्रेडिसनल बुद्धिस्ट आर्ट कलेज न सेमेस्टर सिस्टम ख तर झिसँग उता कलायो लागि स्पेसल फोकस भ्युरो छ्या झियो देशे मरुढाबले रिसर्च यापट्टि झी त उली रिसोर्सेस मरु झी त चाहिँ त्यो अनुसन्धान या त झियो गन न तटरहँ अनुसन्धान या त तटरहँ झी त धनराशि त अहिले रिसोर्सेस सिस्टम मरु अहिले बुद्ध बौद्ध कला हिन्दु कला नन्दु ऊ चाहिँ पठन पाठन यागो झियो एकदमै कम जग्गा कोर्सेस धु जुनिन थो एकदम कम जोडु अहिले ऊ के छौ मेउन झियो बुनिउन चलन मर झियो नेपाली समाज उसले बुनिउ चलन मरो ऊ छौन्यो कारण थोय कारण झिफो झियो कलायु लेखन उलि अङ्ग्रेजी त मरो कारण
2: हजुर आचिसँग थे अनुसन्धान यहाँ सफु पिकान दिगो चोले मकला गैग किसिमियो थाकु परिस्थिति खङ्का दिमा लगे छिन तिमी रिसोर्स खकना दिने रिसोर्स सम्बन्ध चाहिँ अनुभव
3: आठो पुस्तक चुएटा चाहिँ थो पेङ्गो ठासे जी पर्सनली हुनुहुन्छ ल आठो चाहिँ बाख्रा कस एकदम ताख बाख्रा तर छौ चाहिँ एकदम उल्लेखनीय बाख्रा चाहिँ जिउ लाइफ यो पनि थो
2: तुङवाङ
3: तुङवाङ यो ख तुङवाङ धाइपट्टि झियो सिल्क रोडे छौ तस्कै तर हो बौद्ध सेन्टर ऊ छौ फोर्थ सेन्चुरी चाहिँ स्ट्याब्लिस जु अलमोस्ट 14th century 1000 वर्ष 1000 वर्ष यो टाइम यो पनि त्यो चाहिँ सिल्क रोड वन मरुभूमि बिचे छौ बुद्धिस्ट सेन्टर 492 गुफा ढुपट्टि गुफा ठो ढोको गुफा मोनास्ट्री ख गुफा बिहार आ जिउ च्यालेन्ज छुटा छ जी छौ रिसोर्ससँग पत्ता लगाएन कि थम नेपाली त्यसँग ज्यायाको डुरे आ 492
2: गुफा
3: लिए अन झन्डै झन्डै 250 मयक मूर्ति डु 10,000 square feet मयक पेन्टिङ डु आ 1000 वर्ष यो हिस्ट्री डु आ अन्न चाहिँ झी नेपाली देश यावटे उन चिने नेपाली मको ऊ पत्ता लगाएको चाहिँ जिउ थो पुस्तक यो दक्षेक ठाकुरको छौ पार जुलका अब के सोल्युसन न जी थए आर्ट हिस्ट्री माध्यमे जी थए सोल्युसन यना अहिले थुप पुस्तके चाहिँ जी के यो सोल्युसन अहिले छौ जी निष्कर्ष पिकन आउनु
2: हजुर तासनी थो गेना चाहिँ छि चाहिँ सोल्युसन पिकन हो छ छु पति छ बहुत आ
3: जी त्यो चाहिँ एकदम इन्ट्रेस्टिङ छ छिसँग चाहिँ आज यो नेपाली जियोपोलिटिक्स यो कन्डिसन स्वेपले चाहिँ नापान चाहिँ लासालिसी एकदम नजिक जस्तै आ झिउ समाजले चाहिँ भारत लिसी जगै रोटी बेटी यो ढ्याखौँ है पोलिटिकल जुन पोलिटिकली झिउ लिडरसिप दु अप ढाइथे भारत लिसी रिलेटेड जो नि अपोसिन झिउ चाहिँ रोटी बेटी रहे भारत लिसी खनाए तर सोनी गली चौबी मनुटे हो भने रोटी बेटी स्वेदेन अप लासा लिसी दु अहिले लासा चाहिँ गुल्न बुद्ध धर्म यो बुद्ध धर्म कला वन झिए ठोसोनी गए पी मनुटे सङ गुजुल अले त्यो तुङवाङ यो जुन इम्पोर्टेन्ट थासे दु अन नेवाद वङ रहेको ए थो लासा लासा चोबी टिबेटन टेउ थ्रु न वुल उके चाहिँ थो तुङवाङ यो पनि सिल्क रोड आयो बिजनेस यो लागि तस्क बालाउ था जुया द कुसिन थन रेन्यू रेन्यू छुराइबाट चाहिँ रेभिन्यू राजस्व वैगो था जो नि थो पाँच चाहिँ कन्ट्रोल यादा सो उके चाहिँ लासा चोबी अलमोस्ट एट सेन्चुरी मिडल अफ द एट व अर्ली नाइन्थ सेन्चुरी चाहिँ वा क्याप्चर याबले झी नेपाली टेदय यङ्गा अन चित्र चोकु जुफु राइ जु धापु ख तर वो चाहिँ अलमोस्ट दको राइटर टे वे जुल अले लिपा आ वो टाइमे गुल्न के दु जि व पिन पोइन्टना अन माला अले सेकेन्ड चाहिँ झिगो अर्निको युएन डाइनेस्टी जब अर्निको कलाईमा मिनिस्टर यो लेभल है वेकाट चाहिँ युएन डाइनेस्टी संसारे दक्ष तरौँ छौ वो टाइम यो डाइनेस्टी वो टाइमै झियो अर्निको प्राइम मिनिस्टर यो लेभल यो ख अहिले वेकन चाहिँ आठ मिसन त गनगन युएन डाइनेस्टी यो पनि फैलिएछु अनि यङ्क्यु छोले वो समयपट्टि जि चाहिँ गुफामाला अन जि ठोठो डुरा पत्ता लगाइनु जुलका आ उके जिउ पुस्तकै जि व चित्रण तैहरू भित्ते चित्र उके चाहिँ क्लियर जुई अब उके झिउ झि नेपाली डेटा चाहिँ छौ गौरव बिहार थाहाडु कि थो गुलिन हिमाली भेग्दु अन उत्कृष्ट चित्रकला झि नेपाली टेवे देन ख
2: अठ्या थो मध्यकाल चित्रकला त कया मलाई चोकी पाए त कया खलाबला या एन चनाको चुल मुला अब मध्यकाले छिना त नै दिने सफुति चाहिँ मेउ छौ विषयवस्तु थियो अबले छौपति रङ अर्थात् उन्यु बारे नै छिन्छ दिए रङ चाहिँ गरी खर उसमा छौँ दिदी
3: अहिले थो आ छो एकदम हेप्छौँ ख ल्याउ खास छियो खौ गए चिसँग मैसी आउन उँ ढायो पनि चिसँग कलर रङ ढाइ तर झियो अहिले ठुके चाहिँ झियो पहिला पनि मनोटेसन एकदम क्लेभरली एकदम छौ कलर चाहिँ नेचुरल पिगमेन्ट युज आयो अहिले उके न कलर ठय देखा फिना कलर देखियो
2: फिना
3: कलर फिना आज छिपिन्दा छौ उदाहरण बे माला काइट भयो झिउ अपोइना चाहिँ स्टोन बेस कलर जी मिनरल आज जस्तै झियो ल्यापिस ल्याजुली अहिले लापिस जुल अहिले माला काइट अनि सिनेबार अहिले झियो थो मासु रङ्गीलाई हरिताल दोको ठो मिनरल बेस ख आछौ इक्जाम्पल झियो नेवादेसँग गर्ना क्लेभरली कलर देखिरहेको छौ छपिन्दा छिपिन्दा जी कनाबी माला काइट भयो कपर खानी लुया भए आछि नेपालले पहिला कपर खानी यो कुटु सिज सिज झिसँग फिटला उगे चाहिँ लाइम झिसा पाउँछौँ पनि छौँ तया छ महिना फिटला उगे छौ लेयर फर्मेन्टेसन भयो नि कपर यो पनि फर्मेन्टेसन भयो ए नेचुरली हजारौँ करोडौँ वर्ष मेलाकाइट बने झिसँग चाहिँ नेवादेसँग अब मेलाकाइट उखे चिन हे ठाकु ठिकै ज्या झिसँग चाहिँ थो सिज र फिना कागदी तया अमिलो त्यहाँ फिना यो कपर खानी लुया भए आछि नेपालले पहिला कपर खानी यो कुटु सिज सिज झिसँग फिटला उके चाहिँ लाइम झिसा पाउँछौँ

0: के मलाकाइट कलर पिकाइदिएँ, उहाँ चिउबडी अहि विशेषता अरे मेमेउ कलर न जस्तै चिसम आन असने ढु कलर देखियो खस ल्यापिस यो टुक्रा टुक्रा अलि चिसम स्वाइबडी केसर उके युज एन चियु गुली स्वाइ त युज एजुला गुली चिसम थटे जस्तै हाकु कलर चिसम अझ देखियो पनि टेक्नोलोजी वे युज थै थै विषयवस्तु नै जी जिउ पुस्तक लेखेन ताकि मनोदेत नापक गर्ना कलर
1: देख्छ नापैपट्टि भयो नछुँदै क्यानभास खोले
0: पेन्टिङ चाहिँ नर्मली भोटे मुखो काप्ते चोइला यो कुसिन ठोए मसु कि ठो काप्ते चोयो चित्रकला रे अहिले यो कुसिन छु मसु रहेछ पौवा रे शब्द छियो इतिहास से वर्ष मर्ने चिसम पहिला भुँयु खुवा चिसम भुँ चाहिँ पुस्तक ठ्यासपुली भुँ युज ल भुन चियो नीलपत्र हान फरकको भुँडो आठो कन्टेक्स ताक जी चित्रकला यो पनि खलानु ऊ चाहिँ काप्टे चोयो ख काप अलि चियो ठो शब्द न पत्त ढायो शब्द ख या त पत्त भारद अयो रह्यो शब्द दु अपोइन्टमेन्ट झियो पवाली इन्सक्रिप्सन चाहिँ पट्ट ढाउ शब्द चोया पट्ट रह्यो जस्तै आज यो पवा थे पुलाउ शब्द ख अहिले फुहमको झियो पवाली काप ख सुटी काप त्यो सुटी काप अहिले ठो ठुली पुलाउ पनि इतिहास दु ठुके यो मञ्जुश्री मूल कल्पना पुस्तक है ठो काप गर देखियो काप देखि त न अब काप पुसा पी त चाहिँ गर्न या ऊ प्रोसेस डुजुया झिसँग चाहिँ झियो नेपालले ठो पुस्तक न डु हस्तलिखित ग्रन्थ वे झोले झिसँग चाहिँ काप बाँक देखा उके चुयु पनि इतिहास धु खन झिँ उल्लेखेन डु पुस्तक ढाँटे ठो पुस्तक भन्ने ठुके इतिहास वे अहिले तर भुँ चाहिँ थियो मल्लकाले लिपा भुँ यो को प्रचलन जुझु तर भुँ स्वरूपले नै थियो छौला तरौँ जुन प्रश्न पारमिता अब चोहि ऊ चाहिँ नीलपत्र ख उके भुँ काप अलि प्रोसेस डु ऊ नीलपत्र देखियो प्रोसेस यो कुस्तम मस्यु नै थियो कलेज अक्षेश्वर ट्रेडिसनल बुद्धिस्ट आर्ट कलेज टाइम टाइम ऊ वो देखियो न ट्रेनिङ ब्याजाउँदो अहिले भुँ चाहिँ लिप बोल अहिले भुँटे चाहिँ जस्तै थियो ग्रन्थ त चोएले बिचे चित्र चोए ऊ चित्र चाहिँ थियो मौलिक कला अनुसार वे मिनरल बेस कलर चोएको जुला अहिले थियो तातपत्र न यो कुरा चोएको चलन डो लिप त कहिले तातपत्र न चले जोडो उके थियो ग्रन्थ त अपना पुस्तक त नीलपत्र तारपत्र भोजपत्र अलि साधारण पेपर है उकेन चोयो चलन डु तर अपना झियो तटहरू ग्रन्थ चाहिँ नीलपत्र चोयो
1: ज्याजो चिसा उज्यालो रेडियो डट फप पाखे लहना यहाँ नाप छोना दिएको थौ या ज्याजो डाक्टर नरेश साक्य जोशी खलबला यहाँ छोना बुझुल वेकल से विशेष याना वेकैपति नुगु सफु आवेको तछलातो खस्ती अर्थात सिटी न ख शनिबार खुनु पितबु ज्याजु तेङ्गो जुन लासा सफु ख मेडिभल बुद्धिस्ट पेन्टिङ सफ नेपाल थुगु सफु या विषय वस्तु तया थौ या ज्याजो वेकल से खलबला यहाँ छोना बुझुल वेक अक्षेश्वर परम्परागत बौद्ध कला महाविद्यालय प्राचार्य न ज्या दिदा छ वेकल से छु न छु अन्य दुसा लहनै फेसबुक ग्रुप चाहिँ
2: श्रोता तथा पाठक को हित में उज्यालो रेडियो र उज्यालो अनलाइन को अनुरोध
3: खाना पकाई सके आगो गैस चूलो स्टोव या हिटर निभाउन नबिर्सौ
2: गैस सिलिंडर को रेगुलेटर पाइप वा चूलो बाट गैस चुहावट भएको छ कि छैन ख्याल गरौ
3: सलाई लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौ
2: गोठमा कुरो पकाई सकेपछि राम्ररी पानी छापेर आगो निभाउ
3: बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन नियमित जाँच गरौ
2: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौ सेउला माटो बालुवा थुपारेर राखौ
3: आग लागि बारे चासो राखौ चनाखो बनौ
4: नेपाल

ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: नेना चुना दिला लहना उज्यालो रेडियो नेटवर्क के सुनिगले चेसन मेगाहर्ज सीधा कुरा प्रश्न विचार दिपाङका हकनचक ज्याजु नाचनादी मपासत लस्कु स्थिसा उज्यालो रेडियो नेटवर्क नाचनादीको दु स्वनिगले जेसा नमेघार्स नपाउँथे थे एफएम स्टेशन उज्यालो अनलाइन डट कम पाखेन ज्याजु छिस हलिङ कहे नाचनादीको चुल थौया लहना ज्याजु स मेडिबल बुद्धिस पेन्टिङ सप नेपाल थुगु सफु नुगु आ सफु प्यावे टेङु जुल थुगु पति पित बजा आवेगु शनिबार जुइ टेङु जुल लाज थौया ज्याजु स थुगु सफु या चोमिलिसे बौद्ध विद्वान डाक्टर नरेश साखे जोशी खलावला यान चुनाउ ख वेकल्से छु नछु नस दुसा लहना फेसबुक रूपया चैदी नरेशु हकनास का ज्याजो सलस को सियान छन अछि सना त देतिल सफ्टी चाहिँ यो कोइना आ छिन जो उन अर्थ रंग्योपति न खन्दु ठ्याकार का भेदिर इतिहास ल दहे दनि थ्वयेपति विकास क्रम गे खगर ख वफ कन दुथ्याउ जुल्लास आ सुरुवात यस क छिन कन दिसा अब थ मध्य कालीन चोके पाटा गयो किसिम चोके पाख उकि चाहिँ विशेषता चाहिँ गरिछ अ
2: जिउ मध्य कालीन जिउ जुन चित्रकला दो जीव कला मध्यकाले तस्कै विकास खण्डो अले छौ झिमु बुद्धि बुद्धि सर्कल है जीव चाहिँ छौ धापु छुडुरासा इन्डिया जब भारत भारतीय बुद्ध धर्म रह्यो रास जुल विस्तारण थो बाह्रौं तेह्रौं शताब्दी चाहिँ रास जुगले जुन हिमाली भेगबी मनुतेर बुद्ध धर्म सोर्स जो वो चाहिँ लिपा चाहिँ सोनिङ बेस जु खण्डो खला भिकुटी देवी टाइमै छिसँग बुद्ध धर्म यो चिज लासायङको वो दुसा तर मध्यकाले झिगो जब इन्डिया बुद्ध धर्म रासुल अले जुन हिमाली भेगबिन गुल्न मनुटडु इमु लागि काठमाडौँ झियो सोनिङ चाहिँ कला यो बेस छौ छुटावा छौ हब थिए जुगो दो वो जुगो जुन थिए अले जब अन तचरौँ बिहार बनेजी मोनास्ट्री गुम्बा बनेजी अले नेपाली तेह्र चाहिँ अन इमु बिहार गुम्बा चाहिँ चित्रचेट चाहिँ सटिगो जुल छोठो एकदम बाँ रेकर्डेड बाहा चाहिँ गन्डुरासा झियु मुस्ताङ हे झाम्पा लाखाङ नाउ जुन मुस्ताङ डु वो पन्ध्रौं शताब्दी भने जुपरी गुम्बा योपरि उद्घाटन या उके योपरि फाउन्डेसन टेट उके योपरि पूजा या त शोक धाइथे झी नोर्चेङ कुङ्गा जाङ्पो रामा गुरु लासा बिज्याउ खण्डु अलि वेकन मुस्ताङ कला अञ्चौपट्टि खना झी नेपाली त तारण तया साउको बाहाँडो तारण तया साउ वो बाहा थुली अनु वो गुम्बा प्रसिद्ध कि जब जी वो नोर मोनास्ट्री वना झी नेपाल भूकम्प पखा भोको दिन खुनु जी लासा प्याउनु बहत्तर साल जी ठ्याक्कै न्यालम क्रस जुया एक घण्टा ठुके भोखा भो जुल तर आ ठुके नेपाल पाखी ल्याउ मजुनी जी सिधा वना अले अन नोर्चेन कुङ्गा जाङ्पो यो नोर मोनास्ट्री जी वनुमले अञ्चोमा लामा द अब इपि जी लासा भ्याममा छ इपि नेपाल भ्याममा छ तर इम्सँग चाहिँ द छौ पुस्तक बिहा जिम्ठा चाहिँ थन नेपालमा जिम्मु नोर गुरु यो गुम्बा चित्रचोट नेपाल तारण त्या सागुपी निम कलाकार पनि ना दुरा द उके के हुन्छ ल उके वङ्गुली वा आँखे राम लामा एकदम फेमस नेपाली आर्टिस्ट निमेशुपट्टि चाहिँ उल्लेख जु ठो स्टोरी चाहिँ सुकिनी धापले टिबेट नेपाली देव चाहिँ विशेष स्थान हो मध्यकाल अझ छम डेभिड जे ज्याक्सन डेभिड ज्याक्सन धामेसीको पुस्तक पुस्तक यो नाँ चाहिँ ठ्याक्कै लो भने ऊ पुस्तक हे वेकन चौधौँ पन्ध्र शताब्दी यो

0: हिन्दुस्तान शुद्ध जीवन नेपाली ग्रन्थ उकेन युक्कु युक्कु चित्र डु ताले जीव मध्यकाल चाहिँ छौ जीव चित्रकलाको लागि छौ नेपाली हो इतिहास छौ स्वर्णकाले खण्डु बुल्तक जीव उच्चतम बिन्दु ठङ्गो थो कला क्षेत्र ख तर जीसँग मध्यकाली पनि इतिहास यको सिन बुनिमको मसुको जुनी आछौ छुदो ढाँचा आ वया चाहिँ जुन चाहिँ कलाकृति डु स्पेसली पेन्टिङ्स त चाहिँ पवा चित्र वो चाहिँ चाहिँ मध्यकाल लिसी छुइए मिले मजो वेयर हुँला आ डकु गुल्न चित्र चोइ वो चाहिँ आधुनिक बनिएको डु अले वो जो मख कि चाहिँ लासै हो अले चाइना यो शुद्ध प्रभाव खण्ड हो उकिन चाहिँ मध्यकालले चाहिँ जुन शैली डु वो चाहिँ विशुद्ध रूपमा लासाया चम्पिन्छ चिने चम्पिन्छ एक कला डु विथ अ हानस चिसँग चाहिँ यङ आर्टिस्ट पनिसँग चाहिँ ठुइका अयुहे याना चाहिँ छौ पहिचान केन दस जिउ ढाइयो न जिउ विचार
1: शैली छुपति नापाइपट्टि आउँ गुली पात
0: नापाइ शैली एकदम आठो पुस्तकै जि आमा चाहिँ जियो विद्यार्थी डुनु इम त चाहिँ मध्यकाल यो चित्र चाहिँ थटे जिउमा धायो ढापु कठ छौछौ टपिक छौछौ चित्र उदाहरण के नै झिँ पुस्तक चोइदो आज जस्तै छौ ताठे बाँलाउ उदाहरण बिउ खस झिउ थो पवा या झि भित्ते चित्र झिउ उँ कलर न विशेष दु झिसँग आज चाहिँ धायो डिप रेड एकदम गरा याङ्गु गाडा हाकु गाडा वोचु गाडा वाङ्गु थैपरि पेङ्गु कलर चाहिँ एकै युज आउ खण्डु ऊ कलर न ऊ न ढाफो कि थो भृच पुलाउ कि नोरा अहिले छौ मेरो एकदम तरौँ विशेषता रह्यो चिउ चाहिँ थो झिसँग पवा चोही दियो चोही नारायण दियो न चोही बुद्ध दियो न चोही लिउनी ल्यान्डस्केप दुनि आज जुन छि यो खनी ल्यान्डस्केप अहिले पहाड अयोपरि छियो चुयो चलन मरो नापा ब्याकग्राउन्ड चाहिँ छियो झियो बुट्टा चोयो त्यो ब्याकग्राउन्ड बुट्टा चोइ अहिले मेउ छेउ चाहिँ छुरा छ पुष्प वृष्टि रहे जी पुस्तकै नै चोइदो झी दिवपिण्ड झिसँग झी स्वा छा मापिङ झी जागिङ छा होली मापिङ जे ऊ दियो लिउने पुष्प वृष्टि स्वा चिर हौ स्वा त्यो चलन दो वो टिबेट वो चाइनिज टेमर वो झिउ मौलिक शैली ख अब छाना जिफु जिउ थयो अनुभव अनुसार झिपी कलाकार लासा होना चिने होना ज्याएपी जुने थयो कला चाहिँ भिन्न केन्द्र थय के आइडिया डु नेपाले छि हौयासा स्वा छामा वो फरक फरक किसिमको स्वा चाहिँ वो पवाली लिउनी चोया थयो एक्स्ट्रा क्रिएटिभ वो किन्यो अहिले थयो थयो मौलिक पन्न किन्यो वो खण्डो शैली चाहिँ न्यूसँग मकै यो कोही दु जस्तै आछि अहिले इन्सक्रिप्सन झी चाहिँ वो कोही इन्सक्रिप्सन चोयो चलन दो वो चाहिँ लासा चौमी टिबेटन टेम मरो अथे अहिले मेउ छौ छक झिसँग वो एनालाइस एपले न्यू पेन्टिङ कम्पेयर एपले झियो पनि ढाठे ढाउ खसा आटक मध्यकाल यो पनि जुन बिचेछौँ पेन्टिङ यो लाइन ड्रइङ थियो एकदमै उत्कृष्ट ठो लाइन ड्रइङ थियो मध्यकाल यो जुन फाइन लाइन ड्रइङ डु वो चाहिँ एकदम कम लासा व चिने चाहिँ म्याच एफ हो गयो उल्टको थियो उत्कृष्ट कला यो पनि क्षमता डुकिन्छ उयो थियो पोइन्ट वाइज चाहिँ झिँ पुस्तकै चोइलो झिउ चाहिँ एकदम फरक डो
1: मध्यकाल
0: अहिले छौ द एकदमै प्रभाव जो द एकदम खुसी लगे जो छौ चाहिँ फोर्टिन सेन्चुरी पनि टिबेट म्युजियम यो भगवान् बुद्ध यो पेन्टिङ छ वो पेन्टिङ ब्याकग्राउन्ड झियो तैल्य शैली हो पगडा यो देग यो ब्याकग्राउन्ड ख उके चाहिँ गुल्न चिबाड त्यहाँ डोको स्वयम्भु चिबाड यो सिमिल्यारिटी फिचर डु अहिले उके चाहिँ हिन्दू ड्योपिन डु अहिले ऊ बुद्ध जीवनी यो बाख्न डु अहिले दक्षै नेपूसँग छोटो रहेछ उके कुहे छम भिचु छम सिङ्गङ जोना चौमन्दु आछिक बिन जा सिउ से चियु बा बैली चियु थो बाफा जा दै चिरिम बाफा जा तर्गम बाफा जा चिरिम बाफा जा न्याब्ले सिंग ताखो सिंग एसे सचिव चाक थाना सुटे बनी थाना पुजे यु चलन्दु वे सिन द चाहिँ हु बहु वो पेन्टिङ ए बुद्धे क्वे चिरि चम बाफा दे बाफा जा सम तयाटो खण्डु some of the word chinge de sang wa la sa chom sang wo ya de ma khu ji cha ra sang wo buddha the khande ke kena lo do tar ji bin kala itihas buni binu lagi chai wo chho clear indication kha ki wo pawa chai ji nyewa de sang kathmandu valley ajo ba baili chom bin sakhi de sang chou ji phu rai ho ju bari chai conclusion kha wo the ya bari atak ji ganna ma khana ni tale wo जी बा बैली चौ समस्या के मनोना होना जीव नेवा बौद्ध युवरी छौन्यू इंडिकेशन झुल्के जीवरी चाहे म क्यों खंड होगा वो छो चाहे जीव लगी छो तर फाइंडिंग
1: खेमें फाइंडिंग्स तो छो
0: अरे वो फाइंडिंग्स दक्ष इंटरेस्टिंग फाइंडिंग्स है जीव बिचार थो कांसु प्रोविंस है चिने अन गुल्नो सिल्क रोड यो मेन बुद्धि सेन्टर हो अन जी नेवादेसँग ज्या गुफामकै अन्न सयौँ गुफा डो अन जी नासन ड्यो थे वाकुङ चाहिँ जी नासन ड्यो छ वाकुङ हुँदैन वाकुङ छौ के बे वो वाकुङली दायाँ बायाँ छौ छी मञ्जुश्री प्रतीक चन्द्रराज खर्ग अले प्रजन पारमिते सफु वो टेउ छी नेवा देजके चलन्दु छी हिन्दू बुद्धिस्ट न्यामेस्यान छी नासन द्यो पूजा याउडो वो ज्यासेक त आ यु छौ कन्क्लुजन छुडा छ अन वना जब नेवा देसँग ज्यासपुरिया त्यसम्म अन चाहिँ मञ्जुश्री थापनेन जिया मौलिक जिउपटी ट्रेडिसन अनुसार वो चाहिँ वाकु आची नेवाते चाहिँ बौद्ध मार्गीते ज्यास दियो अले हिन्दू मार्ग पनि चाहिँ नासन दियो मा दियो प्रतीक वो अन चाहिँ तया ज्यासुर्या भयो जिउ
1: किरण खड्के नेवा जु पितुनास वेक नक्षिस थो सफु गोगो भाषा पिकाना दि तेनगुर दिसे नाग्य हिन पौवा चया तगु दुरा थाई वन छु छपा झैडी लाडका
0: छोला थो आ पुस्तक जी रिसर्च इङ्ग्लिस अङ्ग्रेजी वै आ थु त नेपाली अनुवाद या जु सेकेन्ड मिशन जी आएर चाहिँ अङ्ग्रेजी ख सरल अङ्ग्रेजी ख अहिले नाग चोया त ढाइपट्टि नाग्यो हिँ जग मको नाग्यो छुङ्गुली नाग्यो हिँ चोया त अझ नाग लिपि ढायो ठिकै इतिहास जो वो चाहिँ प्रताप मल्ल जब जब छिटा खडेरी लगेज थन वा महबले शान्तिपुर गुफा डुवाना अन थो सफु नाग्यो छुङ्गु चोया त नाग्यो हिँ चोयाटो अहिले नाग लिपि रह्यो चोन चाहिँ कोटक सरी कोन चाहिँ चोतो चोयो वो नाग जब एक थाउने दैन वो चोया वो सफु चाहिँ पिनी हबले वा वो ढाउ स्टोरी डु वो अनुसार झियो ट्रेडिसनले चाहिँ नाग चोयो यसरी नाग्यो हिँ चोयो नाग्यो छिङ्गु न चोयो नाग लिपि ढाउ डु रह्यो झिकै वो इतिहासै जत आ तर पौवाली चाहिँ नाग्यो हिँ चोया त हो आटक जी मखनी तर झियो तान्त्रिक बुद्धिज्म अनुसार झियो थो हाराबी ड्योपिङ पौवा चोबले चाहिँ मसाने चोना मनु युपरी कुही युपरी धु युपरी खरानी टुयु डेकियो अयु बाख्मा त चाहिँ हो तर नाग यु हिँ चोपरी प्रताप मल्ल बाहेक अरू मेउ चाहिँ जी आटको मखना तर वो डु जुगुनी मेउ न चाहिँ अवश्य डु जीमा अब झी खोटालाय विषय ख अब अनुसन्धान उना छ क्वेशन पिक्ना दिलो एक क्वेशन बा
1: चितासन पुनरत्न साख्य जुन चैदी छम नेवाय क्याम्बचा नेवा संस्कार लिपाथ्यांक बचाइयान तेग नीति थज्यागु अमूल्य सफो पिका दितेन मला तदंग योगदान यान दितेन चिता चाहिँ आपला पुन भिन्तना देशन चनारका बेकन चैदी पुनरत्न साख्य जुन चिता भिन्तना देशन दिगु जुल्दास अठे आथो सफ्टी चाहिँ मेउ चाहिँ छु छु आ तस कहे बुने मागु छु च्याप्टर छु उसका हाकन लिसके या दैदिन
0: आथुके एज अ राइटर जुलाई
1: थुके
0: जुला तर जीव ठुके चाहिँ जे छौ नि जीव इतिहास जीव चित्रकला यो इतिहास गयो दु भाइपरि चिसम ठुकी डसा ओ चाहिँ बालाजी छाडासा जीव कला सुर जु जी ठु अनुसार चिसम हजारौं वर्ष नि हो दक्ष पहिला छु सुर जुलहरूले अङ्गले छु कलर चाहिँ चोया कम्युनिकेट या सुर जु ख उगे अले छुनो चीज या खसा दक्ष पहिला उगे खेसर देख मला उगे स्केच देख मला वन छौ पेन्टिङ बजुला तर जीव पुस्तक अब विषय वस्तु मनुटे अनुसार जी स्विटर स्विटर चाहिँ आर्ट हिस्ट्री यपिन्ट चाहिँ जीव ठो इन्फ्लुएन्स अफ मेडिभल पेन्टिङ इन टिबेट तुङवाङ राईपरि जी ढाँसा स्विटर स्विटर चाहिँ आठो कला घना सुरजु उगे चाहिँ हिस्ट्री नेपाली कला यो हिस्ट्री वो च्याप्टर न इन्ट्रेस्टिङ जिफो आ स्विटर सुटर कलेक्टर्स स्पेसली आ पेन्टिङ यो पनि कलेक्सन ल्याइदिँदा चाहिँ ग्लिम्सेस अफ नेवा पवार हाउ वो इन्ट्रेस्ट जिफो अब मनुटेव सोया भने तर जिउ लागि चाहिँ अलमोस्ट अल टपिक्स आर इम्पोर्टेन्ट आ गुलिङ गुलिङ कलाकार पिण्ड कलर यो हिस्ट्री सिक्यु खास वो कलर यु सेकेन्ड च्याप्टर युजफुल जी वो स्विस युजफुल जी
1: हजुर अलिपलक छु तोफ्यु छु ख दुसा चाहिँ धैर्य त इन
0: सिक्वेन्स चाहिँ एकदम सिक्वेन्सियली क्वेसन ल्याउने अलमोस्ट अल कभर जुठे जुन ठ्याक्कै बिचारेन जिउ च्याप्टर वान चाहिँ लास्ट कन्क्लुजन त वो खण्ड उठे तर जी छौ लास्ट डेट ढाम आउट छुटा छ झिसँग सोनी गबिम जग मकुची हरेक नेपाली पिन्छ जिउ कला यो इतिहास हो चाहिँ बालको ठिक माथे वो ठो चित्रकला जग मको जिउ मूर्तिकला न उल्लिए बाला जिउ सिउ
1: काष्ठकला
0: जिउ ठो ठोज्या माज्या धाइडु वो जुल जिउ हरेक कला झिबी अझ झिउला कला मेउ कुलुरिनी आर्ट धाइने खाना योमर देखियो तुआरबा देखियो यो त न जुज्या जी हरेक मनुटेसन थयो हिस्ट्री सिरला जीवित छन् गर्व राशी सियुजुल आ थै प्रेजेन्ट बाँडको ठुला फ्युचर बाँडाइजुल उके कला प्रेमी या त कला क्षेत्रीय लगे जुपी अहिले अनुसन्धान लगे जुपी मनु पिन्द जी नै झिसँग झियो मौलिक पनिपट्टि झियो तनाउङ पनि शैलियो झियो गुल्न चिज दै ऊ हाक्नस् क अनुसन्धान हेर्न झिसँग चाहिँ थयो देशे टेउ लागि वो चाहिँ भानसको रिभाइभ याउ लागि गुल्फु उली युको चुए माला गुल्फु उली युको अनुसन्धान या माला गुल्फु उली युको डिस्कस या माला उकेन झिउ पहिले यो पनि इम्पोर्टेन्स न उजागर जी आ चिने चोबी मनुटे त छौ इक्जाम्पल कन्यु खास जिउ नबली जिउ थयो ह्यान्डिक्राफ्ट पसनन्दु पसले गयबिन्दको वैराज चिने चौमिन मेवा स्पेसली साकित पिन्यु लाट चोङ्गु पञ्च धाटो यो बुद्ध मूर्ति झिङ्गो गुम्बाटेर मार हेमा
1: स्पेसिफाइड
0: एकदम स्पेसिफाइड आ झाला वो इतिहासै झिउ गन ख थाहा रह्यो चिसँग उसले ठुकमा झिपी चाहिँ थयो ठुली तरौँ इतिहास दुपी अझन झिसँग यक्कु या फुपी तर झिपी चाहिँ प्रचार कन्फ्युज या तनाउ थे झुल यङ पिण्ड चाहिँ छिसँग छौ लोकेन मफै आउन अपना विदेश मना विदेशै बरु ठाकुरको ज्याए थन वे चिज चाहिँ थयो ठुका ठुन या छ विदेशी मार्केट यो कुदु
1: अलिपलाक चाहिँ आछु सफु गबले गन उले त्यो पितोबुजा जी उसका नाच
0: अथो इनोग्रेसन चाहिँ छिगो पाटन चिपिङ आए थनै चौबिङ या पाटन ढोकै नाप ढोकैमै या त्यो
1: शनिबार सुझे साढे आठ बजे Thank you.

0: सीधाकुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 11 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: सीधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ पप प्रवाह।

यो मायाको गहिरा मारियाना यो केटामा केही कुनै क्रमी छैन म तयार छु तिमीलाई म्यारी गर्न म गुडी नै देख्छु तिमीलाई जति नै इन्स्टाको रिलमा ब्यारी बन्न म अरू कुराहरू जान्दिनँ म बाहेक अरूको प्रपोजल क्यान्सल गर

थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपाललाई चाहिएको छ योद्धा, टाटा योद्धा पिकअप, न झुक्छ न रोकिन्छ।
1: जापानमा बसोबास गर्ने नेपाली अभिभावक तथा विद्यार्थीहरूका लागि खुशीको खबर। शैक्षिक सत्र 2026-27 का लागि नेपाली पाठ्यक्रममा आधारित जापानकै अग्रणी शैक्षिक संस्था एभरेस्ट इन्टरनेशनल स्कूल जापानमा कक्षा 11 म्यानेजमेन्ट र साइन्स विषयका कक्षाहरूमा नयाँ भर्ना खुलेको छ। अनुभवी शिक्षकहरू, आधुनिक शिक्षण वातावरण, नेपाली पाठ्यक्रम अनुसार गुणस्तरीय शिक्षा, एसईई र एनईबी बोर्ड परीक्षाको उत्कृष्ट तयारी, छात्रवृत्तिको व्यवस्थाका साथै नेपाली भाषा संस्कार र पहिचान सँगै अन्तर्राष्ट्रिय एक्सपोजरको अवसर। सीट सीमित छ, आजै सम्पर्क गरी आफ्ना बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गर्नुहोस्। सम्पर्क 03-5353-79, सेन्ट्रल टोकियो जापान, एभरेस्ट इन्टरनेशनल स्कूल जापान, उज्जवल भविष्यको बलियो आधार।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: काठमाडौँमा 90 मेगाहर्ज उजालो रेडियो नेटवर्कमा यो हो पप प्रवाह।

0: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung Vision AI TVs। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको EMI।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
5: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुविसु, छिटो पनि सुरक्षित पनि।
8: थप जानकारी तथा बुकिङका लागि
9: 0942-8888-9802-12-35-8888।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
1: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
2: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईँको डिगो राष्ट्रको खेल तपाईँको हातमा आज नै डाउनलोड गर्नुहोस्।

0: Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: Papana Chaisaki, Ra Antanabe Ekchalis, Unantis Chawana Ekasi. Website jhule.com.np.
3: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले मध्यान्नको 12 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने, पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ़्यो, सुन तोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइवरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो दिन कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यी क्षेत्रहरूमा तापक्रम उच्च रहने भएकाले गर्मीको प्रभाव अझै केही दिन रहन सक्ने देखिन्छ। महाशाखाका अनुसार आज भोलि र पर्सिसम्म देशका अधिकांश पहाड़ी तथा हिमाली भूभागमा भने आंशिकदेखि सामान्य बदली रहनेछ। विभिन्न ठाउँमा वर्षा र हिमपातको समेत सम्भावना छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै कोशी प्रदेशका तराईका केही ठाउँमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक दुई ठाउँमा पनि वर्षा हुन सक्ने अनुमान छ। भोलि पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा हुन सक्ने पूर्वानुमान छ। यस्तै पर्सि पनि मौसमको अवस्था धेरै फरक भने नहुने महाशाखाले जनाएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन तोलामा 5,000 रूपियाँले बढ़ेर 2,98,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5,015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1,200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3,20,000,000,000 रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर स्वामी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्मा अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफलका प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीड़बाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने सातवटै प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका चारको गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रुको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाइ छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण र वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसौरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उडेको थियो। उडान भरेको केही क्षणमै विमानले पर्याप्त उचाई हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसअघि आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोड्न सफल भएको छ। यसै गरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेलेको हो। विश्वकप फुटबलमा नेपाली समयअनुसार आज राति 10:15 बजे मर्सिडेज बेन्ज स्टेडियममा स्पेन र केप भर्डेज खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने पहाड़ी क्षेत्रमा वर्षाको सम्भावना। सातवटै प्रदेशले आज बजेट ल्याउँदै आकार ठूलो भए पनि बजेट खर्च कम। आज पनि सुन चाँदीको भाव बढ़्यो। सुनतोलाको 2,98,200 रूपियाँमा कारोबार। अमेरिकाको मिसौरी राज्यमा विमान दुर्घटना हुँदा 12 जनाको ज्यान गयो, अनुसन्धान शुरू। र विश्वकप फुटबलमा स्वीडेन, आइभरी कोस्ट र जर्मनीको जीत। जापान र नेदरल्याण्डसले बराबरी खेले। आज राति स्पेन र केप भर्डे खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: एक वर्षदेखि पाँच वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
2: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि कि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरू

0: युवाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
1: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक

0: बातै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39-600।

0: छिटी भिटी प्रवेश आवेदन फारम खुलेको सम्बन्धी सूचना।
1: यसरी उत्तीर्ण सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना।
0: आफ्नो उज्जवल भविष्य प्राविधिक क्षेत्रमा बनाउन चाहने विद्यार्थीहरूका लागि यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न कार्यक्रमहरूमा भर्ना आवेदन फारम खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध कार्यक्रमहरू सामान्य चिकित्सा, एचए, फार्मेसी, मेडिकल ल्याब, टेक्नोलोजी।
0: फारम वितरण सम्बन्धी विवरण, अनलाइन आवेदन दिने मिति 2083 वैशाख 29 गतेदेखि 2083 जेठ 13 गतेसम्म। न्यूनतम योग्यता एसईमा न्यूनतम 2 GPA प्राप्त गरेको वा एसएलसी पास वा टीएसएलसी 68.33% उत्तीर्ण।
1: विशेष जानकारी, एसई प्राविधिक धारबाट उत्तीर्ण विद्यार्थीहरूले जुनसुकै कार्यक्रममा अध्ययन गर्न पाउनेछन्।
0: हाम्रा सेवाहरू, धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानको आफ्नै सुविधा सम्पन्न होस्टेलमा बस्न चाहने कलेजका विद्यार्थीहरू साथै अन्य पेसा व्यवसायमा आबद्ध गर्ल्सहरूको लागि होस्टेल भर्ना खुला गरिएको छ।
1: छोटो अवधिको केयर गिभर तालिम तेस्रो समूहको समेत भर्ना धमाधम शुरू भइरहेको छ। समयमै आफ्नो सिट सुरक्षित गरिहाल्नुहोस्।
0: विस्तृत जानकारीका लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बानापाचार द्वारेगौंडा बागलुङ, बागलुङ बजारदेखि उपल्ला चौर हुँदै कुनुले जाने बाटोमा। सम्पर्क नम्बर 068-420-003, 420-001। मोबाइल नम्बर 98-576-21-917, 98-576-36-567 र 98-451-20-736।
2: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रममा चाहिने जानकारी,
2: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
3: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज, रेडियो दिदी बहिनी 95.2 MHz।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

लागी मुटु पानी मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरे लागि त्यता तिरो पुलिस पछि तेरो पछि पछि ताकि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परी परी नजर घुमा हेर

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्न को ठीक 3 बज्यो।
2: जोशीको नमस्कार।
3: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
3: संघीय संसदका दुवै सदनको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी। बजेट विवरण सार्वजनिक नगरेरै छलफल शुरू गरिएको भन्दै नेकपाले उठायो प्रश्न।
2: रासोपा कर्णाली प्रदेश अधिवेशनमा उम्मेद्वारी दर्ताको प्रक्रिया शुरू। सभापति पदका लागि 3 जनाको दावी।
3: शिक्षा मन्त्री पोखरेल र नेपालका लागि स्विजरल्याण्डका राजदूत मेउली बीच भेटवार्ता। केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
2: अमेरिका ईरान युद्ध विराम सम्झौता इजरायलले नमान्ने। ईरानले आक्रमणको प्रयास गरे कड़ा प्रतिकार गर्ने।
3: र 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि मधेशलाई सुदूरपश्चिम सुपर ओभरमा पराजित।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ। जारी बैठकमा विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि सामूहिक रूपमा छलफल भइरहेको हो। अहिले सांसदहरूले मन्त्रालयगत बजेटमाथि आफ्ना धारणा राखिरहेका छन्। प्रतिनिधि सभामा यसअघि नेकपा प्रमुख सचेतक युवराज दुलालले सरकारले विनियोजन विधेयक प्रस्तुत गरे लगत्तै मन्त्रालयगत विस्तृत कार्यक्रम र बजेट विवरण सार्वजनिक नगरेको भन्दै प्रश्न उठाउनु भएको थियो। बजेट भाषण अघि नै बजेट विनियोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न हुने भएकाले सबै विवरण डिजिटल रूपमा तयार रहने भए पनि सार्वजनिक गर्न ढिलाइ गरिएको प्रति उहाँले प्रश्न उठाउनुभयो।
5: बजेट भाषण अघि नै बजेट विनियोजन सकिएको हुन्छ, सबै विवरणहरू डिजिटल हुन्छ, त्यसलाई एक क्लिकमा पोस्ट गर्न हाम्रा विज्ञ युवा माननीय मन्त्रीहरू माहिर हुनुहुन्छ। म मन्त्रीजीहरूलाई निवेदन गर्न चाहन्छु, किन त्यसो नगरेको? विनियोजन विधेयक सदनमा पेश हुनसाथ विनियोजित मन्त्रालय निकायगत कार्यक्रमका पुस्तिका आउनुपर्छ। कतिपय मन्त्रालयले आजसम्म पनि कार्यक्रम पुस्तिका दिएका छैनन्। किन लाग्छ 18 दिन? किन आउँदैन आजसम्म किताब? अनि किताब नआए विस्तृत अध्ययन नगरी संशोधन राख्नुपर्ने र धारणा राख्नुपर्ने हो र?
2: छलफलमा भाग लिएर बोलिरहेका सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय प्रयोगशाला लगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरेका छन्। सांसद नरेन्द्र कुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपुग हुने भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र प्रारम्भिक बाल विकास शिक्षकका लागि तोकिएको सुविधा बढ़ाउन आग्रह गर्नुभयो। सांसद रमेश कुमार मल्लले भूकम्प प्रतिरोधी विद्यालय भवन, विद्यालय शौचालय आदिमा बजेट नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका बीच तालमेल नभएको टिप्पणी गर्नुभएको छ। बैठकको सुरुमै बोल्दै नेकपा एमालेकी उपनेता पद्मा अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको थियो। उहाँले बजेटको छलफलका क्रममा अर्थमन्त्री डाक्टर सोनी मगरीले विपक्षीलाई लक्षित गर्दै फाइल खोल्ने चेतावनी दिएको आरोप लगाउँदै उहाँले टी स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिनुभयो।
6: अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो धेरै आपत्तिजनक कुरा बताउनुभयो। म राख्न चाहन्छु, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वोत्तर मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ, म आजका दिनमा पनि भन्छु, नम्बर 1 टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्। म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई म भन्न चाहन्छु, यो सदन मार्फत ती खुलियोस्।
3: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको कर्णाली अधिवेशनमा उम्मेद्वारी दर्ताको प्रक्रिया शुरू भएको छ। सभापति पदका लागि तीनजना आकांक्षी देखिएका राष्ट्रपा निर्वाचन आयोग कर्णालीका संयोजक भरत दाहालले जानकारी दिनुभयो। सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत एनके र कोषाध्यक्ष स्नेहा उपाध्याय लगायतको दावी रहेको छ। खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन्। करिब 530 अधिवेशन प्रतिनिधिमा 300 हाराहारी विवादित सदस्य रहेको जानकारी गराइएको छ। राष्ट्रपाको कर्णाली समिति 41 सदस्य हुने विधानको व्यवस्था छ। विधान अनुसार सभापति र सदस्यहरूको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीका लागि मतदान हुने राष्ट्रपा निर्वाचन आयोगले जनाएको छ।
2: सरकारले अन्तर्स्थानीय तहमा शिक्षक सर्वमा कडाई गरेको छ भने यसका लागि परिपत्र गरिएको छ। आज शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सरुवामा 3 बुँदे निर्देशन दिएको हो। स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पद जिल्लान्तर तथा अन्तर्स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न भनिएको छ। त्यस्तै खुद पुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न निर्देशन दिएको छ। यो सँगै भडुवाका लागि निवेदन पेश गरेका उम्मेद्वारको ठाउँमा पनि तत्काल सरुवा सहमति नदिने भनेको छ। यसमा 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने भडुवाका लागि निवेदन दिएका उम्मेद्वारहरूको हकमा यस्तो निर्देशन जारी गरिएको हो।
3: कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तीमा 2050 सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह सर्वोच्च अदालतका न्यायाधीशको अध्यक्षतामा रहेको कानून क्षेत्रको बौद्धिक ज्ञान उत्पादनको थलोका रूपमा रहेको यो ऐतिहासिक पुस्तकालय खारेज वा गाभ्नुभन्दा यसलाई थप आधुनिकीकरण गर्दै विशिष्टीकृत रूपमा सञ्चालन गर्न आवश्यक भएको बारको भनाई छ।
7: गुणस्तरीय प्लम्बिङको पर्पर
8: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका युपीभीसी प्रोडक्टहरू लिड फ्री युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: देश हो खुशीको कनेक्शन
2: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विजरल्याण्डका राजदूत ड्यानियल म्युलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारी अभिवृद्धि लगायत विषयमा छलफल भएको छ। मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभएको छ। उक्त भेटमा राजदूत मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्विजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताउनुभयो। राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ़ने शिक्षा मन्त्री समक्ष जानकारी गराउनुभयो।
3: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पले डसेका बिरामीको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। प्रादेशिक अस्पताल जलेश्वरका आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी राम उदित यादवका अनुसार अहिले यस अस्पतालमा दैनिक रूपमा 5 जनासम्म सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन्। जिल्लामा केही दिनदेखि अत्याधिक गर्मीका कारण विषरहित विभिन्न तथा विषालु प्रजातिका सर्पले हिँडिरहेका तथा खेतबारीमा काम गर्न पुगेका व्यक्तिलाई डस्ने क्रम बढ़दो छ। उपचारका लागि अस्पतालमा पुग्ने मध्ये बढ़ी बिरामी विषरहित सर्पले टोकेको तथा केही मात्र विषालु सर्पले टोकेको बिरामी आउने गरेको उहाँले जानकारी दिनुभयो। महोत्तरीमा विषरहित ढोरिया तथा हरहरा तथा विषालु सबैभन्दा बढ़ी कराते र गोमन सर्पहरू बढ़ी पाइने गरेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच घोषणा भएको युद्धविराम सम्झौता इजरायलले नमान्ने चेतावनी दिएको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन ग्लुएरले अमेरिका र इरान बीच घोषित सम्झौता आफ्नो मुलुकका लागि बाध्यकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल एक्स मार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्झौता इरानका लागि बाध्यकारी नरहेको बताउनु भएको हो। इजरायलका रक्षा मन्त्री इजरायल काट्सले पनि इजरायल लेबनान सिरिया र गाजापट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने बताउनु भएको छ। अमेरिका र इरान बीचको अन्तरिम शान्ति सम्झौता अघि बढ़िरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत दिएको छ। अमेरिका इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो। रक्षा मन्त्री कार्ट्सका अनुसार इजरायलले लेबनान सिरिया र गाजापट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू अनिश्चितकालसम्म आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ। उहाँले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कड़ा प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो।
3: अब खेल समाचार। 19 वर्ष मुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मध्य प्रदेशले जितेको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई सुपर ओभरमा हराउँदै मधेसले उपाधि हात पारेको हो। सुपर ओभरमा सुदूरपश्चिमले मधेसलाई 16 रनको लक्ष्य दिएको थियो। मधेसलाई सुपर ओभरमा जित दिलाउने क्रममा साना परवीन एक्लैले 15 रन बनाएकी थिइन्। यसअघि पहिले ब्याटिङ गरेको मधेसले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 129 रन बनाएको थियो। मधेसले दिएको 130 रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले 7 विकेट गुमाएर 129 रन मात्र बनाएको थियो। त्यसपछि खेल सुपर ओभरमा प्रवेश गरेको हो। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संघीय संसदका दुवै सदनको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी।
5: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

हँसाउने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक 5 बज्यो।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95 थोप्लो

0: घरबाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: नेपाली रेडियो नेटवर्कको साँझ छ बजेको नेपाली खबरमा खबर सहयात्री समीक्षा मतेसँगै उषा किरणको नमस्कार।
1: होल्डिङ सेन्टरमा सुकुम्बासी भोक भोकै सरकारलाई खुल्ला चुनौती, पुनर्वास नभए पुरानै बस्ती फर्कने साथ दिने अल्टिमेटम।
0: साथै प्रदेशले ल्याए बजेट कडाईमा भूमि मन्त्रालयको बजेट घट्यो, निर्माणाधीन नयाँ संसद हल छिटो तयार गर्न सभामुखको निर्देशन। नेपालले आज रातिदेखि 40 मेगावट बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्दै।
1: खर्च कटौतीका नाममा कानून पुस्तकालय खारेज गरिँदै निर्णय सोच्याउन बारको माग। शिक्षक सेवा आयोगले मागेका पदमा जिल्लान्तर र अन्तर्स्थानीय तह सरुवा रोक्का। त्रिवीको ट्रान्सक्रिप अब अनलाइनबाटै।
0: युक्रेनमाथि रूसी आक्रमण, 9 जनाको मृत्यु। अमेरिका र इरान बीच सम्झौता हुने भएपछि 3 महिना यताकै धेरै बिन्दुले घट्यो कच्चा तेलको भाव। 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने बेलायती प्रधानमन्त्रीको घोषणा।
1: र फिफा विश्वकपमा आज राति 4 रोमाञ्चक खेल हुँदै स्पेन र केप भर्ड भिड्ने। एसियाली फेन्जिङ च्याम्पियनशीपमा नेपाल सहभागी हुँदै 19 सदस्य टोली भोलि भारत जाने।
2: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं विस्थापित सुकुम्बासीको बीच चल्ने सम्बन्धी खबरबाट। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा डोजर चलेको 1.5 महिना बितिसक्दा पनि विस्थापितहरूको बीच चल्ने रोकिएको छैन। वास्तविक सुकुम्बासी पहिचानका नाममा किर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका परिवारहरू आज बिहान भोक भोकै बस्न बाध्य भए। खाना खुवाउँदै आएको संस्था अचानक हिँडेपछि आक्रोशित बनेका उनीहरूले अब सरकारलाई खुल्ला चुनौती दिएका छन्। हप्ताभित्र सम्मानजनक पुनर्वास नगरे पुरानै बस्तीमा फर्किएर टहरा हाल्ने उनीहरूको तयारी छ।
5: रोजगारको व्यवस्था त गरिदिनु पर्यो।
6: सरकारले दिन सकेन भने हामी जहाँबाट आज के गरेर बस्ने हो? अब सरकारले मारे पनि मारोस्, हामीले बढौँ, हामी केही उचाल्नु पर्ने बसेर।
1: गत वैशाख 12 गतेदेखि थापाथली सहितका क्षेत्रमा डोजर चल्दा धेरैको सपना र ओत मियो बिनाको बन्यो। सरकारले वास्तविक सुकुम्बासी छानबिन गर्ने भन्दै सयौं परिवारलाई किर्तिपुरको होल्डिङ सेन्टरमा त पुर्यायो, तर अहिले उनीहरूको गाँसवास र स्वास्थ्य उपचारमा निकै कठिनाई भइरहेको होल्डिङ सेन्टरमा रहनुभएकी एक विस्थापित बताउनुहुन्छ।
5: तिन दिनै आज भोलि यता गर्ने उता गर्ने, यसले खुवाउँछ उसले खुवाउँछ, त्यो गीत गाएर हिँड्ने काम चाहिँ सरकारले नगरोस्।
6: डक्टर लिएर के भयो? यहाँ अब दबाई बेग्लै दिन्छ, यो दबाई चाहिन्छ मलाई भने त्यो दबाई नदिने, अनि त्यो यहाँको दिएको दबाई खाएको अहिले मलाई 300 पुगेको छ सुगर, अनि त्यो सर 270 पुगेछ अहिले भर्खर रगत चेकअप गरेर आएको मैले, अनि त्यहाँदेखि त्यस दबाई दिन्छ यहाँ, हामी यहाँ बसेर मर्नु छ र, अहिले म बोल्न नसक्नु थरथर कामे रहेछ।
1: विगत केही समयदेखि त्यहाँ राधास्वामी सत्संगले मेष चलाएर खानाको बन्दोबस्त गर्दै आएको थियो, तर आइतबार राति नै उक्त टोली आफ्ना भाँडाकुँडा खुम्लो खुट्टुरो बोकेर हिँडेपछि आज बिहान सेन्टरमा अन्यलता छायो। अबेरसम्म राज्यका तर्फबाट न पानी आयो न त खानाको कुनै प्रबन्ध भयो। अन्तत भोक सहन नसकेपछि पीड़ितहरू आफैले खल्तीको पैसा जुटाएर चिउरा र दालमोठले पेट भरे। राज्यको यस्तो गैर जिम्मेवारीपनप्रति विस्थापितहरूले आक्रोश पोखेका छन्।
6: अब यता र उता गरेर
7: हामी चाहिँ भेडा बाँसा जस्तो भयौँ कि हामीले अर्को घरमा बसेर यसरी कुङ्गेल आउँछ कुङ्गेल खान पाइन्छ भनेर बसेर मात्र त भएन नि त हाम्रो थुप्रो भए पनि त हाम्रो के अरे जस्तो भए पनि हामीलाई खोला सेन्टरमा राखेको छ भन्ने छ।
1: दाताको सहारा भन्दा राज्यको दायित्व खोजिरहेका यी विस्थापित परिवारहरूले आज सरकारलाई 11 बुधे माग सहितको साथ दिने अल्टिमेटम दिएका छन्। उनीहरूले भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई कानून बमोजिम भूस्वामित्व सहितको स्थायी अधिकार दिन माग गरेका हुन्। यदि एक हप्ताभित्र ठोस निर्णय नभए थापा थलीकै पुरानो भग्नावशेषमा फर्किने उनीहरूको चेतावनी छ। भोक अपमान र अनिश्चितताको भूमरीमा परेका यी नागरिकहरूको धैर्यताको बाँध अब फुट्न लागेको छ। होल्डिङ सेन्टरको यो रोदन र चेतावनीलाई सरकारले बेलेमान सुनेन भने काठमाण्डुका सड़क फेरि अशान्त बन्ने देखिएको छ।
8: प्रतिनिधि सभामा आज विभिन्न नौवटा मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ। विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदले बजेटका थुप्रै शीर्षकमा असन्तुष्टि जनाउँदै 12 खर्चका कटौतीका प्रस्ताव पेश गरेका छन्। आज छलफल भएका मन्त्रालयका सम्बन्धित मन्त्रीले भोलि संसदमा जवाब दिने कार्यतालिका छ। यस्तै मन्त्रालयका बजेटमाथि छलफल हुने र बिहिबार सम्बन्धित मन्त्रीले जवाब दिने संसद सचिवालयले जनाएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतका चारवटा संशोधित समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका चार सांसदहरूको जिम्मेवारी हेरफेर गरिएको छ। आज बसेको प्रतिनिधि सभा बैठकले उक्त हेरफेरलाई सहमति दिएको हो। नयाँ जिम्मेवारी अनुसार रासोपा सांसद राम लामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिबाट पूर्वाधार विकास समितिमा र बोधनारायण श्रेष्ठ पूर्वाधार समितिबाट अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुग्नु भएको छ। त्यस्तै मनिष शाहलाई उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिबाट सार्वजनिक लेखा समितिमा र बुद्ध रत्न महर्जनलाई सार्वजनिक लेखाबाट उपभोक्ता समितिमा हेरफेर गरिएको छ।
8: सभामुख डीपी अर्यालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद हलको निरीक्षण गर्दै काम छिटो सम्पन्न गर्न कड़ा निर्देशन दिनुभएको छ। आज संसद सचिवालयका कर्मचारी सहित निरीक्षणमा पुग्नुभएका सभामुख अर्यालले निर्माण कार्यमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउनु भएको हो। गत जेठ 15 गतेको बजेट भाषण यही नयाँ हलबाट गर्ने भनिए पनि अहिलेसम्म भवन तयार हुन सकेको छैन। निरीक्षणका क्रममा सभामुख अर्यालले निर्माण पक्षलाई हल तयार हुने एकिन मिति तोक्न निर्देशन दिँदै ढिलाइ भएमा दैनिक 1 करोड़ रूपियाँ जरिवा तिराउने चेतावनी दिनुभएको छ। शहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न निर्देशन दिँदै उहाँले रात दिन काम गरेर भए पनि प्रतिबद्धता पूरा गर्नुपर्ने र यस्तो ढिलासुस्ती राष्ट्रकै अपमान भएको बताउनु भएको छ।
1: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताको मुख्य चाहना नै सुशासन प्रभावकारी सेवा प्रभाव र मुलुकको तीव्र विकास भएको बताउनु भएको छ। लोकसेवा आयोगको वार्षिक सभा अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जनताको चाहना पूरा गर्न राज्य संयन्त्र र कर्मचारी तन्त्रलाई समयानुकूल जनमुखी सेवामुखी प्रविधि मैत्री र परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिनुभयो। अनुशासित नैतिकवान र राष्ट्रप्रति समर्पित कर्मचारीले मात्र प्रविधि र स्मार्ट सेवा प्रवाह मार्फत नागरिकको मन जित्न सक्ने उहाँको भनाइ छ।
8: नेपालमा डीएनए परीक्षणका लागि तत्काल छुट्टै कानून र डीएनए डेटा बैंक स्थापना गर्न विज्ञले सरकारलाई सुझाव दिएका छन्। संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा राष्ट्रिय विधि प्रयोग विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा बोल्दै विज्ञहरूले छुट्टै डीएनए ऐन आवश्यक भइसकेको बताएका हुन्। छलफलका क्रममा विज्ञहरू ओम प्रकाश शर्मा गोपाल चौधरी र निराजन थापाले उपकरण अभावका कारण फेरेन्सिक ल्याबमा नमूना चाङ लागेर बसेको खुलासा गर्नुभएको छ।
1: नेपालले आज रातीदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ। लामो समयको कूटनीतिक र प्राविधिक तयारीपछि नेपालले भारतीय प्रसारण लाइन प्रयोग गरी बंगलादेशमा औपचारिक रूपमा जलविद्युत निर्यात शुरू गरेको हो। बंगलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीका अनुसार ऊर्जा व्यापारको यो नयाँ सृजन आज मध्यरातीदेखि शुरू हुँदैछ। दुई देशबीच भएको सम्झौता अनुसार प्रत्येक वर्षको जून 15 असारको मध्यदेखि नोभेम्बर 15 कार्तिकको मध्यसम्म नेपालले बंगलादेशलाई बिजुली उपलब्ध गराउनेछ।
8: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ। उहाँले अनावश्यक वा अतिरिक्त रकम माग गरिएमा त्यसको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर 1151 तत्काल जानकारी गराउन सेवाग्राहीलाई अनुरोध गर्नुभएको छ। पदभार ग्रहण गरेपछि जनगुनासोको सुनवाई र शीघ्र समस्या समाधानलाई प्राथमिकतामा राखेका मन्त्री श्रेष्ठको निर्देशन अनुसार मन्त्रालयले सेवा प्रवाहलाई थप प्रभावकारी पारदर्शी र जवाफदेह बनाउने प्रयास गरिरहनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: account open, activate any karobar, sa cilej sanga. Busy life easy, but now they hurry din. Global Smart Plus, life ko pesma banking.
1: दाई एक कप चियाको 30 रुपैयाँ कस्तो महँगो आजकल त किन्ने कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल
1: हो र
2: हो नि एनसेलमा अब मात्र 18 रुपैयाँमै एक दिनको लागि 30 मिनेट अल नेपाल कलसँग मज्जाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै *123# डायल गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरीद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर मधेस सरकारले आगामी आर्थिक वर्ष 2084 लागि 1,13,86,00,000 बजेट ल्याएको छ आज अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश सभामा उक्त बजेट प्रस्तुत गर्नुभएको हो बजेटमा चालुतर्फ 14,66,32,00,000 र पुँजीगत तर्फ 26,47,53,00,000 खर्च प्रस्ताव गरिएको छ जुन कुल बजेटमा चालुतर्फ 35.57% र पुँजीगत तर्फ 64.35% हुन आउँछ
5: का लागि 32,99,99,00,000 रूपियाँको बजेट ल्याएको छ प्रदेशका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरसनले सोमबार प्रदेश सभामा सो आकारको बजेट प्रस्तुत गर्नुभएको हो कुल विनियोजन मध्ये चालुतर्फ 12,72,37,78,000 अर्थात 38.5% र पुँजीगत तर्फ 20,02,61,22,000 अर्थात 60.68% र वित्तीय व्यवस्थापनतर्फ 25,00,000 अर्थात कुल विनियोजनको 0.76%
4: बागमी आर्थिक वर्षमा कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयका लागि 6,71,00,000 बजेट विनियोजन गरेको छ प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले कृषि तथा पशुपन्छी क्षेत्रको विकास तथा कृषकहरूको सहसेवा तथा वन तथा वातावरण र पर्यावरणको क्षेत्रमा कार्यक्रम तयार गरिएको छ
5: कोशी प्रदेश सरकारले पूर्वाधार विकासमा 12,38,00,000 रूपियाँ बजेट विनियोजन गरेको छ जसमध्ये प्रदेश सरकारले पालिका जोड्ने सड़क निर्माणका लागि 4,00,000,000 रूपियाँ र जनता आवासलाई 4,50,00,000 रूपियाँ विनियोजन गरेको छ कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले आगामी आर्थिक वर्ष 83-84 को बजेट आज प्रस्तुत गर्दै यस्तो बताउनु भएको हो
4: लुम्बिनी प्रदेशको मन्त्री परिषदले भने आगामी आर्थिक वर्ष 2083-84 को बजेट स्वीकृत गरेको छ आज बसेको मन्त्री परिषदको बैठकले आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक तथा आर्थिक विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गरेको हो बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ
5: अहिले लुम्बिनीमा बजेट प्रस्तुत गर्ने क्रम चलि रहेको छ उता कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बजेट घटेको छ चालू आर्थिक वर्षमा यो मन्त्रालयका लागि 2,57,00,000,000 बराबर बजेट थियो तर आगामी आर्थिक वर्ष 83-84 लागि 2,52,87,68,000,000 विनियोजन गरिएको अर्थमन्त्री राजीव विक्रम शाहले बताउनु भएको छ
4: सत्तारूढ़ दलका सांसदहरूबीच बजेट भागवण्डामा सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति भने अनिश्चित भनेको छ साँझ 5 बजे बजेट प्रस्तुत गर्ने कार्यसूची निर्धारण गरिए पनि उक्त समयमा बजेट आउन नसक्ने भन्दै सरकारले प्रदेश सभा सचिवालयसँग राति 9 बजेसम्मका लागि समय सार्न माग गरेको सचिवालयले जनाएको छ
5: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिनुभएको छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सड़क अनुगमनका क्रममा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उपसभापति शर्माले प्रधानमन्त्रीलाई यस्तो आग्रह गर्नुभएको हो एक भिडियो सन्देश जारी गर्दै शर्माले जिम्मेवार पदमा रहेका व्यक्तिको बोली संयमित हुनुपर्नेमा जोड़ दिनुभएको छ
4: सरकारले सर्वोच्च अदालत अन्तर्गत रहेको 66 वर्ष पुरानो ऐतिहासिक केन्द्रीय कानून पुस्तकालय खारेज गर्ने तयारी गरेको छ खर्च कटौतीको बहानामा सरकारले पुस्तकालय बन्द गर्न लागेको भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले गम्भीर आपत्ति जनाएको छ बारका महासचिव केदार प्रसाद कोइरालाले आज विज्ञप्ति जारी गर्दै न्यायाधीश कानून व्यवसायी र विद्यार्थीहरूका लागि अति आवश्यक यो बौद्धिक थलोलाई बिना कारण खारेज वा गाउने कार्य नगर्न सरकारसँग आग्रह गर्नुभएको छ
5: सरकारले सामुदायिक विद्यालयका शिक्षकको सरूवा प्रक्रियामा कड़ाई गर्दै देशभरका स्थानीय तहमा तीन बुदे परिपत्र गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदमा जिल्लान्तर वा अन्तर स्थानीय तह सरूवा गर्न रोक लगाएको हो। यस्तै खुद पुलमा रहेका शिक्षक पदमा सरूवा नगर्न र 75% कार्य सम्पादन मूल्यांकनका आधारमा हुने बढ़ुवाको नतिजा नआएसम्म सरूवा सहमति नदिन समेत निर्देशन दिएको छ।
4: सर्वोच्च अदालतले नेपालगंजको बहुचर्चित चेतन मानन्धर हत्या प्रकरणमा मुछिएका सातजनाको जन्म कैदको सजाय उल्टाएर 5-5 वर्ष मात्रै कैद सजाय हुने फैसला गरेको छ। समूहगत अपराधमा जोड़िएका उनीहरू हरेकको अलग अलग भूमिका नजरअन्दाज गरी सबैलाई एकमुष्ट रूपमा जन्म कैद गर्दा चर्को हुने भने सर्वोच्च अदालतले सातजनाको कैद सजाय घटाएर 5 वर्षमा सीमित गरेको हो।
5: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आगामी साउन 1 गतेदेखि स्नातक तहका बीए बीएड बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने भएको छ। परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 देखि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। अनलाइन प्रक्रियालाई सहज बनाउन बल्खुमा हेल्प डेस्क स्थापना गरिएको छ।
4: वीर अस्पतालले 24 घण्टा लगातार ड्यूटी गरेका आवश्यक चिकित्सकहरूलाई बिहानको वार्ड राउण्ड सकिएपछि अनिवार्य रूपमा छुट्टी दिने भएको छ। प्रशिक्षार्थी चिकित्सकहरूले श्रम ऐन अनुसार दैनिक बढ़ीमा 12 घण्टा ड्यूटी र ओभरटाइम भत्ताको माग गर्दै आन्दोलन गरिरहेका बेला अस्पतालले यस्तो परिपत्र गरेको हो।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिका स्थित साज गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा, सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दलबहादुर बुढा विरूद्ध 7,15,916 रूपियाँ बिगो माग्दा विषय आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरिएको जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर आगामी आर्थिक वर्ष 2083-84 का लागि काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम ध्वनिमतका साथ पारित भएको छ। राष्ट्रिय सभा गृहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा आज बसेको नगरसभाको अधिवेशनले यो नीति तथा कार्यक्रम पारित गरेको हो। कार्यवाहक प्रमुख डंगोलले 11 क्षेत्र समेटेर प्रस्तुत गर्नुभएको 101 बुँदे नीति तथा कार्यक्रममा काठमाडौँको ऐतिहासिक सांस्कृतिक सम्पदा र आधुनिक शहरी सभ्यतालाई मुख्य आधार बनाइएको छ। महानगरले आगामी वर्षको बजेट तथा कार्यक्रम असार 4 गते दिउँसो 3 बजे बस्ने नगरसभाको बैठकमा पेश गर्ने भएको छ।
2: श्रम बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गर्दै देशैभित्र मर्यादित रोजगारी सिर्जना गर्न सरकारी निकाय र निजी क्षेत्रबीच एकीकृत सहकारी हुनुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौँमा आयोजना गरेको निजी क्षेत्रको संलग्नतामा रोजगार सेवा केन्द्रको प्रभाव कार्य संचालन रणनीति सम्बन्धी राष्ट्रिय कार्यशालामा सहभागी वक्ताले यस्तो धारणा राखेका हुन्। रोजगार सेवा केन्द्रहरू र निजी क्षेत्रबीचको विद्यमान सहकार्य र संलग्नताको विस्तृत अवस्थागत अध्ययन गरी रोजगार सेवा केन्द्र र रोजगारदाता तथा शिव विकास तालिम प्रदायक बीच दिगो प्रभावकारी र परिणाममुखी साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित कार्यशालामा बदलिदो विश्वव्यापी श्रम बजार प्रविधिको बढ़दो प्रभाव र नेपालका रोजगार सेवा केन्द्रलाई बजारको मागमा आधारित बनाउने उपायबारे गहन छलफल भएको छ।
1: अघिल्लो दिन 4 अंक घटेको शेयर बजार आज 12.26 अंकले ओह्रालो लागेको छ। आजको कारोबारपछि नेप्सी परिसूचक 2711 अंकमा कायम भएको छ। शुरूआती कारोबारमा बजारले बढ़ने संकेत देखाए पनि 15 मिनट पनि टिकेन। 11:15 बजेपछि दिनभर नेप्सी रातो अंकमा रह्यो। आज कारोबार रकम सामान्य बढ़ेको छ। अघिल्लो दिन 4.34 अर्ब कारोबार भएकामा आज 4.41 अर्ब कारोबार भएको छ। 73 कम्पनीको मूल्य बढ़दा 188 घट्यो भने 12 स्थिर रह्यो। उत्पादन बाहेक सबै समूहका सूचक ओह्रालो लागेका छन्। उत्पादन भने 0.11% बढ़ेको छ।
2: अब विदेशका खबर। युक्रेनमाथि रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 9 जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किव स्थित ऐतिहासिक डोरमिशन क्याथेड्रलमा आग लागि हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीले बताएका छन्। अधिकारीका अनुसार किवमा भएको आक्रमणमा 4 जनाको मृत्यु भएको छ भने उत्तर पूर्वी शहर खार्किवमा रूसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा 5 जना उद्धारकर्मीको ज्यान गएको छ।
1: अमेरिका र इरानबीच सम्झौता हुने भएपछि कच्चा तेलको मूल्य 3 महिना यताकै कम बिन्दुले घट अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। आजको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल 4.33 डलर अर्थात करिब 5% घटेर 83 डलरमा पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट पनि 4.54 डलर अर्थात 5.35% घटेर प्रति ब्यारेल 80.34 डलरमा कारोबार भइरहेको रोइटर्सले जनाएको छ। दुवै सूचक मार्च 10 यताकै न्यून स्तरमा झरेका हुन्।
2: बेलायतमा अब 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाइने भएको छ। प्रधानमन्त्री केयर स्टारमरले बालबालिकाको सुरक्षा र मानसिक स्वास्थ्यका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै प्रतिबन्धको घोषणा गरेका हुन्।
1: अब खेलकुद फिफा विश्वकप 2026 अन्तर्गत आज पनि विभिन्न रोमाञ्चक खेलहरू हुँदैछन्। आज राति 10:15 पूर्व विजेता स्पेन र पहिलो पटक विश्वकपमा डेब्यू गरिरहेको केप भर्ड बीच प्रतिस्पर्धा हुनेछ। यस्तै राति 1:15 बेल्जियम र इजिप्ट आम्ने सामने हुँदा बिहान 4:15 साउदी अरब र उरुग्वे बीच प्रतिस्पर्धा हुनेछ। भोलि नै हुने अर्को खेलमा बिहान 7:15 इरानले न्यूजील्याण्डको सामना गर्ने तालिका रहेको छ। यसैबीच अमेरिका र इरान बीच जेनेभामा शान्ति सम्झौताको तयारी भइरहँदा इरानको राष्ट्रिय फुटबल टोली अमेरिकाको लस एन्जल्स पुगेको छ। भिसा समस्याका कारण यसअघि मेक्सिकोमा तालिम गरिरहेको इरानी टोली दुई देशबीचको राजनैतिक विवाद र तनावका बावजूद पहिलो खेलका लागि अमेरिका पुगेको हो।
2: भारतको दिल्लीमा आयोजना हुने एसियाली फेन्सिङ च्याम्पियनशीपमा सहभागी हुन 16 खेलाड़ी सहित 19 सदस्यीय नेपाली टोली भोलि मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। जुन 18 देखि 24 तारीकसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाली खेलाड़ीले फोइल र ईपी प्रतिस्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजन लाल श्रेष्ठले जानकारी दिएका छन्।
1: र बंगलादेशका राष्ट्रिय क्रिकेट खेलाड़ी नईम हसनमाथि भएको प्रहरी दुर्व्यवहार र कुटपिटको घटनालाई लिएर देशव्यापी रूपमा आक्रोश बढ़ेपछि 3 प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ। गत शुक्रबार राति चट्टोग्राममा घटेको उक्त घटनाको सत्य तथ्य पत्ता लगाउन सरकारले 3 सदस्यीय छानबिन समिति समेत गठन गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: होल्डिङ सेन्टरमा सुकुम्बासी भोक भोकै सरकारलाई खुला चुनौती, पुनर्वास नभए पुरानै बस्ती फर्किने 7 अल्टिमेटम।
1: साथै छ प्रदेशले बजेट ल्याए, कर्णालीमा भूमि मन्त्रालयको बजेट घट्यो, सुदूरपश्चिममा अनिश्चित, निर्माणाधीन नयाँ संसद हल छिटो तयार गर्न सभामुखको निर्देशन। नेपालले आज रातीदेखि 40 मेगावट बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्दै
2: खर्च कटौतीका नाममा कानून पुस्तकालय खारेज गरिँदै निर्णय सचाउन बारको माग। शिक्षक सेवा आयोगले मागेका पदमा जिल्लान्तर र अन्तर स्थानीय तहसरूवा रोगका तिर्वीको ट्रान्सक्रिप्ट अब अनलाइनबाटै।
1: युक्रेनमाथि रूसी आक्रमण, 9 मृत्यु, अमेरिका र इरानबीच सम्झौता हुने भएपछि 3 यताकै धेरै बिन्दुले घटे कच्चा तेलको भाव, 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने बेलायती प्रधानमन्त्रीको घोषणा।
2: र फिफा विश्वकपमा आज राति 4 रोमाञ्चक खेल हुँदै स्पेन र केप भर्द भिड्ने। एसियाली फेन्सिङ च्याम्पियनशीपमा नेपाल सहभागी हुँदै 19 सदस्यीय टोली भोलि भारत जाने।
1: हस्तका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क डटकमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: Radio NRN 99.1.
1: ओए साथी हेर न यो के खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यस्तो हे यतिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
0: नेपाल सरकार विज्ञापन हो
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1 सबैका लागि सूचना
6: नेपाली रेडियो नेटवर्क रेडियो NRN 99.1 मा यो हो फिल्मी मेलोडी

0: जाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिणमाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-6

0: बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोग रेडियो दिदी बहिनी 95.2 मेघहर्जको सहकार्यमा कुष्म नगरपालिका पर्वत
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेघहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक। कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़। स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिदा कार्यान्वयनमा चुनौती थपिने संकेत।
1: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन।
0: रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू। अतिक्रमित सरकारी जग्गा किनबेच गर्न रोका। निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालको निर्देशन। काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी।
2: सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
0: सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउने नेपाल भारत सहमत। साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप आवेदन अनलाइनबाट मात्रै। रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी।
3: मल आउने क्रममा छ, अब छिटोमा यो असारको अन्तिम सम्ममा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: धान रोपाईको मुखमा किसान फेरि रासायनिक मलको अभाव झेल्न बाध्य भएका छन्। सरकारको पर्याप्त मल मौजात रहेको दावी र किसानको भोगाईबीच ठूलो अन्तर देखिएको छ। हरेक वर्ष दोहोरिने यो समस्या समाधान गर्न समयमै मल खरिद र प्रभावकारी वितरण आवश्यक छ। किसानलाई रातभर लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने आवश्यक छ। कृषि उत्पादन र खाद्य सुरक्षाका लागि सरकारले यस विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: सिंहदरबार स्थित निर्माणाधीन संसद हल तत्काल सम्पन्न गर्न सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको छ। आज भवनको निरीक्षण गर्दै तत्काल सम्पन्न हुने अवस्था नभए निर्माण कम्पनीलाई दिनको 1 करोड़ जरिवाना लगाउने चेतावनी दिनुभएको हो। सीआईएनसँग कुरा गर्दै संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
2: निर्माण भइरहेको संघीय संसदको भवन साथसाथै सचिवालयका अन्य आवश्यक भवनहरूको सन्दर्भमा चाहिँ यसअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने थियो होइन, तर अझै पनि निर्माण सम्पन्न भइसकेको चाहिँ छैन। हामीले अहिले बहुद्देश्य हलबाट नै प्रदेश सभाको बैठक सञ्चालन गर्नु परिरहेको छ भने राष्ट्रिय सभाको हकमा चाहिँ हाम्रो पुरानो कृषि सहकारी प्राकृतिक स्रोत समितिको हलमा गर्नु परिरहेको छ। अब आफ्नै प्रोजेक्ट नभएको हुनाले, खास गरी शहरी विकास मन्त्रालयले हेर्ने भएकोले, यसको बारेमा कहिले निर्माण सम्पन्न हुन्छ भनेर सचिवालयले एकैसाथ भन्न चाहिँ सक्दैन, तर सामान्यतया हेर्दा अवलोकन गर्दा चाहिँ अझै पनि केही समय लाग्ने नै देखिन्छ। म्याद अवधिभित्र निर्माण सम्पन्न नभएको अवस्थामा केही कानूनी प्रावधानहरू छन् सार्वजनिक खरिद ऐन नियमावलीहरूतिर, त्यस्तोमा चाहिँ निश्चित रकम जरिवाना स्वरूप वसुल्न सकिन्छ भन्ने केही प्रावधानहरू छन्, त्यो विषय हो।
5: गत जेठ 15 गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन। त्यस क्रममा उहाँले हल तयार गर्ने एकिन मिति भन्न निर्देशन समेत दिनुभयो। शहरी विकास मन्त्री र सचिवबाट

0: नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी र अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न पत्राचार गरेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया शुरू गरिएको हो। नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानमाथिको छलफल गर्न नेपाल र भारतीय उच्च स्तरीय टोलीबीच कञ्चनपुरमा छलफल भएको छ। बैठकमा सीमा व्यवस्थापन, सुरक्षा, आवतजावतको सहजता, सीमा स्तम्भहरूको अवस्था तथा दुवै देशको साझा चासोको अन्त्य अन्य विषयमा छलफल भएको छ। छलफलमा नेपाल र भारतका सुरक्षा निकाय तथा प्रशासनिक तहका अधिकारीहरूको सहभागिता रहेको थियो। दुवै देश बीचको सीमा क्षेत्रमा देखिएका समस्या समाधान समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बैठकमा छलफल भएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहन चन्द्र जोशीले सीआईएनसँग जानकारी दिनुभयो।
1: फिल्ड सर्वे टिम भन्ने छ नाति विभागको र उता इण्डियाको पनि दुई देशको चाहिँ टिमहरू छ यो सीमा नापि सम्बन्धी, अनि उहाँहरूले चाहिँ कार्य गरिराख्नु भएको थियो 3 महिनादेखि। अनि पहिलो मिटिङ चाहिँ उता लखिमपुर खिरीमा भएको थियो, अनि यो दोस्रो मिटिङ चाहिँ यहाँ भएको हो। उहाँहरूको चाहिँ अब अहिलेको काम चाहिँ सम्पन्न भइसकेर चाहिँ यो भारतसँग सिमाना जोडिएका नेपालका 5 जिल्ला र भारतका पनि 5 जिल्लाको उतापट्टिको डीएम सहितको टोली र यतातिर चाहिँ सीडीओ सहितको टोलीको चाहिँ सहभागिता थियो।
0: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय पनिकाले स्नातक तहका विभिन्न संकायको ट्रान्सक्रिप्टका लागि अनलाइनबाट मात्र आवेदन लिने व्यवस्था गर्ने भएको छ। पनिकाले आज एक सूचना जारी गर्दै आगामी साउन 1 गतेदेखि 4 वर्ष स्नातक तह अन्तर्गतका बीए, बीएड, बीएससी र बीबीएस कार्यक्रमको ट्रान्सक्रिप्टका लागि अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने जानकारी दिएको हो। परीक्षा नियन्त्रक डाक्टर लक्ष्मण पौडेलका अनुसार साउन 1 गतेदेखि उल्लेखित शैक्षिक कार्यक्रमहरूको ट्रान्सक्रिप्टका लागि भौतिक रूपमा आवेदन संकलन गरिने छैन। सरकारले भारतसँग G2G सम्झौता अन्तर्गत पहिलो चरणमा 50,000 मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं कृषि सामग्री कम्पनी लिमिटेड केन्द्रका अध्यक्ष डाक्टर रामकृष्ण श्रेष्ठका अनुसार किसानहरूको तत्काल माग र आवश्यकतालाई सम्बोधन गर्न पहिलो लट अन्तर्गत यो परिणामको मल आयात गर्न लागि हो। पहिलो चरणमा आयात गरिने कुल 50,000 मेट्रिक टन मलमा 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी छ। मन्त्रालयले उपलब्ध वित्तीय स्रोत, बजेट र सरकारी प्रक्रियाका आधारमा पहिलो चरणको आयात प्रक्रिया अघि बढ़ाएको हो। उक्त मल नेपाल आइपुग्ने डाक्टर श्रेष्ठले सीआईएनलाई जानकारी दिनुभयो।
2: नेपाल र भारत बीच चाहिँ यो रासायनिक मल खरिद सम्बन्धी एउटा हाम्रो एमओयू पनि छ। 30,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपीको लागि अग्रिम भुक्तानीको लागि हामीले एलसी खोलिसकेको अवस्था हो। त्यसपछि अब यो छिटै नै यो अग्रिम भुक्तानी पनि जाने प्रक्रियामा छ। अनि यो मल चाहिँ हामीले चाहिँ अब यो असारको अन्तिमदेखि साउनमा आउने अपेक्षा गरेका छौँ। अब उहाँहरूलाई हाम्रो अहिले यहाँ धान रोपाईको सिजनमा मलको अलिकति कमी हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै छिटो आपूर्ति गरिदिनुको लागि हामीले यो मिटिङ हुन्छ, जोइन्ट स्टेयरिङ कमिटी भन्ने संयुक्त हुन्छ, यहाँबाट मैले रिप्रेजेन्ट गर्छु, उताबाट डिपार्टमेन्ट अफ फर्टिलाइजरको जोइन्ट सेक्रेटरीले रिप्रेजेन्ट गर्छ। त्यो मिटिङमा नै हामीले अनुरोध गरेका छौँ र यसरी प्रक्रिया अगाडि बढेर अब मलाई आउने क्रममा छ। अब छिटोमा यो असारको अन्तिम समयमा आउँछ कि भनेर हाम्रो उहाँहरूसँग एक हिसाबले सम्पर्क कुराकानी भइरहेको अवस्था हो।
0: यसअघि मन्त्री परिषद बैठकले भारतबाट कुल 80,000 मेट्रिक टन रासायनिक मल खरिद गर्न मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो, जसमा 60,000 मेट्रिक टन यूरिया र 20,000 मेट्रिक टन डीएपी समावेश छ। मन्त्री परिषदबाट स्वीकृत कुल परिणाम मध्ये पहिलो चरणको खरिद सम्पन्न भएपछि बिक्री रहेको 30,000 मेट्रिक टन मल पनि दोस्रो चरणमा आयात गरिने मन्त्रालयले जनाएको छ। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत आज राति समूह चरणका 2 र बिहान 2 खेल हुँदैछन्। समूह एच अन्तर्गत स्पेन र काबो भेट्दै नेपाली समय अनुसार राति 9:45 मा ओमान आमान्य सामान्य हुनेछन्। त्यसपछि समूह जीमा

0: बेल्जियम र इजिप्ट बीचको खेल राति 12:45 शुरू हुनेछ। यस्तै भोलि बिहान 3:45 समूह एचमा साउदी अरेबिया र उरुग्वे भिड्ने छन् भने बिहान 6:45 समूह जीमा इरान र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। समूह चरणका यी खेलहरू टोलीहरूको नकआउट चरण प्रवेश सम्भावना निर्धारणका लागि महत्वपूर्ण मानिएका छन्।
1: एक बुरा रासायनिक मलका लागि रातदेखि नै लाइन बस्नुपर्ने किसानको बाध्यता।
2: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छन्, एक बोरालाई पनि लाइन लागेका छन्। अब यो कहिलेसम्म लाइन लाग्ने हो, अब अरू त के भन्नु छ र।
1: रोपाईको दिन नजिकिँदै मल अभावले किसानमा चिन्ता थपिँदै रिपोर्ट सँगै सरसफाई कर्मीको सम्मानजनक जीवनका लागि गर्नुपर्ने काम, स्वास्थ्य सुरक्षा र अधिकारका सवाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी

0: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
1: प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँ बजेट विनियोजन गरेको छ, जसमा चालूतर्फ 14 अर्ब 66 करोड़ 32 लाख अर्थात 35.54% र पूँजीगततर्फ 26 अर्ब 47 करोड़ 53 लाख अर्थात 64.36% बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको अनुमानित खर्च बिहोर्ने स्रोततर्फ आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट 11 अर्ब 22 करोड़ 75 लाख संकलन गर्ने र संघीय सरकारबाट राजस्व बाँडफाँड बाफत 12 खर्ब 83 करोड़ प्राप्त गर्ने अनुमान गरिएको अर्थमन्त्री युवराज भट्टराईले बताउनुभयो। कृषिको उर्वर मानिने मध्य प्रदेशले प्रहरी ऐन कार्यान्वयनका लागि पहिलो पटक प्रहरी भर्नामा बजेट विनियोजन गरेको छ।
2: राष्ट्रिय अर्थतन्त्रमा देखिएको विविध उतार चढ़ावका बीचमा पनि मध्य प्रदेशले आफ्नो आर्थिक गतिविधिलाई चलामायन बनाउन निरन्तर प्रयास गरिरहेको छ।
1: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66 अर्ब 93 करोड़ र 33 लाख रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सदनमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22 अर्ब 96 करोड़ 19 लाख रूपियाँ अर्थात 34.31% र पूँजीगततर्फ 43 अर्ब 97 करोड़ 14 लाख रूपियाँ अर्थात 65.69% विनियोजन गरिएको बताउनुभयो।
2: बागमती प्रदेशको प्रतिवृत्ति आय सबै प्रदेशको भन्दा बढी अर्थात 2644 अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ।
1: कृषिको आधुनिकरण, उत्पादन लागत न्यूनीकरण र उत्पादकत्व वृद्धि गर्न कृषि आन्तरिकीकरण कार्यक्रमलाई निरन्तरता दिन 1.96 करोड़ विनियोजन गरेको गण्डकी प्रदेश सरकारले 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री जित बहादुर शेरचनले पूँजीगततर्फ 60% भन्दा बढ़ी बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
3: प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ।
1: कृषि क्षेत्रमा रैथानी बाली सड़क करिडोरहरूमा स्थान र मौसम अनुसार पशुपालन, फलफूल, खेती तथा कृषिजन्य उत्पादनका लागि प्राथमिकतामा राखेर कृषिमा 1.78 अर्ब बजेट विनियोजन गरेको लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 37 अर्ब 38 करोड़ 45 लाख रूपियाँको बजेट विनियोजन गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धरेन्द्र कार्कीले पूँजीगततर्फ 22 अर्ब 71 करोड़ 65 लाख 40 हजार रूपियाँ तथा चालूतर्फ 11 अर्ब 11 करोड़ 27 लाख 10 हजार रूपियाँ विनियोजन गरेको बताउनुभयो।
4: यस बजेटले प्रादेशिक संरचनाको सुदृढीकरण, सहज एवं गुणस्तरीय सेवा प्रवाह, सुशासन अभिवृद्धि तथा नागरिक सन्तुष्टि कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सबल बनाउन टेवा पुर्याउने विश्वास दिएको छु।
1: कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेट भन्दा करिब 5% बढ़ी बजेट सार्वजनिक गरेको छ। कुल विनियोजन मध्ये चालूतर्फ 7 अर्ब 97 करोड़ 51 लाख 1 हजार अर्थात 23.64% बढ़ी बजेट विनियोजन गरेको हो। कर्णालीमा कृषिमा बजेट घटेको छ भने भौतिक पूर्वाधार तथा शहरी विकासमा बजेट बढ़ाएको कर्णालीले ऊर्जामा भने 4 अर्ब 81 करोड़ विनियोजन गरेको छ। आर्थिक मामिला तथा मन्त्री राजीव विक्रम शाहले एक घर एक धारा र भेरी लिफ्टिङ जस्ता ठूला खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताउनु भएको छ।
5: सुखारी कर्णाली वासीको सपना साकार पार्न प्रदेशको चालू आवधिक योजना र प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समेतले तय गरेको सुशासन, सामाजिक न्याय र समृद्ध कर्णालीको सोच र बहु
1: सरकारमा रहेका दलहरूको भागभण्डा नमिलेपछि सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रस्तुति अनिश्चित बनेको छ। बेलुकी 5 बजे बजेट पेश गर्ने कार्यसूची निर्धारण गरिए पनि सहमति भनी हुन सकिरहेको छैन। प्रदेश सभा सचिव देव बहादुर बोगटीका अनुसार सरकारले समय सार्नका लागि पत्र पठाएको छ। सुदूरपश्चिम प्रदेश सरकारले तोकेकै समयभित्र बजेट प्रस्तुत गर्न नसक्नु एक प्रतिनिधि पात्र मात्रै हो। प्रदेशमा बढ़दो राजनीतिक भागभण्डा र आन्तरिक विवादका कारण फेरबदल भइरहने सरकारका कारण कारण पनि बजेट कार्यान्वयन थप चुनौती बन्दै गएको बताउनुहुन्छ आर्थिक विश्लेषक डाक्टर चन्द्रमणि अधिकारी।
6: बजेटलाई युजुअलै हिसाबले अथवा नियमित हिसाबले हेर्नुपर्छ, तर बजेट चाहिँ अब एउटा मधेस प्रदेशले चाहिँ घटाएको रहेछ बजेट, अरूले बढाएका छन्, तर पुँजीगत खर्च चाहिँ अत्यन्त न्यून छ र समग्र बजेटको खर्च पनि न्यून छ। धेरै जसो आय चाहिँ केन्द्रीय तहबाट संघीय तहबाट जाने स्रोतमा आधारित छ। यो अवस्थामा ठूलो बजेट आकारको बजेट ल्याइएको छ, यसको कार्यान्वयन अझै पनि चुनौतीपूर्ण छ।
1: बजेटमा ठूला विकासका विषय समावेश भए पनि प्रदेशको बजेट कार्यान्वयनको अवस्था निकै कमजोर छ। प्रशासनिक ढिलासुस्ती, राजनीतिक अस्थिरता, अपर्याप्त कर्मचारी र कानूनको अभाव प्रमुख चुनौतीका रूपमा रहेको विश्लेषणहरू हुने गरेका छन्। चालू आर्थिक वर्षको समीक्षामा समेत न्यून विकास खर्च हुनुले प्रदेश सरकारको कार्यदक्षतामाथि नै प्रश्न उठाएको थियो, तर यसपटक संघीय सरकार थाई भएकाले प्रदेशमा त्यसको प्रभाव परे बजेटमा उल्लेख गरिएका महत्वाकांक्षी विकासले गति लिनेमा भने कुनै आशंका छैन।
7: कृषिको बजेट घट्दै गर्दा किसान भने धान खेतीको समयमा रासायनिक मलको जोहो कसरी गर्ने भन्ने चिन्तामा छन्। सरकारले पर्याप्त मल मौजदात रहेको भने पनि मलकै लागि किसानहरू बिहानैदेखि कृषि सहकारी संस्था धाउँदा पनि नपाएको गुनासो गर्छन्।
8: कोराही उपमहानगरपालिका एक काँडाखुटीका तुलसा रावतलाई यति बेला रासायनिक मलको आवश्यकता छ। धान खेती गर्ने समय आउँदै गर्दा उहाँलाई रासायनिक मलको आवश्यकता परेको हो। खेती गर्ने समयमा वर्षेनी हुने रासायनिक मलको अभावबाट किसानले हैरानी खेप्नु परेको उहाँ बताउनुहुन्छ।
9: मलको लागि हामी बिहानदेखि यहाँ आथ्यौं, अब दुई बोराको लागि पनि लाइन लागेका छौँ, एक बोरालाई पनि लाइन लागेका छौँ।
8: काँडाखुटीका अर्का किसान नवराज पन्त पनि हिजो आज मलका लागि कृषि सहकारी संस्था धाउँदै आउनु भएको छ। धान खेतीका लागि यति बेला खेत खनजोत गरिरहेका बेला मलको अभाव हुँदा चिन्ता बढेको उहाँ बताउनुहुन्छ।
10: चार बजे उठेर आम लाइन लाग्नु पर्छ, भिड छ, मलाई 17-18 बोरा मल चाहिन्छ, मल पाइँदै पाइन्न, 100 बोरा मल आछ।
8: कोराही उपमहानगरपालिका दुई रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष गुरूप्रसाद खनालले सरकारले पर्याप्त मात्रामा मल दिए किसानहरूलाई पनि यहाँबाट दिन सहज हुने भए पनि मल नै सहकारीमा पर्याप्त नभएकाले समस्या भएको उहाँ बताउनुहुन्छ। अहिले कृषि सामग्री कम्पनीबाट 150 बोरा युरिया मल आएको भए पनि 300-400 किसान लाइनमा रहेको हुँदा पुर्याउने समस्या भएको उहाँ बताउनुहुन्छ।
11: राज्यबाट हामीले मल खर्च गरेर दिइसकेपछि यहाँका किसान सदस्यहरूलाई वितरण गर्ने हो, अब राज्यले 100-150 बोरा मल एक लटमा दिनुहुन्छ, यहाँ हजारौं जना लाइनमा आउनुहुन्छ।
8: कोराहीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडमा पनि पर्याप्त मल पुगेको छैन। कृषि सामग्री कम्पनीका प्रमुख डेभिड हमालले गोदाममा स्टक देखिए पनि पूर्ण रूपमा वितरण गर्ने अवस्था नभएको बताउनुभयो। गत पुष महिनादेखि दाङ जिल्लामा कुनै पनि रासायनिक मलको आयात नभएको उहाँको भनाइ छ।
12: हामीले चाहिँ अहिले किसानको यो अहिले पिक सिजन धान बालीको भएको कारणले गर्दाखेरि केही हदसम्म सहज होस् कृषकलाई भनेर प्रदेशले निर्णय गरेर केही कोटा चाहिँ पठाएको छ।
8: सरकारले पर्याप्त मात्रामा मल खरिद गर्न नसक्ने र मल वितरण गर्ने सहकारीहरूलाई पर्याप्त मात्रामा मल उपलब्ध नगराउँदा आम नागरिकहरू आधा बोरा एक बोरा मलका लागि रातिदेखि नै लाइन बस्नुपर्ने बाध्यता छ। सुशीला ओली, सीआईएन रेडियो मध्ये पश्चिम दाङ।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। फोहोर व्यवस्थापनको मेरुदण्ड सरसफाई कर्मी तर आवश्यक सुविधाबाट टाढा,
13: दे आर द रियल हिरोज जसले चाहिँ सिटी हाम्रो पूरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै
7: सहर सफा राख्ने हातको सुरक्षामा सरकारको उदासीनता, मानवाधिकार कार्यान्वयनमा प्रश्न, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
15: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
16: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सरसफाई कर्मीहरूको सुरक्षाको प्रसंग। नेपालमा सरसफाई कर्मीहरूको यकिन तथ्याङ्क नभए पनि विभिन्न अध्ययन अनुसार करिब 20,000 सरसफाई कर्मी कार्यरत रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै करिब 2,000 सरसफाई कर्मी र 5,000 भन्दा बढ़ी फोहोर संकलन कर्मीहरू छन्। उनीहरू दैनिक रूपमा फोहोर व्यवस्थापन, ढल तथा सेफ्टी ट्याङ्की सरसफाई जस्ता जोखिमपूर्ण काममा खटिए पनि धेरैले स्थायी रोजगारी, नियमित तलब र स्वास्थ्य सुरक्षाको सुविधा पाएका छैनन्। सरसफाई कर्मीहरूको सुरक्षा, सेवा सुविधा सामाजिक सम्मान बढ़ाउन के गर्नुपर्छ भन्ने विषयमा हामीले यस क्षेत्रमा लामो समयदेखि सक्रिय दिगो विकास तथा अनुसन्धान केन्द्रका महासचिव रोशना सुवेदीसँग कुराकानी गरेका छौं।
13: दे आर द रियल हिरोज जसले चाहिँ सिटी, हाम्रो पुरै नेपाल क्लिन गर्न सबसे अहम भूमिका निर्वाह गर्नुहुन्छ। त्यही भएर हामीले कुनै पनि परियोजना गर्यो भने उहाँहरूलाई सेन्टरमा राखेर गर्छौं।
7: बाटोमा हिँड्दै गर्दाखेरि फोहोर उठाउनेले फोहोर उठाइरहेछ भने नाकुम्चार हिँड्ने बानी
13: बट लट अफ सरसफाई कर्मी जसले मलाई बाटोमा गर्दा हेलो म्याडम भन्नुहुन्छ। आई फिल प्राउड एक्चुली।
7: उहाँहरू नभइदिनु भएको भए के हुन्थ्यो होला परिकल्पना गर्दा?
13: अब नभइदिएको भए शून्य नै हुन्छ भनेर भन्दिनँ, केही न केही अरूको हुन्थ्यो होला। तर आजको अवस्थामा इनफ्याक्ट धेरै वर्षदेखि उहाँहरूले गरिरहनु भएको छ कि
7: अब अहिले गर्दाखेरि हामी सफा
13: समस्या समस्या भनेर हामी भनिरहेछौँ। उहाँहरू एभ्रिडे बिहान गर्दै हुनुहुन्छ। तपाईँको कोभिडको बेला, भुइँचालोको बेला, कुनै पनि डिजास्टरको बेलामा हामीले सुरक्षित हुन घरभित्र बस्छौँ। बट दे आर द वान्स जो चाहिँ खटिरहनु भएको छ। त्यही भएर उहाँहरूको सुरक्षाको कुराहरू, वेस्ट वर्कर्स काम गरिरहँदा उहाँहरूले पन्जा, मास्क, बिमा होइन यस्तो कुराहरूको कतिको चेतना छ त, अनि उहाँहरू काम गर्ने क्षेत्र कतिको सुरक्षित छ भन्ने यस्तो यस्तो कुराहरूमा चाहिँ हामी वेस्ट वर्कर्स सरमा र वेस्ट वर्कर्सहरू जहाँ जहाँ काम गरिरहनु भएको छ त्यस्तो प्राइभेट वेस्ट अन्टरप्राइजहरूसँग चाहिँ उहाँहरूलाई कुनै प्रकारको एफएसटिपी ग्रान्ट्सहरू दिएर या ट्रेनिङ सेन्सिटाइज गरेर पहिला तपाईँको 5-6 वर्ष अगाडिको, 10 वर्षको अगाडिको कुरा गर्नु भने मिटिङमा बोलायो भने उहाँहरू एकदमै अनकम्फर्टेबल भएर भने गलत हुन्छ कि जस्तो हुन्थ्यो न, उहाँहरूले सिकाउनुहुन्छ कि हामीलाई, किनभने एभ्री डे कुरा त उहाँहरूलाई थाहा छ नि त। हामी भन्दा हामी फिलोसफिकल पढेर रिसर्च पेपर हेरेर गर्छौँ होला भने उहाँ एभ्री डे हेर्नुहुन्छ कि
7: अनुभव
13: दे नो बेटर। त्यही भएर उहाँहरूको रेस्पेक्टफुल इन्भाइरोमेन्ट बनाउँदिन एकदमै छ।
7: क्रिएसन नेपालले त गरिरहेछ तर सरकारले चाहिँ कतिको गरिरहेछ जस्तो लाग्छ?
13: सरकारले पनि गर्दै हुनुहुन्छ। अब क्रिएसन एक्लैले गरेर पनि हुँदैन होइन, किनभने त्यो भाइबल बनाइदिने वातावरण, किनभने पोलिसी यस्तो कुराहरू भनेको सबै पोलिसी नीति नियममा टेकेर गर्नुपर्ने कुरा हो। जति पनि वेस्ट अन्टरप्राइज हुनुहुन्छ उहाँहरू पनि कुनै नियममा बाँधिएरै काम गर्दै हुनुहुन्छ।
7: तर कतिपयको हातमा अझै पनि त्यो फोहोरहरू उठाउँदै गर्दाखेरि ग्लोभ्स हुँदैन, मास्क हुँदैन, फोहोर लुगा हुन्छ नि, लुगा पुरै त्यो खालके लुगा लगाएर कति दिनसम्म पनि बसिरहनु भएको हुन्छ होइन।
13: सो द्याट्स अ स्याड रियालिटी। अब हामी वेस्ट म्यानेजमेन्ट कसरी गर्ने भनेर बिग बिग डिस्कर्सहरू गर्छौँ, तर द ग्राउन्डमा जो खटिनु भएको छ उहाँहरूलाई कति पर्सेन्टेज अफ टाइम र रिसोर्सेस इन्भेस्ट गरिरहेछौँ भन्ने कुरा हामीले सोच्नुपर्छ। हामीले हाम्रो तर्फबाट हजुर हामीले भन्ने ठाउँमा त्यही हाम्रो मुटु हुनुहुन्छ उहाँहरू आजको अवस्थामा। भोलि अब सबै कुरा मेकनाइज भयो भने उहाँहरूको अल्टरनेटिभ केही होला, तर आजको दिनमा त दे आर द वान्स नि त होइन। त्यही भएर हामीले गर्ने ठाउँ आफूले सक्ने हामी गर्छौँ। यति कहिलेकाहीँ अब उहाँहरू कम्फर्टेबल भएर आफ्नो
7: उहाँहरूसँग बसेर कुरा गर्दै गर्दा, काम गर्दै गर्दाखेरि एकदमै धेरै त्यो हुन्छ नि अनुभव सुन्दै गर्दाखेरि सबैभन्दा मन छोएको विषय के थियो?
13: फिल्स ब्याड। अब जस्तै कति कति अघि भन्नुभयो नि मास्क, ग्लोभ्सहरू लाउँदैन, उनीहरूलाई नलाउने इच्छा होइन कि। तर कतिचोटि के हुन्छ भन्दाखेरि हाम्रो नेपालको परिवेशै कस्तो गर्मी छ नि त, अझ तराईमा त कति गर्मी छ, बिचराहरू त्यो बुट पन्जा लाउँदा गाह्रो हुन्छ कि। इट्स नट द्याट दे डोन्ट वान्ट टु वेयर, दे वान्ट टु वेयर, बट कसरी त्यो अप अप भएर त काम गर्न सक्दैन। अनि कहिलेकाहीँ म सोध्छु पनि खतरा फ्यान्सी इन्फ्रास्ट्रक्चरमा उनीहरूलाई राखेर त गर्यो भने लाउँथे होला नि त होइन बाहिरतिर कति धेरै सिस्टम हुन्छ हामीले पनि त्यस्तो गरिदिन सके त गर्नुहुन्थ्यो होला भन्ने कुरा चाहिँ लाग्छ तर उहाँहरू ट्रस्ट मी उहाँहरू एकदमै खुसी भएर गर्नुहुन्छ दे अन्डरस्ट्यान्ड द भ्याल्यु अफ द वर्क दे आर डुइङ तर पहिला भन्दा चाहिँ अलिक धेरै
18: अहिले पनि अब फोहोरको सिटी बजाउँछ होइन सिटी बजाएपछि त फोहोर उठाउने गाडी आयो भन्नुभयो फोहोर आयो हरेकको दिमागमै त्यही हुन्छ फोहोर आयो
13: त्यही छ
7: सुदूरपश्चिम बाहेक सबै प्रदेश सरकारको बजेट सार्वजनिक भएको छ कृषि भन्दा पूर्वाधारमा बढ़ी जोड़ दिइएको छ तर स्रोत सुनिश्चितता बिना ठूलो बजेट विनियोजन गरिदा कार्यान्वयनमा चुनौती थपिने संकेत गरेको विज्ञहरूले बताएका छन् रावल आयोगको प्रतिवेदन कार्यान्वयन शुरू भएको छ अतिक्रमित जग्गा किनबेच गर्न रोक्का गरिएको छ निर्माणाधीन संसद भवन तत्काल सक्न सभामुख अर्यालले निर्देशन दिनुभएको छ काम नसके निर्माण कम्पनीलाई दैनिक 1 करोड़ जरिवानाको चेतावनी समेत दिइएको छ सीमा सुरक्षा र व्यवस्थापनमा सहकार्य बढ़ाउन नेपाल भारत सहमत भएको छ साउन 1 गतेदेखि त्रिवीको ट्रान्सक्रिप्ट आवेदन अनलाइनबाट मात्रै दिन सकिने भएको छ रासायनिक मलको समस्या समाधान गरिने सरकारको दावी छ र फिफा विश्वकपमा आज स्पेन कार्बो भेट्दै र बेल्जियम इजिप्ट भेट्दैछन् हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: सामाजिक रूपांतरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटेना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपैयामा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो खिच्छ
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो
3: अहिले रातिको ठीक 8 बज्यो

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमिल सेनासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न बहानामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
0: छवटा प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेशको बैठक राति 9 बजे बस्दै।
1: निर्माण व्यवसायीहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। केन्द्रीय कानून पुस्तकालय खारेज नगर्न बारको आग्रह।
0: रूसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 जनाको मृत्यु, 140,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य।
1: र एनपीएलको तेस्रो सिजनका लागि 6 खेलाड़ी रिटेन गर्ने काठमाडौँ गोर्खाजको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाई सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। गत जेठ 29 गते पश्चिम नवलप्रासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषय सेलाउन नपाउँदै दार्चुलामा भारतीय हेलिकप्टरले अनुमति बिना नेपालको आकाश प्रयोग गरेको घटना सार्वजनिक भएको छ। यसबारे विपक्षी दलले सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। नेकपा एमाले राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा कामको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ। सीमा मिसिदा बालुवाटारमा महँगो एसीमा बसेका प्रधानमन्त्री बालेन्द्र शाहलाई थाहा छ कि छैन उहाँले सोध्नु भएको छ।
3: भर्खरै मात्र सार्वजनिक चर्चामा आएको करोड़ौंको विलासी एसी जस्ता भौतिक साधनहरू बालुवाटारमा भित्र्याएर त्यहाँको शीतल र आनन्दमय कोठामा बस्नुभएका प्रधानमन्त्रीज्यूलाई सुस्ताको त्यो रातैलो घामको ताप र सीमा क्षेत्रको यथार्थ महसुस हुन नसकेको छैन होला।
0: त्यति मात्र होइन, उहाँले सीमामा नेपाली सुरक्षाकर्मी खटाउन र दार्चुलामा भारतीय हेलिकप्टर आएको बारे जवाब दिन सरकारसँग माग गर्नुभयो।
3: जेठ 29 गते घटेको सीमा घुसपैठको गम्भीर घटनालाई मध्यनजर गर्दै सुस्ताको 24 किलोमिटर खुला सीमा क्षेत्रमा 24 घण्टा सघन गस्ती सुनिश्चित गर्नका लागि सशस्त्र प्रहरी बलको स्थायी र साधन स्रोत सम्पन्न बीओपी तत्काल सुदृढीकरण गर्ने ठोस कदम चालियोस्। र अर्को विषय चाहिँ मैले दार्चुलामा बिना अनुमति हाम्रो आकाशमा अर्को मुलुकको विमान उडाएको रहस्य के हो यो सरकारसँग जवाब माग्न चाहन्छु। र सरकारको कुटनीति र सुरक्षागत लाचारी तत्काल अन्त्य होस् र सुस्ताको माटोको 1-1 इन्चको सुरक्षा सुनिश्चित गरियोस्।
0: प्रतिनिधि सभाका सांसद गुरू प्रसाद बरालले प्रधानमन्त्रीको अभिव्यक्तिकै कारण सुस्ता क्षेत्रमा भारतीय अतिक्रमण शुरू भएको बताउनु भएको छ। राज्यको उपस्थिति नहुँदा पनि त्यहाँका नागरिकले आफ्नो भूमिको रक्षा गरिरहेको उहाँको दावी छ।
4: आज प्रधानमन्त्रीले सिमाना नेपालले मिचेको कुराको अभिव्यक्ति गर्नासाथ सुस्तामा भारतीय अतिक्रमण शुरू भएको छ र नेपाली जनताले त्यसको प्रतिवाद गर्नु परिरहेको छ। राज्य उपस्थित भएको छैन, तर नागरिकले आफ्नो भूमिको रक्षा गर्दैछ।
0: प्रधानमन्त्रीको हालैको भारत भ्रमणका क्रममा सीमा समस्याका बारेमा एक शब्द पनि नबोलेकोमा असन्तुष्टि जनाउँदै वहाँले अहिले भइरहेको चीन भ्रमणमा लिपुलेक, लिम्पियाधोरा र कालापानीको त्रिदेशीय बिन्दुबारे ठोस छलफल गर्न उहाँले माग गर्नुभएको छ।
1: यस विषयमा परराष्ट्र मन्त्रालयले पनि घटनाबारे जानकारी संकलन भइरहेको र आवश्यक परे कूटनीतिक माध्यमबाट पहल गरिने जनाएको छ। जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले भने घटना बाहिर आए जस्तो गम्भीर नरहेको भन्दै बचाव गरेको छ। प्रशासन र सुरक्षा निकायको समन्वयमा विवाद समाधान भइसकेको प्रमुख जिल्ला अधिकारी दीपकराज पोखरेलले जानकारी दिनुभयो।
5: नेपाल एरियामा उनीहरूको सामान्य गस्तीको क्रममा जस्तो एउटा कलभर्ट क्रस गरेर यता आएको अवस्था रहेछ। एकदमै नर्मल छ, त्यस्तो केही छैन, सामान्य अवस्था छ। उनीहरू त्यो यतापट्टि आएको यतापट्टि चाहिँ कस्तो न भनेर चाहिँ हाम्रो संस्थाले भनिसकेको छ, तत्काल गरेरै भनिसक्यो, सकिसकेको।
1: दार्चुलामा इण्डो टिबेटियन बोर्डर पुलिस आईटीबीपीका महानिर्देशक सवार हेलिकप्टर नेपाली आकाश हुँदै उडेको विषयमा प्रशासनले भारतीय पक्षसँग ध्यानाकर्षण गराइसकेको जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीका अनुसार हेलिकप्टर नेपाली भूमिमा अवतरण नगरे पनि नेपाली हवाई क्षेत्र प्रयोग गरेको देखिएकाले भारतीय प्रशासनसँग छलफल गरिरहेको बताउनु भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी धामीले सीमा क्षेत्र निगरानीका लागि नेपाल पक्षसँग प्रविधि अभावका कारण समस्या भएको बताउनुभयो।
6: जाजामा पनि हाम्रो एटीएफको युनिटहरू छ, प्रहरी छ, तिनकरा पनि हाम्रो सेक्युरिटी बस्छ, तर छ महिना बाह्रै महिना बस्न सक्ने खालको न त्यहाँ पूर्वाधार छ, न त्यहाँ भनौँ न त्यो खालको बाटोघाटो छ, त्यहाँ चाहिँ त्यस्तो लोजिस्टिक छ, इक्विपमेन्टहरू त्यो खालको पनि छैन। त्यसले गर्दाखेरि हामीसित सर्भेलेन्स सिस्टमहरू, हामीसँग सेटेलाइटका कुरा, टेक्नोलोजीका कुरा, प्रविधिका कुरा, त्यो खालको चाहिँ अलिकति व्यवस्थापन यतापट्टि हुन चाहिँ एकदम जरुरी छ।
0: यता संघीय संसदका दुवै सदनमा विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्ष दल नेकपा एमाले अर्थमन्त्रीको राजीनामासँगै भ्रष्टाचारका फाइल खोल्नेसम्मको माग गरेको छ। संसदको माथिल्लो सदन राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता प्रेम प्रसाद दंगालले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको राजीनामा माग गर्नुभएको छ। संसदमा आर्थिक विधेयक र आय व्ययको अनुमान प्रस्तुत भइसकेपछि करको दर हेरफेर गर्ने अपराध गरेकाले अर्थमन्त्री वाग्लेले पदबाट राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको माग रहेको बताउनुभयो।
7: संसदमा राजस्व र व्ययको वार्षिक अनुमान र आर्थिक विधेयक प्रस्तुत भइसकेपछि करका दरहरू हेरफेर गरियो। यो घटनाको सत्य तथ्य तत्काल छानबिन गर्न जरूरी छ र दोषी उप कड़ा कार्यवाही गर्न जरूरी छ। यत्रो घटना नेतृत्वको संलग्नता बेगर सम्भव नै छैन। त्यसै हुनाले अर्थमन्त्रीले तत्काल राजीनामा गर्नुपर्छ र संसदीय छानबिन गर्नुपर्छ। यो हाम्रो दलको मान्यता म स्पष्ट ढंगले राख्न चाहन्छु।
0: प्रतिनिधि सभामा एमालेकी उपनेता पद्मा आर्यालले बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले विपक्षीलाई धम्काएको भन्दै टी स्टेट प्रकरणको फाइल खोल्न चुनौती दिनुभयो।
8: अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनुभयो धेरै आपत्तिजनक कुरा बताउनुभयो। म राख्न चाहन्छु कन्ना लक्षित गर्नुभयो, उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वोक्ता मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ, म आजका दिनमा पनि भन्छु, नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्। म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ। सरकारलाई भन्न चाहन्छु यो सदन मार्फत ती खुलियोस्।
0: आर्यालले भारत भ्रमणका क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अभिव्यक्त गरेको अतीतको बोझ बोक्न सक्दैनौं भन्ने भनाईबारे जवाब माग गर्नुभएको छ। बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएको भन्दै एमालेकै सांसद राजेन्द्र कुमार राईले रोस्टममा पुगेर बोल्न नमानेपछि प्रतिनिधि सभाको बैठक 15 मिनटका लागि स्थगित भएको थियो। नौवटा मन्त्रालयको बजेट शीर्षकमाथि छलफल चढ्दै गर्दा दुईजना मन्त्री मात्र उपस्थित रहेको भन्दै राईले बाँकी मन्त्री नआएसम्म नबोल्ने बताएपछि सभामुख डोल प्रसाद आर्यालले बैठक 15 मिनट स्थगित गर्नुभएको थियो। पछि केही मन्त्री आएपछि अर्को बैठक बस्यो। त्यसपछि बोल्नुभएका राईले विधिको शासनको पालना र संसदको नियमावली कार्यान्वयनका लागि आफूले पहल गरेको बताउनुभयो।
9: अघि सदन एकछिन स्थगित भयो, यो मैले यति मात्रै गरेको विधिको शासनलाई पालना गर्न र अस्ति पास भएको नियमावलीलाई कार्यान्वयन गर्नका निम्ति मैले यो सदनको निम्ति तपाईँलाई निवेदन गर्न चाहन्छु। मन्त्रीहरू आवश्यक हुन्छ भनेर स्थगित भएको यसमा तलामाथि भयो भने म क्षमा चाहन्छु।
0: राष्ट्रिय सभामा भने आज बजेटमाथिको सामान्य छलफल सकिएको छ। अस्ति 29 गते शुरू भएको सामान्य छलफलमा राष्ट्रिय सभाका सदस्यहरूले बोल्ने क्रम सकिएपछि आज अर्थमन्त्री डाक्टर वाग्लेले जवाब दिएसँगै सामान्य छलफल सकिएको हो।
1: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध भएको छ। विपक्षी दलदेखि निर्माण व्यवसायीसम्मले मन्त्रीको उक्त चेतावनीप्रति विरोध जनाएका छन्। नेकपा एमालेका सांसद गुरू बरालले विधिको शासनमा भौतिक आक्रमण र हिंसालाई स्थान नहुने बताउँदै काम नगर्ने व्यवसायलाई कानून बमोजिम दण्ड र जरिवाना गर्न सकिने बताउनु भएको छ। सुदूरपश्चिमको गोदावरीमा वन रक्षकहरूले एक महिलाको अटो भीरबाट खसालेको घटनामा पनि विपक्षी दलले सरकारकै आलोचना गरेका छन्। उनीहरूले त्यस घटनालाई शक्तिको दम्भ भनेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आज मात्रै टेम्पो खसालेको विषयमा छानबिन समिति गठन गरेको छ। मन्त्री स्तरीय निर्णय अनुसार प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आज प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिलाई 7 दिनभित्र सत्य तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न भनिएको छ।
0: नेपाल परिवेशमा शिक्षक सरुवामा थप कडाई लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
10: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन भरको।
13: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न वाहनामा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। निर्यात रोकिएपछि उत्पादित चिया गोदाममै थुप्रिएको र बजार नपाएको भन्दै उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका हुन्। यसले हजारौं मजदूर र किसानको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। एक सामग्री सहकर्मी दिनेश जोशीबाट।
14: भारतले गुणस्तर परीक्षणको नाममा 1.5 महिनादेखि नेपाली चिया निर्यातमा अवरोध गरेपछि इलामका 53 चिया उद्योग आजदेखि बन्द भएका छन्। उद्योगीहरूले निर्यात नहुँदा उत्पादन गरिएको चिया गोदाममै थन्किएको र बिग्रने जोखिम बढ़ेको भन्दै उद्योग सञ्चालन गर्न नसकिएको बताएका छन्। असार 4 गतेदेखि झापाका थप 30 उद्योग बन्द हुने जनाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार देशभर साना तथा ठूला गरी करिब 170 चिया उद्योग सञ्चालनमा रहेका छन्। यी उद्योगमा 60,000 भन्दा बढ़ी मजदूर कार्यरत छन्। विगतमा पनि नेपाली चिया भारत निर्यातमा अवरोध हुने गरेको थियो। बोर्डका निर्देशक दीपक खनाल यसपटकको अवस्था फरक प्रकृतिको रहेको बताउनुहुन्छ।
15: 2 लाख केजी चिया चाहिँ हाम्रो भारतको वेयर हाउसहरूमा पुरा भारततिर छिराइएको चिया होइन डम्पिङ भएको छ, अहिले त्यहाँ थुप्रेको छ। 10 लाख केजी भन्दा बढी चिया चाहिँ यता हाम्रो कारखानामा उत्पादन भएर ठिक्क निर्यात गर्ने अवस्थामा थुप्रिरहेको छ। पहाडी गइसकेको 2 लाख केजी, यता चाहिँ ओलारी भएको कारखानामै भएको चाहिँ 10 लाख केजी भन्दा बढी। अनि अब यो थुप्रिएपछि के भयो भने चाहिँ अब उता पुगेको पनि चिया पास गर्नमा दिँदैन, यता हाम्रो कारखानामा पनि चिया त्यो ड्रिपिङ डम्पिङै छ भनेपछि त निर्यात त नहुने हो। अब निर्यात नहुने भएपछि चाहिँ नि किन उत्पादन गर्ने भन्ने उद्योगीहरूको आयो कि किन उत्पादन गर्ने, त्यसले गर्दा हामी चाहिँ कारखाना बन्द गर्छौँ।
14: खनालका अनुसार हाल करिब 2 लाख किलो चिया भारततर्फ रोकिएको छ भने 10 लाख किलो भन्दा बढ़ी चिया नेपालकै उद्योगहरूमा थन्किएको छ। निर्यातको सुनिश्चितता नभएपछि उद्योगहरू उत्पादन नै रोक्न बाध्य भएको उहाँले सुनाउनुभयो।
15: 15,000 भन्दा बढी साना किसानहरू छन्, 120 जने चिया बगानहरूमा काम गर्ने मान्छे छन्, 170 जने प्रोसेसिङ कारखानाहरू छन् होइन। अब ती कारखानाहरू ठप्प हुने अवस्था भयो। अनि त्यस्तै गरेर सबैभन्दा अर्को प्रहार कहाँ हुने भने साना किसानहरू जसले हरियो चियापत्ती बेच्थे उनीहरूले, अब उनीहरूको हरियो चियापत्ती बिक्री नहुने भयो किनभने कारखानाले प्रशोधन नगर्ने उत्पादन नगर्ने भएपछि त त्यो चिया किन्दैन मतलब उत्पादकहरूले त सबैलाई समस्या।
14: नेपाल टी एसोसिएशनका अध्यक्ष कमल मैनालीले प्रत्यक्ष घोषणा नगरे पनि भारतले नेपाली चियामाथि प्रतिबन्ध लगाउन खोजेको बताउनुभयो। उहाँले उद्योग बन्द हुँदा हजारौं कामदारको रोजगारी गुम्ने र अरबौं रूपियाँ क्षति हुने बताउनुभयो।
16: प्रत्यक्ष रूपमा नभने पनि अप्रत्यक्ष रूपमा चाहिँ अब नेपालको चियालाई चाहिँ ब्यान्ड गर्न खोजेको हो कि दुःख दिएर नल्याऊ भन्न खोजेको हो कि जस्तो हामीले बुझेका छौँ. अहिले चाहिँ मजदुरहरू लगायत अरबौँको लगानी भएको छ चिया क्षेत्रमा, त्यो बर्बाद हुने अवस्था छ.
14: यो विषय संसदमा समेत प्रवेश गरेको छ. आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसद नरेन्द्र कुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू संकटमा परेको बताउनुभयो.
17: गुणस्तर परीक्षण भन्दै छिमेकी देश भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकाले इलामका र पाँच थरका पनि चिया उद्योगीले आजबाट चिया फ्याक्ट्रीमा ताला लगाएका छन्। भारतीय चिया बोर्डले स्ट्याण्डर्ड अपरेटिङ प्रोसिड्युर नामक नयाँ मापदण्ड लगाएको छ। टेस्टिङ रिपोर्ट आउन दुई साता बढ़ी लाग्ने, प्रतिवेदन नआएसम्म चिया बेच्न नपाइने र रिपोर्टमा थोरै समस्या आए उत्पादन भएको चिया नष्ट गर्नुपर्ने बाध्यता छ। यसले इलाम पाँच थरका 83 बढ़ी चिया उद्योगहरू बन्द गरिएको छ।
0: नेपालको संवैधानिक व्यवस्था अनुसार आज प्रदेशहरूले बजेट सार्वजनिक गर्ने दिन. यो समाचार तयार पार्दासम्म छवटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन्. बजेट प्रस्तुत गर्न सुदूरपश्चिम प्रदेश सभाको बैठक आज राति 9 बजे बोलाइएको छ. प्रस्तुत प्रदेश बजेटहरूमा उत्पादन वृद्धि, रोजगारी सृजना, कृषि आधुनिकीकरण र अधुरा पूर्वाधार आयोजना पूरा गर्ने विषयलाई साझा प्राथमिकतामा राखिएको छ. थप सामग्री सहकर्मी कृष्ण शर्माबाट.
18: कोशी प्रदेशले सुशासन, दिगो पूर्वाधार र पर्यटनमा जोड़ दिँदै 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ. कुल बजेटको सबैभन्दा ठूलो हिस्सा सड़क, खानेपानी, सिंचाई र ऊर्जा क्षेत्रको विकासका लागि विनियोजन गरिएको छ. मधेस प्रदेश सरकारले कर्मचारीको तलब 10% वृद्धि गर्दै बजेट सार्वजनिक गरेको छ. प्रदेशमा कार्यरत कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलको आधारमा तलबमा 10% वृद्धि गरेको अर्थमन्त्री युवराज भट्टराईले जानकारी दिनुभयो. साथै प्रदेश सरकार यस वर्षको बजेटको आकार गत वर्षको तुलनामा 13% घटाउँदै 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँको ल्याएको छ. बागमती प्रदेश सरकारले सबैभन्दा ठूलो आकारको 66 अर्ब 93 करोड़ 33 लाख रूपियाँको बजेट प्रस्तुत गरेको छ. प्रदेशभित्रका मुख्य राजमार्ग, सड़क, कालोपत्रे र पुल निर्माणका लागि व्यापक बजेट विनियोजन गरिएको छ. गाउँ फर्क अभियानलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेश सरकारले पनि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट विनियोजन गरेको छ. यसका साथै व्यावसायिक कृषि र कृषिजन अन्य उद्योग सञ्चालन गर्न चाहने युवाहरूलाई ब्याज अनुदान र सहुलियतपूर्ण कर्जा दिने नीति ल्याइएको छ. लुम्बिनी प्रदेश सरकारले 37 अर्ब 38 करोड़ 45 लाख रूपियाँको बजेट ल्याएको छ. विगतदेखि रोकिएका र बहुवर्षीय ठेक्का लागेका पुराना आयोजनाहरूलाई पहिलो प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको हो. कर्णाली प्रदेश सरकारले पनि चालू आर्थिक वर्षको तुलनामा 7.28% वृद्धि गरी कुल 35 अर्ब 39 करोड़ 85 लाख 48 हजार रूपियाँको बजेट सार्वजनिक गरेको छ. सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलहरू बीचको आन्तरिक राजनीतिक छलफल र विवादका कारण बजेट भाषण भने केही ढिलो गरी प्रस्तुत हुने क्रममा रहेको छ. प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जयसीले आज साँझ 5 बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति 9 बजे बस्ने गरी समय निर्धारण गरिएको जानकारी दिनुभयो.
1: काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम नगरसभाबाट सर्वसम्मत रूपमा स्वीकृत भएको छ. आज बसेको नगरसभाको बैठकले नीति कार्यक्रम संशोधन सहित स्वीकृत गरेको हो. नगरसभाको बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यपालिका सदस्यहरूबाट प्राप्त राय, सुझाव र सल्लाहलाई आधार बनाएर नीति तथा कार्यक्रम संशोधन सहित पारित गर्न प्रस्ताव पेश गर्नुभएको थियो. नगरसभाको अर्को बैठक अब असार 4 गते दिउँसो 3 बजे बस्ने भएको छ.
0: सरकारले अन्तरस्थानीय तहमा शिक्षक सर्वमा केही कड़ाई गर्दै परिपत्र गरेको छ. आज शिक्षक व्यवस्थापन समन्वय शाखाले सबै शिक्षा विकास तथा समन्वय इकाई र स्थानीय तहलाई परिपत्र गरेर शिक्षक सर्वमा 3 बुद्धि निर्देशन दिएको हो. स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर र अन्तर स्थानीय तह सरूवा गरी पदपूर्ति नगर्न भनिएको छ. त्यस्तै खुद पुल दरबन्दीमा रहेका कुल दरबन्दीमा रहेका तथा दरबन्दी कटौतीमा परेका स्थानीय तहको हकमा उक्त खुद दरबन्दीको शिक्षक पदमा सरूवा नगर्न निर्देशन दिएको छ. यससँगै बढ़ुवाका लागि निवेदन पेश भएका उम्मेद्वारको ठाउँमा पनि तत्काल सरूवा सहमति नदिन भनिएको छ. यसमा 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढ़ुवाका लागि निवेदन दिएका उम्मेद्वारको हकमा यस्तो निर्देशन जारी गरिएको हो.
1: कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले केन्द्रीय कानून पुस्तकालय न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ। बारका महासचिव केदार प्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तीमा 2050 सालमा स्थापना भएको उक्त ऐतिहासिक पुस्तकालयले न्यायका क्षेत्रमा खोज अनुसन्धान गर्ने तथा अन्य सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको हुँदा खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गर्नुभएको हो।
0: सेल्टरमा राखिएका सुंगुवासीहरूले सरकारलाई एक साताको अल्टिमेटम दिएका छन्। आफूहरूको उचित व्यवस्थापन नभएको र भोकै बस्नु परेको भन्दै उनीहरूले एक साताभित्र आफूहरूको व्यवस्थापन नभए पुरानै ठाउँमा फर्कने चेतावनी दिएका हुन्। थापाथली, गैरीगाउँ, शान्तिनगर र जड़ीबुटी लगायतका क्षेत्रबाट हटाएका उनीहरूलाई हाल किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएको छ। तर होल्डिङ सेन्टरको अवस्था अत्यन्तै कष्टकर र अमानवीय रहेको उनीहरूको गुनासो छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार रूपन्देही जिल्ला अदालतले रासोपा सभापति रवि लामिछानेमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिएको छ न्यायाधीश रमेश कान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिने आदेश गरेको हो रविसँगै यो मुद्दामा मुछिएका जीवी राई कुमार रम्तेल लगायत विरूद्ध चलेका मुद्दा फिर्ता भएको हो सहकारी ठगीको मुद्दा भने यथावत राखिएको छ
3: सुर्खेतको भेरीगंगा नगरपालिका स्थित सास गोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतरासहित तीनजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ सार्वजनिक सम्पत्ति अन्य नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको उनीहरू विरूद्ध जनै 7,15,919 रूपियाँको बिगो र कैद सजायको माग गरिएको छ
4: मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोह पर्सि असार 3 गते हुने भएको छ विश्वविद्यालयको चौथो दीक्षान्त समारोह 18 विश्वविद्यालय सभा र 16 वार्षिक उत्सव एकै दिन आयोजना गर्न लागि हो यस वर्ष 1928 विद्यार्थी दीक्षित हुन लागेका छन्
3: कर्णाली डेभलपमेन्ट ब्याङ्कमा जम्मा गरेको निक्षेप फिर्ता नपाएको भन्दै पीड़ित बचतकर्ताले आज काठमाडौँको माइतीकर मण्डलामा विरोध प्रदर्शन गरेका छन् बाँके बर्दिया र दाङ जिल्लामा रहेका ब्याङ्कका 19 शाखा कार्यालयका बचतकर्ताले आज काठमाडौँमा भेला भई विरोध प्रदर्शन गरेका हुन्
4: शेयर बजारमा नेप्से परिसूचक 12.26 अंकले घटेर 2711 बिन्दुमा कायम भएको छ साताको पहिलो कारोबार दिन आज 4,41,20,48,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ आजको कारोबारमा 73 कम्पनीको शेयर मूल्य बढ़ेको छ 188 कम्पनीको शेयर मूल्य घट्दा 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार युक्रेनमाथि रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा 9 मृत्यु भएको छ आक्रमणमा क्रममा राजधानी किव स्थित ऐतिहासिक डोर्मिसन क्याथेड्रलमा आग लागि हुँदा भवनमा ठूलो क्षति पुगेको युक्रेनी अधिकारीहरूले जनाएका छन् अधिकारीहरूका अनुसार किवमा भएको आक्रमणमा 4 मृत्यु भएको छ भने उत्तर पूर्वी शहर खार्किवमा रूसी आक्रमणपछि लागेको आगो निभाउने क्रममा 5 उद्धारकर्मीको ज्यान गएको हो किवमा कम्तीमा 23 र खार्किवमा 5 घाइते भएका छन् किवका मेयर भिताली क्लिपकोभका अनुसार ड्रोन र मिसाइल आक्रमणका कारण भवन तथा सवारी साधनमा आग लागि भएको छ आक्रमणबाट विद्युतीय संरचना क्षति हुँदा 1,40,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य भएका छन् रूसले भने क्याथेड्रललाई आफूले निशाना नबनाएको दावी गरेको छ
4: नेपाल परिवेशमा अब खेल समाचार
5: विश्वकप फुटबल विशेष विश्वकप फुटबलमा आज दुई खेल हुँदैछन् युरोपेली च्याम्पियन तथा विश्वकपको उपाधि दावेदार टोली स्पेन आफ्नो पहिलो खेलमा विश्वकपमा डेब्यू गर्दै गरेको केप भर्डे विरूद्ध प्रतिस्पर्धा गर्दैछ केप भर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक आमने सामने हुन लागेका हुन् समूह एच अन्तर्गत यो खेल नेपाली समयअनुसार आज राति 10:15 शुरू हुनेछ लुइस डेला फुएन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दावेदारका रूपमा हेरिएको छ फुएन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनशीप 2024 उपाधि जितेको थियो लामिन एमल र निको विलियम्सलाई रोक्न केप भर्डेलाई निकै सकस हुने देखिन्छ केप भर्डेमा फिटनेस र इन्जुरीको कुनै समस्या छैन उसका रायन मेन्डेज सर्वाधिक गोलकर्ता हुन् 97 खेलमा उनले 22 गोल गरेका छन् आजको खेलमा सुखद शुरूआत गर्ने योजनाका साथ केप भर्डे मैदानमा उत्रन लागेको हो विश्वकप अन्तर्गत समूह जीमा आज इजिप्ट र बेल्जियम बीच पनि प्रतिस्पर्धा हुँदैछ बेल्जियम र इजिप्ट विश्वकपमा पहिलो पटक एकअर्का विरूद्ध खेल्न लागेका हुन् यी दुई टोली बीचको खेल नेपाली समय अनुसार आज राति 12:45 शुरू हुनेछ अमेरिकाको सियाटल स्टेडियममा हुने खेल दुवै टोलीका लागि उत्तिकै महत्वपूर्ण मानिएको छ बेल्जियम एकातिर अपराजित लयमा रहेको छ भने अर्कोतिर इजिप्टलाई स्टार फरवार्ड मोहम्मद सलाहको बलियो साथ रहेको छ बेल्जियम विश्वकप छनौटमा आफ्नो समूहको शीर्ष स्थानमा रहँदै प्रतियोगिताका लागि छनौट भएको थियो बेल्जियमका सबैभन्दा प्रभावशाली खेलाड़ी म्यान्चेस्टर सिटीका विंगर जेरेमी डोकुहुन बेल्जियम बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकु फिटनेस समस्याबाट पूर्ण रूपमा मुक्त भइसकेका छैनन्। प्रशिक्षक गार्सियाले उनको शारीरिक अवस्था अझै 100% फिट नभएको संकेत दिएका छन्। इजिप्टका कप्तान मोहम्मद सलाहका लागि यो खेल अझ विशेष हुने देखिएको छ। खेलकै दिन उनले आफ्नो 43 औं जन्मदिन पनि मनाउँदैछन्। त्यसैले विश्वकपको पहिलो खेलमै देशलाई ऐतिहासिक जित दिलाएर जन्मदिन सम्झन लायक बनाउने उनको लक्ष्य हुनेछ। सलाह र ओमार मार्मुसले बेल्जियमलाई चुनौती दिने अपेक्षा पनि गरिएको छ।
4: र काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि 6 खेलाड़ीलाई रिटेन गरेको घोषणा गरेको छ। काठमाडौँले आज मार्की खेलाड़ी करण केसी सहित 6 खेलाड़ीलाई रिटेन गरेको जानकारी दिएको हो। करण बाहेक भीम सार्की, आदिल अन्सारी, राशिद खान, सन्तोष यादव र शाहब आलमलाई काठमाडौँले रिटेन गरेको हो। काठमाडौँले 6 खेलाड़ी रिलीज पनि गरेको छ। रिलीज हुनेमा सोनु देवकोटा, दिपेश कडेल, तुलबहादुर थापा र आकाश त्रिपाठी रहेका छन्। उत्तम थापा मगर र प्रतीक श्रेष्ठलाई पनि टोलीले रिलीज गरेको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: दार्चुलामा भारतीय हेलिकप्टर आएको र सुस्तामा एसएसबीको गस्तीबारे संसदमा प्रश्न। विभिन्न वाहनामा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू बन्द।
3: 6 प्रदेशको बजेट सार्वजनिक। सुदूरपश्चिम प्रदेश सभाको बैठक राति 9 बजे बस्दै।
4: निर्माण व्यवसायहरूलाई खुट्टा भाँचिदिने यातायात मन्त्रीको अभिव्यक्तिको सर्वत्र विरोध। शिक्षक सरूवामा थप कडाई गरिने।
3: रूसले गरेको पछिल्लो हवाई आक्रमणमा परि युक्रेनमा 9 जनाको मृत्यु। 1,40,000 भन्दा बढ़ी नागरिक अन्धकारमै बस्न बाध्य।
4: र विश्वकप फुटबलमा आज 2 खेल हुँदै स्पेन र केप भर्डे तथा इजिप्ट र बेल्जियम भिड्दै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र जगत विदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar। Texas International College announces registration open for +2 science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
7: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
8: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
7: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
8: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: Gandaki College announced registration open for Plus 2 Computer Science along with Hotel Management, Business Studies, Management, Humanities, Education and Law. Our feature, outstanding both result, psychological, practical, social and academic environment. For more detail, Gandaki College, Maithi 16, Kathmandu. Phone 01496623598510183.

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठूलो संख्यामा नेपाली सहितका गैर कानूनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पडिङ र दालबाट सुन्नुहोस्। लेबनानको सरकारी संचार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबनानी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबनानका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत मुद्दाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलोटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबनानमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले होर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज होर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढ़ाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कड़ाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौ उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
0: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
0: यसमा चाहिँ यो समस्या आउनुको कारणबारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्ने पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
0: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
0: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बांगलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो। तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
0: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला, समाधान चाहिँ निस्कन्छ।
0: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
3: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा

0: कुछ दिन जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ तीनवटा कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
1: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार। कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
0: 50,000 एक लाखसम्मको संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौं। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
4: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम।
3: It's 9 p.m.

21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69

0: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छाना मुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छाना मुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
1: Oh, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: साथ जीवनभर।

0: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी करिब एक दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई मेरुदण्ड घुँडा दुखेको मस्तिष्क पक्षघात फोक्सो सम्बन्धी रोगहरू नसा सम्बन्धी रोगहरू नसा च्यापिएको कोलेस्ट्रोल कपाल झर्ने नाक कान घाँटी स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै फोन नम्बर 01-5452-352 मोबाइल 98510-600-69
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयज वाटर .com.np लगइन गर्नुहोस्

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना संगे उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 5 बज्यो।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी सैनिक गतिविधिको साथमा विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सहसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र एवं कार्यकुशलताका साथ कार्य सम्पादन गर्ने नेपाली सेनाका 37 जना सकल दर्जालाई प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको छ। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले जेठ 28 गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रममा उक्त निशान तथा कदरपत्र प्रदान गर्नुभएको हो। संवेदनशील र चुनौतीपूर्ण अवस्थामा संयमपूर्वक परिस्थितिको सही मूल्यांकन गर्दै सैनिक मूल्य मान्यतालाई आत्मसात गरी प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्ने राष्ट्रसेवक सैनिकहरूको कदर स्वरूप प्रधान सेनापति प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको हो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सहायक रथी दर्जामा पदोन्नति हुनुभएका दुईजना महासेनानीलाई जेठ 25 गते दर्जियानी चिन्ह प्रदान गर्नुभएको छ। उहाँले महासेनानी डाक्टर श्री नवीन भक्त साक्य र महासेनानी श्री हरिश बहादुर बमलाई सहायक रथीको दर्जियानी चिन्ह प्रदान गर्नुभएको हो। सोही अवसरमा प्रधान सेनापतिले प्रमुख सेनानी रवि जंग खड्कालाई समेत महासेनानीको दर्जियानी चिन्ह प्रदान गर्नुभयो। मित्रराष्ट्र भारतको उमरोई स्थित फरेन ट्रेनिङ नोडमा जेठ 4 गतेदेखि 17 गतेसम्म सञ्चालन भएको संयुक्त सैनिक अभ्यास प्रगतिको पहिलो संस्करणमा सहभागी नेपाली सेनाका 4 जना महिला सहितको 38 सदस्यीय टोली जेठ 18 गते स्वदेश फिर्ता भएको छ। उक्त अभ्यास निरीक्षणका लागि नेपाली सेनाको तर्फबाट अब्जर्भर डेलिगेशन टीमको नेतृत्व गर्दै बलाधिकृत रथी श्री प्रदीप जंग केसी सहभागी हुनुभएको थियो। बुद्ध एयरले उडान अवधि सकिएको विमानको फ्यूजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। जेठ 25 गते आयोजित कार्यक्रममा बुद्ध एयर प्रालीका महाप्रबन्धक श्री वीरेन्द्र बहादुर बस्नेतले युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापालाई एटीआर 72 विमानको उक्त फ्यूजलेज हस्तान्तरण गर्नुभएको हो। उक्त फ्यूजलेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सम्भावित चुनौतीहरूको समाधानका लागि सतर्कता, पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिसँग सम्बन्धित तालिम प्रयोजनका लागि प्रयोग गरिने। सूचना प्रविधि निर्देशनालयले नेपाली सेनाका विभिन्न युनिट तथा कार्यालयमा कार्यरत अधिकृतहरूलाई सहभागी गराई जेठ 25 गते जंगी अड्डामा सूचना प्रविधि सम्मेलन 2083 सञ्चालन गरेको छ। उक्त सम्मेलन युद्ध कार्य विभागका विभागीय प्रमुख उपरथी श्री अनुप जंग थापाले समापन तथा सूचना प्रविधि निर्देशक सहायक रथी श्री अच्युत प्रसाद अधिकारीले शुभारम्भ गर्नुभएको हो। समापनका अवसरमा उपरथी श्री थापाले विश्व परिवेशमा विकसित सूचना प्रविधिलाई नेपाली सेनामा पनि विकास गर्दै लैजानुपर्ने र नेपाली सेनाको साइबर स्पेसलाई सुरक्षित राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। जंगी अड्डा स्थित सभा मण्डपमा जेठ 28 गतेबाट सिसम 9 ब्रिगेड कमाण्डर्स ओरिएन्टेशन प्रोग्राम शुरू भएको छ। उक्त कार्यक्रमको सैनिक तालिम महानिर्देशक उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ गर्नुभएको हो। विष्णु दलगौंडले शीघ्र प्रभावी आयोजना अन्तर्गत धनुषा जिल्ला कमला नगरपालिका 3 लगमा बजार स्थित भगवती मन्दिर परिसरमा विश्राम घर तथा खानेपानीको धारा निर्माण गरेको छ। उक्त नवनिर्मित संरचना मध्यपूर्वी प्रेतनापति उपरथी श्री भुवन खत्री र कमला नगरपालिकाका नगर प्रमुख श्री विश्वेश्वर यादवले जेठ 28 गते संयुक्त रूपमा उद्घाटन गर्नुभई प्रेतनापतिले नगर प्रमुखलाई हस्तान्तरण गर्नुभयो। अर्जुन बाँडगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डडेलधुरा जिल्ला अमरगढ़ी नगरपालिका 5 स्थित ऐतिहासिक अमरगढ़ी किल्ला स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी किल्ला नम्बर 25 वाहिनी अड्डाका सहायक वाहिनीपति महासेनानी श्री सोनिक गुरूङले जेठ 27 गते अमरगढ़ी नगरपालिकाका प्रमुख श्री दिल्लीराज जोशीलाई हस्तान्तरण गर्नुभयो। भैरव प्रसाद गढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत डोटी जिल्ला दिपायल सिलगढ़ी नगरपालिका एक स्थित तीखागढ़ी स्तरोन्नति गरेको छ। स्तरोन्नति गरिएको उक्त गढ़ी नम्बर 5 वाहिनीपति सहायक रथी श्री सरोज कुमार अधिकारीले दिपायल सिलगढ़ी नगरपालिकाका नगर प्रमुख श्री बाजे सिंह खड्कालाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शेरगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत नुवाकोट जिल्ला विदुर नगरपालिका 10 स्थित शुभघाटदेखि गेरखुटाड़सम्म एकीकरण पदमार्ग स्तरोन्नति तथा 300 मीटर गोरेटो बाटोमा सीढ़ी निर्माण गरेको छ। स्तरोन्नति तथा नवनिर्मित मार्ग नम्बर 6 वाहिनीपति सहायक रथी श्री उज्जवल विक्रम राणाले विदुर नगरपालिकाका नगर प्रमुख श्री राजन श्रेष्ठलाई जेठ 26 गते हस्तान्तरण गर्नुभयो। शत्रुभञ्जन गुल्मले शीघ्र प्रभावी आयोजना अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिका 5 बारी गाउँमा हेलीप्याड निर्माण गरेको छ। उक्त हेलीप्याड गुल्मपति सेनानी श्री हरिबाबु श्रेष्ठले जेठ 26 गते उद्घाटन गर्नुभई गाउँपालिकाका अध्यक्ष श्री मोहन विक्रम सिंहलाई हस्तान्तरण गर्नुभयो। नयाँ सबुजगढ़ले शीघ्र प्रभावी आयोजना अन्तर्गत तनहु जिल्ला देवघाट स्थित महेश सन्यास आश्रमद्वारा संचालित रामाणानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई पुस्तक र्याक हस्तान्तरण गरेको छ। 25,000 पुस्तक अट्ने क्षमता भएको उक्त र्याक नम्बर 7 वाहिनीपति सहायक रथी श्री विक्रम गुरूङले जेठ 19 गते आश्रमका अध्यक्ष स्वामी रामाणानन्द गिरीलाई हस्तान्तरण गर्नुभयो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्या भएकी डोल्पा जिल्ला दोल्पो बुद्ध गाउँपालिका 6 सिमेनकी 33 वर्षीय धावा बुटी गुरूङलाई जेठ 26 गते उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएको छ। त्यस्तै मध्य एयरबेसले सोलोखुम्बु जिल्ला सोलु दुधकुण्ड नगरपालिका 2 44 वर्षीय हेमकुमारी कार्कीलाई जेठ 25 गते उद्धार गरी काठमाण्डौ पुर्याएको छ। नम्बर 1 विपद व्यवस्थापन गण र महावीर गण रेन्जरबाट खटिएको टोलीले हावाहुरी तथा पानीको छालको कारण पोखराको फेवातालमा फँसेका विदेशी सहित 58 जनाको सकुशल उद्धार गरेको छ। सोक्रममा टोलीले जेठ 30 गते स्वदेशी 1 र विदेशी 6 गरी 7 जना, जेठ 24 गते स्वदेशी 4 र विदेशी 5 गरी 9 जना, जेठ 23 गते स्वदेशी 6 र विदेशी 3 गरी 9 जना र जेठ 20 गते स्वदेशी 14 र विदेशी 19 गरी 33 जनाको सकुशल उद्धार गरेको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेपाल सुटिङ संघको आयोजनामा जेठ 23 गतेदेखि 25 गतेसम्म ललितपुर स्थित सादो बाटोमा सञ्चालन भएको 26 महिला तथा 27 पुरूष राष्ट्रिय सुटिङ प्रतियोगितामा त्रिभुवन आर्मी क्लब टीम च्याम्पियन भएको छ। प्रतियोगितामा क्लब 3 स्वर्ण 1 रजत र 4 काँस्य गरी 8 पदक जित्दै टीम च्याम्पियन भएको हो। यसै गरी प्रतियोगितामा हुद्दा विशाल पौडेलले एकल एयर राइफलतर्फ काँस्य पदकका साथ 613.3 स्कोर प्राप्त गरी नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-057 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: छ श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ विश्व शान्ति स्थापना कार्यमा नेपाली शान्ति सैनिकको योगदान सम्बन्धी तयार पारिएको रेडियो सामग्री।
1: विश्वका विभिन्न द्वन्द्वग्रस्त स्थानहरूमा संयुक्त राष्ट्र संघीय शान्ति सैनिकका रूपमा खटिँदै आएको नेपाली सेना जटिल सुरक्षा परिवेशहरूमा समेत उत्कृष्ट ढंगले शान्ति स्थापना गराउने फौजको रूपमा परिचय बनाउन सफल भएको छ। अत्यन्तै जटिल द्वन्द्वमा फँसेका लेबनान, दक्षिण सुडान, कंगो, सिरिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक, कार लगायतका देशमा खटिएर शान्ति कायम गर्ने, शान्ति प्रवर्धन गर्ने तथा मानवीय सहायता उपलब्ध गराउने कार्यमा नेपाली शान्ति सैनिकहरूले पुर्याएको योगदानको चौतर्फी प्रशंसा भएको छ। हरेक वर्ष मे महिनाको 29 तारीखका दिन मनाइने शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवस इन्टरनेशनल डे अफ युएन पिसकिपर्सका अवसरमा

0: यस वर्ष शान्ति स्थापना कार्यमा खटिँदा वीरगति प्राप्त गरेका नेपाली सेनाका दुईजना सैनिक संयुक्त राष्ट्रसंघबाट प्रदान हुने उच्च स्तरको वीरता पदक ड्याग ह्यामरसोल्ड मेडलबाट मरणोपरान्त सम्मानित हुनुभएको छ। शान्ति स्थापनाका क्रममा सेन्ट्रल अफ्रिकन रिपब्लिक कारमा सन् 2025 वीरगति प्राप्त गरेका अमलदार सूरज लामिछाने र पूर्वी टिमोरमा तैनाथ रहँदा कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गरेका सिपाही देवीराम जैशीलाई जून 5 संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित विशेष कार्यक्रमका बीच राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले उक्त प्रतिष्ठित पदकबाट मरणोपरान्त सम्मानित गर्नुभएको हो। यस्तै गत वर्ष सोही पदक प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजित राईको परिवारलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले राष्ट्रसंघबाट प्राप्त पदक हस्तान्तरण गर्नुभयो।
1: विश्व शान्तिका लागि राष्ट्रसंघ मार्फत खटिने क्रममा हालसम्म नेपाली सेनाका 74 जना शान्ति सैनिकहरूले वीरगति प्राप्त गरेका छन् भने 77 जना घाइते भएका छन्। नेपाली शान्ति सैनिकहरू विक्रम सम्मत 2015 सन् 1958 विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा तैनात हुँदै आएका छन्। हाल विभिन्न 9 शान्ति कार्य मिशनहरूमा नेपाली सेनाका 4,149 जना शान्ति सैनिकहरू तैनाथ रहेका छन्।
0: जटिल सुरक्षा अवस्था तथा कठिन भूगोलहरूमा समेत खटिएर शान्ति र मानवताका लागि पुर्याएको उत्कृष्ट योगदान र शान्ति कार्यमा स्थापित विशिष्ट पहिचानका कारण नेपाली सेना हाल संयुक्त राष्ट्रसंघलाई धेरै फौज उपलब्ध गराउने देशहरूमध्येमा पहिलो स्थानमा रहेको छ। यस्तै महिला शान्ति सैनिकहरू सहभागी गराउने देशहरूमा समेत नेपाल अग्रस्थानमा रहँदै आएको छ। संयुक्त राष्ट्रसंघको विश्व शान्ति प्रतिको कटिबद्धता पूरा गर्न नेपाली सेनाले 10,000 शान्ति सैनिक खटाउन सक्ने प्रतिबद्धता समेत गरेको छ, जसका लागि 2 युनिटहरू 60 दिनभित्र र 5 युनिटहरू 180 दिनभित्र खटाउन सक्ने गरी तयारी हालतमा राखिएको छ।
1: शान्ति सैनिकहरूको अन्तर्राष्ट्रिय दिवसकै अवसरमा नेपाली सेनाले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा जेठ 18 गते आयोजित विशेष कार्यक्रमका दौरान पवित्र शान्ति कार्यमा योगदान दिने क्रममा वीरगति प्राप्त सैनिकका परिवारजन र द्वन्द्वग्रस्त क्षेत्रमा खटिएर शान्ति स्थापनामा उत्कृष्ट योगदान पुर्याउने सैनिकहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले सम्मान गर्नुभयो। सोही क्रममा उहाँले विश्व शान्तिका लागि सैनिकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
2: नेपाली शान्ति सैनिकले विश्वका जटिल तथा परिवर्तनशील वातावरणमा अनुशासन, व्यावसायिक दक्षता, निष्ठा र समर्पणको उच्चतम उदाहरण प्रस्तुत गरेका छन्। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा खटिएका हाम्रा शान्ति सैनिकहरूको सेवा लाखौं प्रभावित नागरिकका लागि आशा, सुरक्षा र विश्वासको आधार बनेको छ। तपाईहरूको व्यावसायिकता, मानवीय संवेदनशीलता, इमानदारीता र समर्पणले हाम्रो राष्ट्रको वास्तविक चरित्र र मूल्यलाई प्रतिनिधित्व गर्दछ। यस्तै नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल बीच रहेको उत्कृष्ट समन्वय, सहकार्य तथा आपसी समझदारी पनि उत्तिकै प्रशंसनीय छ। साथै नेपाली सेनाको विश्व शान्ति प्रतिको अटल प्रतिबद्धता पुनः व्यक्त गर्दै संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदबाट स्वीकृत मिशन आदेश तथा म्यान्डेटको प्रभावकारी कार्यान्वयनमा नेपाली शान्ति सैनिकहरू सदैव समर्पित, जिम्मेवार र प्रतिबद्ध रहने विश्वास व्यक्त गर्दछु।
0: विश्व शान्तिमा नेपाली सेनाले पुर्याएको योगदान संसारभर नै प्रशंसा हुने गरेको छ। विश्व शान्तिमा नेपालको योगदानका बारेमा बताउनुहुँदै नेपालका लागि संयुक्त राज्य बेलायतका रक्षा सहचारी कर्नल ड्यान रेक्स अगाडि भन्नुहुन्छ,
3: मैले नेपाली सेनालाई सधैँ अत्यन्त व्यावसायिक, सक्षम र प्रभावशाली संस्थाको रूपमा पाएको छु। विश्वका विभिन्न संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरूमा नेपाली सेनाले प्रदर्शन गरेको व्यावसायिकता, अनुशासन तथा समर्पणको प्रशंसक पनि हुँ। आज संयुक्त राष्ट्र संघीय शान्ति मिशनमा विश्वकै अग्रणी सैनिक योगदानकर्ता राष्ट्रको रूपमा नेपालको भूमिका अझ महत्वपूर्ण बनेको छ। बदलिदो विश्व परिस्थितिमा दक्ष, अनुशासित तथा व्यावसायिक शान्ति सैनिकहरूको आवश्यकता सदैव रहनेछ, जसकारण पनि संयुक्त राष्ट्रसंघलाई नेपालको आवश्यकता भविष्यमा पनि उत्तिकै रहनेछ भन्ने मेरो दृढ विश्वास छ।
1: श्रोता, शान्ति सैनिकहरूको जिम्मेवारी र भूमिका